0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: त्यस पछाडि हामीले के अरे भित्र लगेर सुकाउने काम गर्छौँ, सुकाएर पिठो बनाउँछौँ, पिठो बनाएर प्याकेजिङ गर्छौँ।
3: लालीगुराँस नगरपालिका एक स्थित चैते सामुदायिक वन क्षेत्रमा प्रशस्त पाइने सिस्नो संकलन गरेर स्थानीयले बसन्तपुर स्थित प्रशोधन उद्योगमा बिक्री गरिरहेका छन्। उद्योगले जति ल्याए पनि खरिद गर्ने भएपछि किसानलाई बजारको चिन्ता छैन। गाउँमै रोजगारी सिर्जना गर्नुका साथै वन पैदावारको सदुपयोग गर्दै ग्रामीण अर्थतन्त्रलाई समेत बलियो बनाउन सिस्नो माध्यम बनेको छ। लालीगुराँस नगरपालिका दुई बसन्तपुर बजार तेह्रथुमका उपभोक्ता हेमराज बानिया
4: तीनपाते मुना मात्रै टिपेर ल्याउँछौँ। अब त्यस पछाडि हामीले ल्याइसकेपछि यहाँ आएर पहिलो हाम्रो प्रशोधन भनेको धुने काम हुन्छ। किन धुनुपर्छ भनेदेखि त्यहाँ बालुवाका कोड परेका हुन्छन्, पात पतिङ्गार परेका हुन्छन्, हावा बतासले उडाएर ल्याएका हुन्छन्। त्यसको कारणले गर्दा हामी पहिला सर्वप्रथम धुन्छौँ। अब यहाँदेखि हाम्रो फर्स्ट चरण

0: आफ्नो उपलब्ध हुन थालेपछि होटल व्यवसाय र उपभोक्तालाई समेत सजिलो भएको छ। चैते सामुदायिक वन उपभोक्ता समूह तेह्रथुमका अध्यक्ष इन्द्र बहादुर खड्का:
1: खोला खोल्सामा भएको सिस्नोलाई चाहिँ परिशोधन गरेर हामीले धुलो पाउडर बनाएर हाम्रा नेपालका बजारहरूमा त अहिले प्याकेजिङ राम्रो व्यवस्थापन भइ नसक्दा पनि धेरै माग आइरहेको छ र खुल्ला पनि हामी बेचिरहेका छौँ र भोलिका दिनमा हामी दर्ता प्रक्रियाहरू गरिसकेर यसका लुगाहरू सबै बनाइसकेपछि अन्तर्राष्ट्रिय सुम्मा लगेर हामी अन्तर्राष्ट्रको डलर ल्याएर यहाँका चाहिँ सर्वसाधारण गरिब दुखी जनताहरूले चाहिँ खोला खाल्सीको सिस्नोलाई चाहिँ परिशोधन गरेर त्यहाँ चाहिँ दुई पैसा आर्जन गरेर एउटा चाहिँ रोजगारको व्यवस्थापन गर्ने र त्यो अहिले पनि हामीले मिसिन जुन जोडी राख्दाखेरि दुई चारजना मान्छेले चाहिँ रोजगार पाइखाएको अवस्था छ।
0: खेर गइरहेको सिस्नोलाई प्रशोधन गरेर बजारसँग जोड्न सक्दा गाउँमै रोजगारी, आमदानी र आत्मनिर्भरता बढ्न थालेको स्थानीयले अनुभव गर्न थालेका छन्। सिस्नो जस्तै अन्य प्राकृतिक वनस्पतिको पनि पहिचान गरी उद्योग स्थापना गर्न सकिए गाउँघरको अर्थतन्त्रमा सुधार आउने विश्वास उनीहरूमा देखिन थालेको छ। विकास गुरुङ, CIN, रेडियो तिन्जुरे, बसन्तपुर, तेह्रथुम।
2: सरकारले आर्थिक वर्ष 2083-84 लागि ल्याएको 21,24,34 करोड़ रूपियाँको बजेट आजदेखि कार्यान्वयनमा आएको छ। नयाँ आर्थिक वर्ष 2083-84 आजदेखि शुरू भएसँगै बजेट पनि कार्यान्वयनमा आएको हो। सरकारले चालू आर्थिक वर्षका लागि कुल 21,24,34 करोड़ रूपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै बजेटको आकार सार्वजनिक गर्नुभएको थियो। कुल बजेट मध्ये चालू खर्चतर्फ 12,70,58 करोड़ रूपियाँ अर्थात 59.8% विनियोजन गरिएको छ। पूँजीगत खर्चतर्फ 4,31,10 करोड़ रूपियाँ अर्थात 20.3% र वित्तीय व्यवस्थातर्फ 4,22,24 करोड़ रूपियाँ अर्थात 19.9% छुट्याइएको छ। बजेटका लागि सरकारले राजस्वबाट 14,05,31 करोड़ रूपियाँ जुटाउने लक्ष्य राखेको छ। वैदेशिक अनुदानबाट 61.74 करोड़ रूपियाँ प्राप्त हुने अनुमान गरिएको छ भने वैदेशिक ऋणबाट 2,47,00,000,000 रूपियाँ जुटाइनेछ। बाँकी 4,19,00,000,000 रूपियाँ आन्तरिक ऋणबाट व्यवस्थापन गरिने पनि सरकारको योजना रहेको छ।
3: सरकारले मिटर ब्याज पीड़ितको समस्या समाधानका लागि वार्ता टोली बनाएको छ। हिजो बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा सरकारी वार्ता टोली गठन गरेको हो। गठित वार्ता टोलीमा अर्थ मन्त्रालय, गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहनु भएको छ। मिटर ब्याज पीड़ित नागरिकको माग सम्बोधन गर्ने र उनीहरूसँग आवश्यक संवाद अघि बढ़ाउने सम्बन्धमा मन्त्री परिषदले वार्ता टोली गठन गर्ने निर्णय गरेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हाले बताउनुभयो।
4: अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा वार्ता गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री पुष्कर सापकोटाको संयोजकत्वमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था, सहकारी, संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेको वार्ता टोली गठन गर्ने रु 1 र रु 2 का नयाँ डिजाइनका सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति प्रदान गर्ने, कानून सूचना पाइलट प्रणाली स्थापनाका लागि कोरिया सरकारबाट प्राप्त हुने 1.81 मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकृत गर्ने, नेपाल सरकार मन्त्री परिषदबाट संरक्षित क्षेत्रभित्रको राष्ट्रिय वन क्षेत्रमा रहेका रूख पोल हटाउन स्वीकृति लिएका क्षेत्रभित्र थप रूख पोल हटाउन प्रचलित कानूनी प्रक्रिया पूरा गरी मन्त्रालयले स्वीकृति दिन सक्ने, विभिन्न मन्त्रालयको संगठन संरचना र दरबन्दी स्वीकृति गर्ने, नीति अनुसन्धान प्रतिष्ठान विकास समिति गठन पहिलो संशोधन आदेश 2083 स्वीकृत गर्ने, सेवा करारमा कार्यरत कर्मचारीको व्यवस्थापन सम्बन्धी व्यवस्था स्वीकृत गर्ने।
2: मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका विभिन्न स्थानमा सामान्यदेखि ठूलो पानी पर्ने सम्भावना रहेकाले त्यस अनुसारको सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखा मौसमविदहरूले बताएका छन्। हाल देशभरमा मनसूनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ। मनसूनको न्यूनचापी रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास र पूर्वमा सरदर स्थान

0: आसपास रहेको छ। यसको प्रभावले देशभरमा साधारणतया बादल लागेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागको केही स्थानमा, कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा मध्यम खालको पानी परिरहेको छ। आज दिउँसो देशभरमा साधारणतया बादल लाग्नेछ, तर हिमाली भूभागका केही स्थानमा चट्याङ सहित मध्यम खालको पानी पर्ने सम्भावना छ। पहाड़ी भूभागका धेरै स्थानमा चट्याङ सहितको मध्यम खालको पानी पर्नेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा चट्याङ सहितको मध्यम खालको पानी पर्नेछ। पहाड़ी भूभाग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागको एक दुई स्थानमा भने ठूलो पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउनु पर्नेछ। आज राति देशभर साधारणतया बादल लागे पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङ सहितको मध्यम खालको पानी पर्ने सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा मधेस प्रदेश तथा कोशी प्रदेशका पहाड़ी र तराई भूभागका साथै कर्णाली प्रदेशका पहाड़ी भूभागका थोरै स्थानमा चट्याङ सहित मध्यम खालको पानी पर्नेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भने ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
1: साझा खबरमा अब विदेशका खबर। बंगलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किने दृढ़ता व्यक्त गरेपछि बंगलादेशमा राजनैतिक बहस शुरू भएको छ। उहाँको सम्भावित फिर्तीले दल अवामी लीगको नाटकीय पुनरागमनको बाटो खोल्न सक्ने समेत आकलन गरिएको छ। विश्लेषकका अनुसार हसिनाको फिर्तीले प्रतिबन्धित अवामी लीग र सत्तासीन पार्टी बीचको परम्परागत प्रतिद्वन्दीलाई पुनः बिउताउन सक्ने पनि आकलन भएको हो। यसले बंगलादेशमा कट्टरपन्थी इस्लामवाद राजनीतिक शक्तिहरूको बढ़दो प्रभावलाई नियन्त्रण गर्न समेत भूमिका खेल्ने अनुमान गरिएको छ। करिब दुई वर्ष अघि विद्यार्थी नेतृत्वको जनआन्दोलनबाट सत्ताच्युत भएकी 78 वर्षीय हसिना छिमेकी मुलुक भारतमा शरण लिइरहनु भएको छ। पाकिस्तानले अमेरिका र इरान बीच जारी सैन्य तनाव अन्त्य गरी दुवै पक्षलाई पुनः वार्ताको टेबलमा ल्याउन आफ्नो कूटनीतिक पहल जारी राख्ने जनाएको छ। पाकिस्तानका विदेश मन्त्रालयका प्रवक्ताले गत महिना हस्ताक्षर भएको समझदारी पत्र कार्यान्वयनमा चुनौती देखिए पनि पाकिस्तानले हिंसा अन्त्य र प्राविधिक तहको वार्ता पुनः शुरू गराउन प्रयास जारी राख्ने अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए थप कडाईका साथ सैन्य कार्यवाही गर्ने चेतावनी दिइरहेका बेलामा अमेरिकाले हर्मुज जलमार्गमा इरानको सैन्य क्षमता लक्षित गर्दै नयाँ हवाई आक्रमण शुरू गरेको छ। यससँगै करिब एक महिना अघि भएको अमेरिका इरान समझदारीपछि रोकिएको प्रत्यक्ष सैन्य टकराव फेरि तीव्र रूपमा अघि बढ़ने अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। एसीसी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो सेमी फाइनलमा आज नेपालले संयुक्त अरब इमिरेट्स यूएईसँग खेल्दैछ। यो खेल मलेसियाको बायोमास ओभल मैदानमा नेपाली समय अनुसार दिउँसो 1:45 शुरू हुनेछ। प्रतियोगिताकै प्रमुख दावेदारका रूपमा मलेसिया पुगेका दुवै टोलीले अहिलेसम्म उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो बलियो उपस्थिति साबित गरिसकेका छन्। नेपालको 19 वर्ष मुनिको महिला क्रिकेट टोलीले जापानमाथि 9 विकेटको शानदार जित दर्ता गर्दै सेमी फाइनल यात्रा तय गरिसकेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले भारतीय तीव्र गतिका बलर गुरनूर ब्रारलाई आचार संहिता उल्लंघन गरेको भन्दै चेतावनी दिएको छ। एज बास्टनमा घरेलु टोली इंग्ल्याण्डसँगको पहिलो एक दिवसीय क्रिकेटमा 26 वर्षीय ब्रारले आचार संहिता उल्लंघन गरेको आईसीसीको भनाई छ। उनलाई 1 डिमिरेट अंक दिएको छ। अन्तर्राष्ट्रिय खेलका क्रममा अनुचित वा खतरनाक तरिकाले खेलाड़ीतर्फ वा खेलाड़ीको नजिक बल प्रहार गर्ने कार्यसँग सम्बन्धित धाराको उल्लंघन गरेकोमा दोषी देखाइएको हो। इंग्ल्याण्डको पारीको 8 ओभरमा भारतीय बलर ब्रारले फिल्डिङका क्रममा बल उठाएर ब्याटरतर्फ बल फ्याँक्नु भएको थियो। र मरिसस आईसीसीको 111 सदस्य देश बनेको छ। स्कटल्याण्डको राजधानी एडिनबर्गमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको वार्षिक बैठकले मरिससलाई 111 सदस्य देशका रूपमा अनुमोदन गरेको हो। बैठकले क्रिकेट वेस्ट इण्डिजलाई 1,28,20,000 अमेरिकी डलरको ऋण दिने प्रस्ताव स्वीकृत गरेको छ। क्रिकेट क्यानाडाको निलम्बन फुकुवा गर्नका लागि आवश्यक शर्तहरू पनि निर्धारण गरिएको छ। यी शर्त पूरा नभएसम्म क्रिकेट क्यानाडा निलम्बनमै रहने पनि बैठकले उल्लेख गरेको छ। आईसीसी सदस्यता मापदण्ड उल्लंघन गरेको भन्दै फ्रान्स क्रिकेटलाई सचेत गराउने निर्णय पनि गरिएको छ।
1: संसदको काम कारवाही प्रभावकारी बनाउनका लागि चालिएका कदम र सांसदको अनुभव कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: देशो खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
3: साझा खबरमा अब संसदको काम कारवाहीमा सांसदको बुझाई र अनुभव प्रतिनिधि सभाको बैठक 14 दिनका लागि स्थगित भएको छ बैठक शुरू भएको हालसम्मको अवस्थामा सांसदको बुझाई कस्तो छ हामीले नेपाली कांग्रेसका सांसद मनमाया विकसँग कुराकानी गरेका छौं
4: सांसदको लागि महत्वपूर्ण चाहिँ सबैभन्दा महत्वपूर्ण कुरा भनेको म जे उद्देश्यको लागि आएको हुँ र मैले जसको आवाज बोल्न जसको हितको निमित्त उपस्थित भएको त्यही कुरा महत्वपूर्ण हुन्छ र उहाँहरूसँगको सम्बन्ध चाहिँ सांसद चाहिँ जनप्रतिनिधि हो र जनताका सम्पूर्ण समस्यालाई बुझ्न सक्ने हेर्न सक्ने र जनताका निमित्त आगामी दिनमा के गर्नुपर्छ भन्ने दूरदर्शी क्षमता पनि सांसदले राख्नुपर्छ र जनता प्रतिको उत्तरदायित्व वफादारी
5: अनि सांसदले र संसदले गर्ने भनेको कानून निर्माणको प्रमुख काम हो त्यसमा कानून निर्माणमा सहभागिताको हिसाबले तपाईँले व्यक्तिगत रूपमा कसरी सघाइ राख्नु भएको छ अहिले अथवा खबरदारी गरेको
4: कानून निर्माणमा चाहिँ अब हाम्रो विधायकहरूको काम भनेकै कानून निर्माण हो विधिले चलेको हुन्छ समाज राज्य विधि पनि त जनताकै निमित्त हो नि मान्छेको सहजताको लागि हुनुपर्छ र त्यसका लागि चाहिँ मैले मेरो तर्फबाट सकेसम्म कानून नियमले मान्छेहरूलाई बाँध्दाखेरि अप्ठ्यारो नपरोस् भन्ने हिसाबलाई महत्वपूर्ण दिशामा म केन्द्रित भएर हेर्ने गर्छु र त्यसरी नै सघाउने गरेको छु मैले मेरो व्यक्तिगत तर्फबाट पनि अभ्यासहरू कस्ता छन् र हाम्रो नेपाली समाजमा चाहिँ कतिपय कानूनहरू चाहिँ सामाजिक कानूनहरू पनि छन् कानूनका सिद्धान्तहरू त थुप्रै छन् नि त त्यसमा हाम्रो व्यवहारिक पक्षलाई पनि हेर्नुपर्छ भन्ने लाग्छ मलाई र म त्यसरी नै प्रस्तुत हुने गरेको छु
5: संसदीय समिति अन्तर्गत तपाईँ कानून न्याय तथा मानव अधिकार समितिमा हुनुहुन्छ र कानूनमै तपाईँले LLB सम्मको अध्ययन पनि पूरा गर्नुभयो र तपाईँले महिला दलित सीमान्तकृत वर्ग समुदायको क्षेत्रमा वकालत गर्दा गर्दै धेरै समय बिताउनु भयो त्यसले पनि केही आठ भरोसा अथवा त्यो खालको आत्मविश्वास बढेको हो जस्तो लाग्छ कस्तो छ
4: एकदमै मैले चाहिँ पहिला जब ममा चेतनाको संसार भयो त्यस पछाडि हाम्रो समाजमा भएका कुरीति कुसंस्कार विकृतिलाई त्यसलाई मेरो हृदयदेखि नै मैले नो भन्न थालेँ त्यस पछाडि म यस्ता समुदायको आवाज भनेर मेरो विभिन्न प्लेटफर्म मार्फत म प्रस्तुत हुन थालेँ त्यति
2: यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
3: संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो 44,000 भन्दा धेरै सुझाव डिजिटल माध्यमबाट प्राप्त मिटर ब्याज पीड़ित र सरकार बीच आज निर्णायक वार्ताको तयारी
2: सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने सरकारको निर्णय विशेष अदालतको अध्यक्षका लागि न्यायाधीश वासुदेव आचार्य नाम सिफारिश व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई धरोटीमा छोड्न अदालतको आदेश
3: कञ्चनपुरमा जापानिज इन्सेफलाइटिसको जोखिम 13 थुममा सामुदायिक वनको नेतृत्वमा सिस्नुको प्रशोधन खेर गएको अरू प्राकृतिक स्रोतको उपयोग गर्नुपर्ने सरकारवालाको माग
2: बंगलादेशका अपदस्थ पूर्व प्रधानमन्त्री हसिना स्वदेश फर्किने तयारी गर्दा राजनैतिक हलचल अमेरिका र इरान बीच पुनः वार्ताका लागि मध्यस्थकर्ता पाकिस्तानको ताकेता हर्मुजमा अमेरिकी लड़ाई
3: र एससीसी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेटमा नेपालले आज युएसँग खेल्दै आईसीसीद्वारा भारतीय तीव्र गतिका बलरमाथि आचार संहिता उल्लंघनको कार्यवाही मरिसस आईसीसीको 111 सदस्य देश
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले fitkoli.com बनाउनु भएको कार्टुन लिएका छौं व्यङ्ग्य गर्न खोजिएको छ केही दिन अगाडि केही संचार माध्यम र राजनैतिक नेतृत्वको घरको अगाडिपट्टि त्यहाँ गाड़ी तेर्स्याइएको थियो पछि ट्राफिक प्रहरीले नियन्त्रणमा लियो र केही जरिवाना गराएर छोडेका खबरहरू सार्वजनिक भए र त्यो कसले त्यहाँ छोडेको थियो र किन राखिएको थियो कार्यवाही गर्नुपर्ने माग पनि सामाजिक सञ्जालमा आइरहेको छ यहाँ दुईजना व्यक्ति छन् एउटा खुल्ला क्षेत्रमा हिँड्दै गरेको अवस्था देखाइएको छ भने त्यहाँ हिँडिरहेका मध्ये एकजना व्यक्तिले हात औंला ठड्याएर नजिकै रहेका अर्को व्यक्तितर्फ केही भन्दैछन् माथि यस्तो लेखेको छ घर घरको ढोका ढोकामा गाड़ी पार्किङ गरेर मुख थुन्न खोज्या हो कि लोकतन्त्र बचाउन खोज्या हो
3: हवस् त प्राविधिक साथी रवि दितालाई धन्यवाद अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
3: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोड्ने भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कमर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण,
2: लाउने छालामा देखिएको दुबी, दाद, लुतो, कोठी त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी 1 गजुरी बजार धादिङ, फोन 010-40-23-29,
4: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-394।
5: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
6: तपाईको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार बंगैचा गोर्खा।
5: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
6: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
5: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-44-62-86-16 र 98-10-32-33-54।
6: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
7: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
8: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
7: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
7: 98-60-24-58-43।
5: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
6: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार बंगैचा गोर्खा।
5: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
6: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
5: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-44-62-86-16 र 98-10-32-33-54।
6: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
9: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
8: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
9: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
8: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
9: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3, धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै
6: प्रोपाइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241111, 9849241111।
10: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
11: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
12: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
11: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
12: जनरल मेडिसिन सेवा,
11: हाड जोर्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
12: बाल रोग सम्बन्धी सेवा,
11: स्त्री रोग सम्बन्धी सेवा,
12: मुटुको इको र भिडियो एक्सरे सेवा,
11: ल्याब टेस्ट,
12: भिटामिन डी,
11: भिटामिन बी12,
12: आइरन प्रोफाइल
11: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
12: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
11: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
12: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
11: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
12: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
13: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
14: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
13: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
14: ल टिप्नुहोस्, प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 9843007437 र 0105090093 सम्पर्क गर्नुहोला नि।
15: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बिरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843007437।
16: शरीर फुलेर ल्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
17: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो। मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
18: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249034।
19: ओ मेज्यू नमस्कार है।
20: नमस्कार नमस्कार मेज्यू, नमस्कार।
19: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
20: ल धन्यवाद धन्यवाद मेज्यू, अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
21: है मेज्यू, म त बिहेमा आउँदिन होला।
20: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
21: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
20: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
21: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
20: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
22: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
23: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
22: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
23: ल भाइ गो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
22: किन नि बाबा?
23: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
22: हस् बाबा।
24: कृष्ण सप्लायर्स, धादिङ बस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
25: सम्पर्क मोबाइल 9741031429।
26: के तपाईँले दाँत मुख तथा गिजरको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
27: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
26: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
27: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
26: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
28: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
20: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
28: होइन, के भन्छ, कसरी नि?
20: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा सिलाको ड्रेस लगाएर गएको सिधै पास।
29: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
26: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
30: छैन सर, के सोचिरहनु भएको छ?
26: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
30: ल सर, हाम्रै दादिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
31: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप, कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल लाई बिक्री तथा मरमत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
26: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नेलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808888778।
0: बुढी हेर त लाऊ।
1: आहा, कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको?
0: कहाँबाट हुनु नि? मैले दिदी बहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि।
1: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसारीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
0: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88।
22: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
22: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
22: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
22: हस् बाबा।
24: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट पुछार बजार। प्रोप्राइटर कृष्ण तिमलचिना।
27: सम्पर्क मोबाइल 9741-031-429। विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार। फोन नम्बर 9141-68-67-64, 9141-68-67-64।
3: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
28: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
3: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
28: प्रोप्राइटर रमेश परियार। सम्पर्क मोबाइल नम्बर
3: 9860-24-58-43।
28: स्थान धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
28: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, एस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
28: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
28: प्रोप्राइटर राम श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर
29: 98 41 97 97 13 र 98 13 59 15 59.
5: तपाईको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
29: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
6: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
29: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
6: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98 49 24 31 11, 98 49 24 31 11।
7: लस्सो है मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोरमा नग फारममा असिम टमाटर की ट्रनेलमा सिङबै सुर सेन्जेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा अतेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिन्जिम सेगो है रोमा। झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
6: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
7: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
6: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
7: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टरमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि, बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
6: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
7: ल टिप, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
8: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँको लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57062612 र 98229793।
27: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ्न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौं र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश।
26: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
27: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
26: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
27: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
26: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98140055754, 98140055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
9: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
28: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
10: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
11: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
10: 98604258543।
11: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
12: शरीर फुलेर ल्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
13: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
14: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512940934।
15: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 7 बज्यो।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को 19 भएन।
3: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
2: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमा नै फर्केछ। हेर्नुहोस्, जमा नै फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडकोट भन्नुभयो 10 सिटी। हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु।
6: त्यही बाबु म बेस्तरी खुसी, म त अहिले
5: अब त म त बच्यो भनेको छ नि। म
6: सुमा सुधारे रामराजीपुर कल्याणपुर भन्छ न पितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर वहीँ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतातै पोल्ने, दुख्ने बेसी पटौनी, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहाँ बहनी हुन्थे। लाउने दबाई पनि खाने दबाई दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिको हिँड्न सकिनु भएको।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँहरूको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भने दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भनी हामी तपाईँलाई गराउने गरेका छौं। 9841575223 र 9056575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौं। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर 2 टाँडीबाट, इच्छाकामना एफएम 102.4 मेगाहर्ज इच्छाकामना कुरिनटार चितवनबाट, रेडियो साहिनो 89.8 मेगाहर्ज चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 मेगाहर्ज दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज सिलिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 मेगाहर्ज हेटुना मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9841575223 र 9056575223 नम्बरमा तपाईँले आफ्नो अनि आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल साउन महिनाको आज 1 गते, तदनुसार स्टेसन 2026 जुलाई 17 तारीक, सक सम्वत 1948 नेपाल सम्वत 1146 दिल्लाथ, रोद्र नामक सम्वत्सर दक्षिण वर्ष ऋतु, आज शुक्रबार रहेको छ, आषाढ शुक्ल पक्ष तिथि रहेको छ, आज तृतीया तिथि रहेको छ, विशेष गरी 11:32 पला रहेको छ भने नक्षत्रमा रहेको छ मघा नक्षत्र 43:59 पला, योगमा रहेको छ व्यतिपात योग रहेको छ, विशेष गरी करणमा रहेको छ ग्रह करण रहेको छ। चन्द्रमा आज विशेष गरी सिंह राशिमा, श्री सूर्यनारायण चाहिँ कर्कट राशिमा प्रवेश गर्दै हुनुहुन्छ। यस्तै गरेर आनन्दादि योगमा आज काण योग रहेको छ। आज बिहान सूर्योदय 5:20 भयो भने साँझ सूर्यास्त 6:59 हुनेछ। आजको दिनमान घड़ी विशेष गरी 13:39 पला रहनेछ। आज दिन विशेष रहेको छ, आज श्रावण संक्रान्ति दक्षिणायन आरम्भ, विशेष गरी कण्डारक पूजा, लुतो फाल्ने, विशेष गरी थालु गुलिया पर्व, बैतडी विश्वनाथ मन्दिरमा साउने मेला आरम्भ भनेर पञ्चाङ्गले उल्लेख भन्ने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र भने पालो रहेको छ। आजका समय यानि कि आजको दिन विशेष, राहुकाल कतिखेर रहन्छ, शुभ समय कतिखेर रहन्छ, यस्तै गरेर लाभ समय कतिखेर रहन्छ भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौ। विशेष गरी आजको राहुकालको समय भनिरहेको छ बिहानको 10:27:09 बिहानको दिउँसोको 12:09 55 आज कालबेला रहनेछ। आजको लाभ बेलाको समय रहेको छ बिहानको 7:01 39 सेकेन्डदेखि
विशेष गरी बिहानको 8:44 24 सेकेन्डसम्म लाभ बेला रहनेछ। आजको शुभ बेला रहेको छ दिउँसोको 12:09:55 विशेष गरी दिउँसोको 1:52:40 शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाई आजका तिथि मिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी म तपाईँलाई गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन्, अहिले यतिखेर जन्मिएका शिष्यहरूको नाम राशि के आउँछ होला त भन्ने विषयमा विशेष जानकारी। सूर्य मिथुन राशिमा, चन्द्रमा सिंह राशिमा, मंगल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र सिंह राशिमा, शनि सिंह राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि सिंह राशि आउँछ। मघाको दोस्रो चरण नाम आउँछ, मीबाट नाम आएको छ मिलन अथवा मीना भन्ने नाम आउँछ। अन्तिनडी राक्षस गण परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएर अब पनि पालिरहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मिसादी 12

मेष राशि उनीहरुका लागि आजको दिन मेहनत गर्दा लक्ष्य अनुसार समयमै काम सम्पादन हुँदै जाँदैछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्दैछ। विद्यामा वृद्धि, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उसिन्दै पुरस्कार प्रशंसा आदि प्राप्त गर्न सकिन्छ। व्यापारमा पनि फाइदा हुनेछ। पशुपालन र कृषिमा राम्रो लाभ मिल्दैछ। सन्तान वा अनुयायीहरूको साथले उत्साह समेत जगाउने खालको योग भई राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रिन सक्छ। काममा धेरै लाभ उठाउन नसके पनि समस्या सुल्झाउँदै जाँदैछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्ने छ। टाढिएका आफन्त नजिकिन सक्छन्। पुरानो सम्झौता भंग हुन सक्छ। शुभ चिन्तकलाई साथमा लिएर जुट्नुहोला। महत्वाकांक्षी योजना सम्पादन हुने समय राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन कर्मयोगले लोकप्रियता दिलाउनेछ भने विशेष उपहार समेत प्राप्त हुने समय रहेको छ। तर सहयोगीहरू प्रतिस्पर्धाका रूपमा देखा पर्दै जाँदैछन्। प्रतिद्वन्दीहरू बढ्दै जानेछन् भने लाभांश पनि बाढिन सक्छ। रोकिया काम दोहोऱ्याएर प्रयत्न गर्नु पर्ला। उद्योग र व्यापारमा फाइदा हुनेछ। पुरूषार्थी कामले समाजमा स्थापित बनाउँदैछ। चुनौती पन्छाएर पनि लाभ उठाउन सफल हुने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन कर्मयोगले लोकप्रियता दिलाउनेछ भने विशेष उपहार समेत प्राप्त हुने समय रहेको छ। तर सहयोगीहरू प्रतिस्पर्धाका रूपमा देखा पर्दै जाँदैछन्। प्रतिद्वन्दीहरूले

0: मिहिनेतले सम्मान स्थान दिलाउँदैछन्। बोलीको प्रभाव बढ्नाले काममा फाइदा हुनेछ, विभिन्न भौतिक साधन प्राप्ति हुँदै जानेछन्। धन तथा ज्ञानको भण्डार समेत बढ्ने योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन विशेष गरी काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जन पूर्ण रहनेछ। रमाइलो जमघट एवं स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। कामको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने सहयोगीहरूले साथ दिनेछन्। विश्वका आफन्तजनसँग भेटघाट होला। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय रहेको छ। पहिरनले व्यक्तित्वमा समेत आकर्षण ल्याउने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन खर्च लागे पनि दिगो काम गर्न सकिन्छ। खर्चिलो योजना बन्नाले धेरै रकम जोहो गर्नुपर्ला। शोकले विलासी वस्तुमा खर्च गराउँदैछ। सभा उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ। आफन्तबाट टाढिनु परे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नयाँ कुरा पाउन केही वस्तु त्याग्नु पर्ला। पछिको लागि लगानी गर्ने समय पनि राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाई ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी को भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन कामको राम्रो मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न समय लाग्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिन्छ। आयस्रोत सबल देखे पनि सोचेको फाइदा नहुन सक्छ। लगानीतर्फ लागत बढ्दै जानेछ। आजको मिहिनेत र लगानीले पछि फाइदा दिलाउनेछ। व्यापार र सानिजारी सटापटामा लाभ मिल्दैछ। रकम खर्च गर्नु परे पनि प्रतीक्षित नतिजाले उत्साह समेत जगाउने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन विभिन्न अवसर प्राप्त हुँदै जानेछन्। तर नैतिक प्रतिष्ठा जोगाउन सजग रहनु पर्ला। परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि र समय खर्च गर्नुपर्नेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिन्छ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ। आँटेको काममा अरूको मुख ताक्नाले पछि परिन्छ। श्रमको उचित मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न केही समय लाग्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन व्यापार व्यवसायमा लाग्ने होला विशेष फाइदा हुनेछ। तारिफका काम गर्दै लोकप्रियता हासिल गर्न सकिन्छ। उपलब्धिको सत प्राप्त हुँदै जानेछन् भने प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछन्। भाग्यले विभिन्न अवसर जुटाउनेछ र मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। सानो प्रयत्नले सजिलै लक्ष्यमा पुग्न सकिन्छ। दिगो फाइदा हुने काममा जग बसाउने मौका समेत मिल्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ। गोपनीयता भंग हुनुका साथै धन बाहिरिन सक्छ। बाध्यात्मक परिस्थितिले इच्छा शक्ति कुण्ठित हुनेछ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय रहनेछन्। स्वास्थ्यको लागि आहार विहारमा ध्यान पुर्याउनु होला। नतिजा सच्याउन काम दिनु पर्ने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन माहौल रमाइलो रहेको छ। चिताको मूल्य प्राप्त नभए पनि पछिल्लो फाइदा हुने काम हात लागि हुन सक्छ। अप्ठ्यारो परिस्थितिलाई समेत सहज बनाउन सकिन्छ। तर आफ्ना विषयवस्तुमा अरूले दावी गर्न सक्छन्। प्रतिष्ठित नतिजा कमजोर देखिनाले काम दिनु पर्ला। नियम विपरीत बल जबरजस्ती गर्ने बानी समस्या आइपर्ला। कर्जा मार्फत धन जुट्ने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन स्वास्थ्य सम्बन्धी चिन्ताले सताउन सक्छ। आफ्ना काममा अरूको भर पर्दा दुःख पाइन्छ। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउँदैछन्। अवसरको खोजीमा केही आफ

0: परिवार र पारिवारिक कार्य पर्ने हुन सक्छ। सत्कार्यमा शुभचिन्तकको साथ पाइन्छ। पछिको लागि खर्चको जो गर्नुपर्ला प्रतिस्पर्धी बढ्दै जानेछन्। द्वेष तथा ईर्ष्या गर्नेहरूबाट अलिक सावधान रहेर अगाडि बढ्दा राशि मिल्नलाई आजको दिन विशेष देखिएको छ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल 9845175223 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: श्रोता सम्पत्ति पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गइसकेका छौँ। आजका तिथिमिति पञ्चाङ्ग मिश्रादि बाह्र राशिफलका विषयमा जानकारी भने हामीले तपाईँलाई गरिसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी भने गराउने बेला रहेको छ। तपाईँले हामीलाई सम्पर्क भने गर्नुहोस् 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँ को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: रोल्पादेखि रुन्टीगढी हो सर।
0: रोल्पा जिल्ला रुन्टीगढी गाउँपालिकाबाट बोल्दै हुनुहुन्छ। हजुरको शुभ नाम भन्नुहोस् त।
1: शुभ नाम भीमबहादुर हो सर।
0: भीमबहादुरजी, अनि रोल्पातिरबाट फोन गर्नु भएको छ, कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: मैले आफ्नै विषयमा हो सर।
0: आफ्नो विषयमा हो
1: हजुर।
0: भन्नुहोस् तपाईँको जन्ममिति कति हो?
1: जन्म मिति मेरो 2020 साल 20 गते बिहिबार।
0: कुन महिनाको 20 गते हो?
1: यो भदौ महिनाको सर।
0: भदौ महिनाको 20 गते बिहिबार। समय भन्नुहोस् त।
1: समय बिहान उठेर के घडीसरी नभएका पिताहरूको भालेको टाका भन्थेर
0: हो।
1: हजुर
0: ल, अब हेर्नुभयो त, भाले कतिखेर बासेर रहेछ।
1: हजुर हजुर।
0: अनि जन्म रोल्पामै भएको हो तपाईँको?
1: हजुर रोल्पामा हो सर।
0: ल सुन्नुहोस् है त, ध्यान दिएर।
1: हजुर म रेडियो बन्द गर्छु।
0: रेडियो बन्द गर्नु पर्दैन, रेडियो त परिवार सुन्न दिनुहोस् न।
1: हजुर
0: ल सुन्नुहोस् है, 2020 साल असोज कृष्ण पक्षको द्वितीय तिथिमा जन्म, बिहिबारको दिन जन्म भएको छ, मीन राशि आउँछ, नाम दीपक आउँछ तपाईँको।
1: हजुर।
0: आज दिनहरू नरगण परेको छ, नाम दीपक भनेको नरानको नाम दीपक, राशि चाहिँ मीन राशि पर्दछ।
1: हजुर।
0: घातकमा परेको छ तिथि, पञ्चमी दशमी पूर्णिमा, शुक्रबार घातक, नम्बरमा पाँच नम्बर राशिमा मीन राशि घातक छ। असाध्यै राम्रो कुण्डली छ, असाध्यै राम्रो चिना देखिया छ। सरकारी जागिरी खाने ग्रह पनि थिए, राम्रा थिए, वैदेशिक क्षेत्र राम्रा थिए। तपाईँको विवाहमा दाम्पत्यमा चाहिँ नि अलिकति बाधा देखिएको छ, दुई विवाह हुने ग्रहहरू परेको, अलिकति तपाईँ छिटो रिसाउने मान्छे, अलिक झकी झकी स्वभावको, तपाईँको छोरासँग ग्रह त्यति नमिल्ने, छोरा ज्येष्ठ सन्तान नफाप्ने ग्रह दशा पनि परेको देखाएको छ। अहिलेको लागि चाहिने ग्रह दशाहरू तपाईँलाई चलेको छ। यहाँबाट हेर्दाखेरि सङ्कटा, अर्को चन्द्रमा भन्ने ग्रह चलेको छ, सङ्कटाको शान्ति गर्नुपर्दछ। सङ्कटाको शान्ति गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। अब अलिकति कडा कडा स्वभावको, खरो खरो स्वभावको हुनुहुन्छ, अलिक कम गर्नुहोस् है।
1: हजुर।
0: अनि अरू के छ होला भन्नुहोस् त, सोध्नुहोस् त, प्रश्नहरू सोध्नुहोस् त, के छ जिज्ञासाहरू के छ?
1: अबदेखि भविष्य त मेरो अब दस दुश्मन इष्टमित्र अनि त्यहाँदेखि जान छोराहरू बुहारीहरूको बाटो के कस्तो होला?
0: ठिकै छ, त्यस्तो नराम्रो छैन।
1: हजुर।
0: सङ्कटा चलेको छ, अहिलेको बेलामा त्यति राम्रो गराउँदैन ग्रहले, सङ्कटाको शान्तिहरू गराउनु भयो भने राम्रो हुन्छ।
1: हजुर।
0: समस्याहरू आउँदैन, तपाईँको ग्रह ठिक छ, राम्रो छ ग्रह, त्यस्तो विधि नराम्रो ग्रह भन्न त मिल्दै मिल्दैन नि।
1: हजुर।
0: अहिले सङ्कट चलेको भए नराम्रो, सङ्कटको शान्ति गर्नु न है, रुद्री पूजा सत्यनारायणको कथाहरू लाउनु न है।
1: हजुर। पहिले लगायो सर, स्वर्ग बाहिर गएर दुईचोटि, दुईचोटि घरमै लगायो, अनि त्यहाँदेखि पहिलो जान बितेर अर्को जान लिनु परेको छ, अर्को जानबाट सुख शान्ति कस्तो होला सर?
0: ठिकै छ त, मैले तपाईँलाई अघि भनेको थिएँ त, दुई विवाह हुने ग्रह छ भनेको थिएँ नि त।
1: हजुर हजुर।
0: त्यही भएर दुई विवाहमा अलिकति मध्यम मध्यम अलिक खरो खरो श्रीमती पाउनुहुन्छ।
1: हजुर।
0: तपाईँ पनि खरो खरो, उहाँ पनि खरो खरो हुनुहुन्छ।
1: हजुर।
0: पहिलो घरबार त्यति राम्रो देखिनँ, दोस्रो घरबार ठिक हुन्छ, राम्रै हुन्छ, त्यस्तो विधि नराम्रो ग्रह छैन तपाईँको। राम्रै छ ग्रह, अलिकति विवाह र दाम्पत्यमा अलिकति बाधा, सन्तानमा अलिकति बाधा, ज्येष्ठ सन्तानमा अलिकति बाधा हो, नभए त्यस्तो नराम्रो ग्रह छैन। सङ्कटको शान्ति स्वस्ति गर्नुहोस्, राम्रो हुन्छ, चिन्ता नगर्नुहोस्, ग्रहहरू ठिक छ है त।
1: हजुर, ऊ बाहिर यताउता हिँड्दाखेरि सायद कुन चाहिँ दिनमा कुन चाहिँ बारमा हिँड्दा ठिक होला सर?
0: यस्तो हुन्छ, अब कतापट्टि हिँड्ने त्यसको आधारमा हुन्छ, पूर्व पश्चिम उत्तर दक्षिण फरक फरक दिशाको लागि फरक फरक बार हुन्छ, घातक बार।
1: हजुर,
0: त्यसको चाहिँ अब यही दिन तपाईँलाई हिँड्न राम्रो अथवा त्यही दिन हिँड्दा नराम्रो भन्न मिल्दैन। त्यो चाहिँ अब चाहिँ तपाईँको कुन दिशामा कुन दिन हिँड्नुहुन्छ हो त्यसकै आधारमा गणिन्छ, गणना हुन्छ। त्यो चाहिँ तपाईँ काहीँ लामो यात्राहरू गर्ने हुनुभयो भने म्यासेन्जर मेसेज गर्नुहोस्, गुरु म यो दिशा हिँड्न खोज्दैछु, कुन दिन हिँड्दा कुन बार हिँड्दा राम्रो हुन्छ, सायद शुभ सायद निकालिदिनुहोस् भनेर म्यासेन्जर मेसेज गर्नुहोस्। पैसा लाग्दैन, निशुल्क रूपमा म तपाईँलाई सेवा गर्छु है।
1: हजुर, धन्यवाद सर। अनि ऊ एउटा गुरु सरले भन्नुभएको थियो शनिबारको दिन पिपलमा जल चढाउनु पर्छ, त्यही गरे शान्ति हुन्छ भनेर।
0: त्यो साढे साथी भएको नाताले हो, सधैँभरि चढाइराख्नुपर्छ भन्ने हुँदैन।
1: हजुर,
0: अहिले तपाईँलाई साढे साथी हो, त्यही पनि शनि तपाईँको स्वगृह भएर बसेको छ, त्यति धेरै आत्तिनु पर्दैन साढे साथीमा तपाईँले है।
1: हजुर,
0: आत्तिहाल्नुपर्छ भन्ने छैन साढे साथीमा, तपाईँको ग्रह ठिक छ, चिन्ता नगर्नुहोस्, राम्रो छ। अहिलेको लागि चाहिँ दशाको शान्ति, ग्रह शान्ति गराउनु राम्रो हुन्छ है।
1: ग्रह शान्ति गर्नु डाउन बसालेर गर्नुपर्ने त कति डाउन चाहिन्छ होला सर?
0: परिवार सबैको गर्ने हो भने पाँचजना जति सातजना जति राख्ने, अब एकजनाको मात्रै गर्ने हो सत्यनारायणको पूजा मात्रै लाउने हो भने एकजना भए भइहाल्छ नि।
1: ए हुन्छ सर, धन्यवाद सर, नमस्कार छ है।
0: हस् नारायण, उहाँले फोन गर्नुभएको थियो हामीलाई रोल्पा जिल्ला रुन्टीगढी गाउँपालिका होलेरीबाट फोन गर्नुभएको उहाँले चाहिँ नै। तपाईँहरू पनि यस्तै चर्चा गर्न चाहनुहुन्छ, आफ्नो बारेमा प्रष्ट रूपमा हेराउन चाहनुहुन्छ भने तपाईँहरू पनि सल्लाह गर्नुहोस्, फोन गर्नुहोस्, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी तपाईँले पाउनुहुनेछ। र आज साउने सङ्क्रान्ति लुतो फाल्ने दिन हो क्या है, पहिला पहिला लुतो कसरी फाल्छन्, अब आफ्नो आफ्नो चलन हुन्छ होइन। अब हामीले जानेको हामीले बुझेको चाहिँ आगो तपाईँको दाउराको अगुल्टोलाई चाहिँ आगो बाल्ने अनि त्यो आगोलाई पूजा गर्ने होइन, अग्निलाई पूजा गरिसकेपछि अनि त्यो लुतो फाल्ने, त्यो दाउराको चाहिँ तपाईँको चाहिँ बलिरहेको दाउरो चाहिँ फाल्ने चलन छ होइन। ए फलानु लै लुतो लिएर जा मेरो सबै भन्ने, यो कस्तो छ भन्नुहुन्छ भने तपाईँको चाहिँ फेरि अहिले हामीले बर्खा टाइममा चाहिँ धानको काम गरिन्छ, धान रोप्ने हिलोमा काम गरिन्छ, अनि हिलोमा काम गर्दा लुतो खटिएर आउन सक्छ, त्यो नआओस् भन्नको लागि चाहिँ हामीले तपाईँको अगुल्टो बालेर चाहिँ फाल्ने गरेको चलन हो यो चाहिँ है। यसमा चाहिँ विशेष छ यो चाहिँ, विशेष गरी चाहिँ यसरी कुरा बुझ्नु होला। र अग्निको पूजा गरेर अनि विधिवत पूजा गरी गराएर अनि मात्रै गर्नुपर्छ। र आज साउने सङ्क्रान्ति पनि हो, सङ्क्रान्तिको विभिन्न महत्त्वहरू पनि रहेको छ। आजको दिनमा भगवान् विष्णु लक्ष्मीको पूजा गर्ने दिन, लक्ष्मी नारायणको पूजा गर्ने दिन, श्री सत्यनारायणको पूजा लाउने दिन हो आज। तपाईँले कतिजनाले सत्यनारायणको पूजा लाउँदै हुनुहुन्छ अथवा लगाउनु भएको छैन भने पनि आजको दिनमा चाहिँ ओम नमो भगवते वासुदेवाय यो सकिन्छ 1008 चोटि भन्नु, सक्नुहुन्न भने 108 चोटि भए पनि भन्नु होला। अनि मासु लक्ष्मी प्याज नखानु होला है, अहिलेसम्म त पकाउनु भएको छैन होला नि त घरमा सब्जीहरू होइन, त्यही भएर अहिलेसम्म पकाउनु भएको छैन भने लसुन प्याज मासु नखानु, मुसुरुको दाल त्यसलाई रातो दाल पनि भन्दा रहेछन् कसैले, त्यो दाल नखानु, भान्टाको तरकारी नखानु है, एकदम चोखो खानु होला आजको दिनमा। भगवान् विष्णुको कृपा लक्ष्मीको कृपा हुन्छ, राम्रो हुन्छ, अनि त्यसपछि घरमा उन्नति प्रगति पनि राम्रो हुन्छ, स्थिर लक्ष्मी प्राप्ति पनि हुन्छ। भगवान् विष्णुको पूजा आज पनि गर्नु, जस्तै यस्तो छ शास्त्रले चाहिँ नै के भन्छ भन्दा सकिँदै सकिँदैन भने वर्षमा एक फेर श्री सत्यनारायणको कथा लाउनु, पूजा लाउनु होइन, सकिँदै सकिँदैन भने होइन, सक्नुहुन्छ तपाईँ सक्षम हुनुहुन्छ आर्थिक रूपले सक्षम हुनुहुन्छ भने वर्षमा 4 पटक लाउनु के। अब फेरि कस्तो चलन छ गाउँघरतिर भन्दा एउटा सत्यनारायणको कथा पूजा लायो भने चाहिँ पुरै गाउँलेलाई बोलाउने पनि चलन छ फेरि, बुझ्नुभयो। सत्यनारायणको कथा, त्यो सत्यनारायण कथा छुट्टै हो, यो सत्यनारायण कथा छुट्टै हो। जस्तै तपाईँले दिन हेराएर दुई वर्ष पाँच वर्षमा सत्यनारायण कथा लाउनुभयो, लाखपतिहरू बाल्नुभयो भने गाउँले सबैलाई निमन्त्रणा गर्ने, त्यस्तो भएन भने चाहिँ तपाईँले चाहिँ जस्तै अहिले यो मसान्त भनेको चाहिँ तपाईँको चाहिँ सङ्क्रान्तिमा चाहिँ लाउँदाखेरि कसरी लाउने भन्नुहुन्छ भने, जस्तै म भन्छु तपाईँलाई चारवटा, एउटा वैशाख सङ्क्रान्तिमा लाउने, एउटा साउनको सङ्क्रान्तिमा लाउने, एउटा कार्तिक सङ्क्रान्तिमा लाउने, एउटा माघको सङ्क्रान्तिमा लाउने एक गते, क्या होइन? यसरी तपाईँले चारवटा कथा लाउनुहोस्, सत्यनारायणको पूजा लाउनुहोस्, एकजना पण्डितजी बोलाउनुहोस्, सामग्री धेरै चाहिँदैन, छोटो मिठो पूजा रहनु, धेरै खर्च गर्नु पर्दैन, धन खर्च गरेर हामीलाई राम्रो हुने पुण्य मिल्ने भन्ने होइन फेरि है। यसरी चारवटा कथा लाउनुहोस्, पूजा लाउनुहोस्, सत्यनारायणको चाहिँ कथा पनि भन्नै पर्छ, फेरि सत्यनारायणको पूजा लागेपछि कथा बिनाको सत्यनारायण पूजा हुँदैन, त्यो भएर यसरी गर्नुभयो भने तपाईँलाई राम्रो हुन्छ। र त्यो बेलामा अब खर्च कसरी कम गर्ने भन्दा, पूजाको लागि त खर्च हुँदै हुँदैन, हेर्नुहोस् तपाईँले हामीले खानको लागि खर्च हुन्छ क्या, प्रसाद खानको लागि। फेरि सत्यनारायण कथाको प्रसाद, मेन प्रसाद भनेको चाहिँ तपाईँको चाहिँ पञ्चामृत र अपुङ्गो हो, फेरि कुरा बुझ्नुभयो, पञ्चामृत अनि अपुङ्गो यी दुईटा चिज बनाउनु, अनि पकवानमा तपाईँले थोरै हलुवा बनाए पनि हुन्छ, थोरै खिर पकाए पनि हुन्छ, दुई चारवटा पुरी पकाए पनि हुन्छ, होइन, जे मन लाग्छ तपाईँले त्यो पकाउनुहोस् है। सकेर भएर पाएसम्म घिउमा बनाउनुहोस् ती चिजहरू चाहिँ, सकेर भएसम्म घिउमा, नभए शुद्ध सनफ्लावरको तेलमा। अब शुद्ध सनफ्लावरको तेल पनि पाउँदैन फेरि बजारमा है, फेरि यसरी कुरा बुझ्नु, सनफ्लावरको तेल त महँगो हुन्छ, यो 200 रुपियाँ लिटरको सनफ्लावरको तेल, 150 रुपियाँ लिटरको सनफ्लावरको तेल पाउँछ नि, त्यो ओरिजिनल होइन फेरि, त्यो डुप्लिकेट हो क्या, त्यो खानु हुँदैन। हामीले खानुहुन्छ तपाईँले भने तोरीको तेल खानुहोस् शुद्ध, घरमा भुटुन खाँदाखेरि पनि, कुरा बुझ्नु भने, त्यही भएर प्याकेटवाला चिजहरू सकभर कम खानुहोस्, रोग लाग्छ खानुभयो भने। अनि पूजा लागिसक्नुहुन्छ, सत्यनारायणको पूजा लागिसकेपछि अनि तपाईँले चाहिँ टपरी टपरीमा अपुङ्गो राख्नुहोस्, थोरै पञ्चामृत राख्नुहोस्, थोरै के पकाउनु भएको छ, सेल पकाउनु भएको छ सेल राख्नुहोस्, पुरी पकाउनु भएको पुरी राख्नुहोस्, खिर पकाउनु भएको खिर राख, जे राख्नु भएको छ थोरै थोरै राखिदिनुहोस्। अनि हरेक घर घरमा पुर्याउनुहोस् प्रसादलाई, आज त हाम्रो घरमा सत्यनारायणको पूजा लगाएको थियो, प्रसाद ल्याइदिएछु है भनेर तपाईँले त्यहाँ तक्याउनुहोस्, त्यसो गर्नुहोस्। तपाईँले गर्नुहोस्, भोलि अर्कोले त्यही गर्नुहुन्छ, पर्सि अर्कोले त्यही गर्नुहुन्छ, अनि उहाँको पनि खर्च कम हुन्छ होइन, धेरै मान्छे बोला टन्न खुवाएर धर्म पनि हुने होइन, बुझ्नुभयो नि। त्यही भएर सत्यनारायणको कथा लाउनुलाई छोटो मिठो र खर्च कममा गर्नको लागि चाहिँ यो गर्नु तपाईँहरूले। अब म सक्दै सक्दिनँ भन्नुहुन्छ भने तपाईँले चाहिँ कथा दुईचोटि लाउनु, एउटा वैशाखमा एउटा माघमा लाउनुहोस्, त्यो पनि तपाईँ सक्नुहुन्न भने कार्तिकमा लाउनुहोस् ल, कुरा बुझ्नुभयो। यसरी गर्नुभयो भने तपाईँको लागि चाहिँ राम्रो हुन्छ। यदि सत्यनारायणको कथा यसरी हरेक वर्ष वर्षमा लाउनु भयो भने तपाईँ ग्रह शान्ति पनि कम गरे हुन्छ, घरमा स्वस्थ शान्तिहरू कम गरे हुन्छ, घरमा भूत प्रेत पिसाजहरू पनि आउँदैन है, नकारात्मक ऊर्जाहरू पनि आउँदैन, तपाईँको मनमा नकारात्मक भावनाहरू पनि आउँदैन भन्ने कुराहरू हो। त्यही भएर विशेष तपाईँले ख्याल गर्नुहोला, यी कुरामा मैले तपाईँलाई जानकारी गराएको है। 98451-75-223 र 98056-75-223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। हामी गोर्खा अनि यस्तै धादिङ आउने भनेको धेरै दिन छैन, आज 1 गते भइहाल्यो, भोलि 2 गते, पर्सि 3 गते होइन, अब भोलि होइन पर्सि त म यहाँबाट हिँडिहाल्छु भरतपुरबाट, अनि 4 गतेदेखिको धमाधम चिना हेर्ने हो गोर्खा बजारमा, ठ्याक्कै कहाँ आएर बस्छु भन्ने कुरो चाहिँ थाहा छैन, गोर्खा बजारमा हामी आएर बस्ने हो। अब तपाईँले बोलाउनुहुन्छ भने गोर्खा बजार नजिकै तपाईँको घर छ भने त्यहीँ आएर पनि हामी बस्छौँ फेरि, बुझ्नुभयो, त्यहीँ हामी पकाउँछौँ, त्यहीँ खान्छौँ हामीहरू, हामी आफै पकाउँछौँ आफै खान्छौँ, तपाईँले पकाउनु पर्दैन, बास बस्न दिनुभयो भने भइहाल्छ, झन् राम्रो, हामी झन् खुसी हुन्छौँ होइन। तर फेरि 3 दिन 4 दिनसम्म हामी बस्छौँ अब होइन, अनि त्यसपछि गोर्खा बजार दर्शन गर्न पनि जानु पर्यो, माथि दरबार होइन, कालिका मन्दिर पनि जानु पर्यो होइन, त्यही भएर एक दिन हामी एक्स्ट्रा बस्छौँ क्या, त्यहाँ दर्शनहरू गर्न पूजाहरू गर्न गएको मौकामा है गर्नेछौँ। त्यही भएर तपाईँले विशेष ख्याल गर्नुहोला, तपाईँको घर नजिकै छ, बजारको नजिकै छ भने तपाईँले हामीलाई पनि बोलाउन सक्नुहुन्छ, निमन्त्रणा गर्न सक्नुहुन्छ, तपाईँको घरमा राख्ने हो भने, नभए हामी त अन्त कतै कतै बसि नै हाल्छौँ आएर है। त्यही भएर घर नजिकै छ, बजार नजिकै छ, बजारमै घर छन् भने तपाईँको एउटा कोठा दिनुभयो भने त्यहीँ पनि चिना पनि हेर्छौँ हामीले, चिना हेर्न पनि हामी त्यहीँ आउँछौँ। जस्तै धादिङतिर तपाईँ पुसार बजारमा तपाईँको घर छन् भने, हो पुसार बजारमा घर छ तपाईँको भने, तपाईँ राख्न चाहनुहुन्छ बस्न बस्दै हुन्थ्यो गुरु भन्नुहुन्छ, म त्यहाँ आएर पनि बसिदिन्छु, मलाई केही छैन हेर्नुहोस् है। त्यो भएर तपाईँले चाहिँ 4 गतेदेखि गोर्खा बजारमा हामी चिना हेर्नेछौँ। तपाईँले ओल्लो घर पल्लो घर छर छिमेक सबैलाई जानकारी गराइदिनुहोस्। उहाँले पनि आएर मौकाको फाइदा लिइहाल्नुहुन्छ। होइन, अब टाढा टाढा जान नसक्ने वृद्ध बुवा आमाहरू, भरतपुरसम्म आइन आउन नसक्ने वृद्ध बुवा आमाहरूको लागि, अशक्त बिरामीहरूको लागि पनि हामी आउँदैछौँ। तपाईँले विशेष गर्नुहोला। हामीले ग्रह दशा र भाग्यको विषयमा विशेष जानकारी गराउने हो तपाईँहरूलाई, अरूको विषयमा होइन। फेरि है, ग्रह दशा भाग्यको विषयमा जानकारी गराउँछु। तपाईँले घर घडेली कस्तो छ माटो लिएर आउनुहोस्, माटो पनि हेरिदिनेछु म तपाईँको लागि। विशेष गरी चाहिने कार्यक्रम ज्योतिष वास्तुको विषयमा सब यतिखेर हामी भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष चर्चा पनि हामी गर्नेछौँ। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत पनि गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
1: नमस्ते गुरु।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: सल्यानदेखि हो गुरु।
0: सल्यान जिल्लाबाट, शुभ नाम तपाईँको?
1: जयराम कौरो।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: यो छोरा लागि हेरौँ कि लगाऊ गुरु।
0: छोराको विषयमा जन्ममिति भन्नुहोस् त, कति हो छोराको?
1: 2055 साल।
0: 2055
1: चैतको 7 गते।
0: चैत महिना 7 गते।
1: हजुर, बिहान जन्म बिहान 9:30 बजे बिहानको।
0: बिहानको 9:30 हो
1: हजुर
0: छोराको, होइन त?
1: हजुर छोरा हो।
0: ल सुन्नुहोस् है, ध्यान दिएर।
1: हजुर,
0: श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2055 चैत्र शुक्ल पक्षको आइतबार चौथी तिथिमा जन्म मेष राशि। भरणीको तेस्रो चरण नाम आउँदो रहेछ, छोराको लेखनाथ भन्ने नाम आउँदो रहेछ। मध्यनाडी नरगण परेको छ बाबुको, है घातकमा परेको छ। तिथिहरू चाहिँ प्रतिपदा षष्ठी एकादशी आइतबार घातक, मघा नक्षत्र घातक, नम्बरमा 1 नम्बर, राशिमा मेष भन्ने राशि घातक छ बाबुको लागि। मेष राशि घातक छ, कुण्डली असाध्य राम्रो, भाग्य असाध्य राम्रो छ छोराको। त अलिकति नाक दोष परेको छ, अनि त्यसपछि यसले अलिकति रोकावटहरू आउनेछ घर परिवारमा। अनि शनि बिग्रिएको छ, कर्म अलिकति काम गरे पनि फल नपाउने क्या, त्यति राम्रो नहुने त्यस्तो ग्रहहरू परेको छ। अहिले बाबुलाई चाहिने ग्रह पिङ्गला भन्ने ग्रह चलेको छ, एउटा मंगल भन्ने ग्रह चलेको छ। अहिले मनमा पीर चिन्ता लिने ग्रह दशाहरू छन् बाबुको, त्यस्तो विधि चिन्ता गर्नु पर्दैन, ठिक छ, ग्रहहरू राम्रै छ। सरकारी जागिर, सरकारी क्षेत्र राम्रो छ। विदेश यात्राको लागि चाहिँ एउटा चाँदीको सिक्रीहरू, ब्रासलेटहरू केही बनाएर लगाइदिनुहोस्। होइन, अब धेरै रोकआउट आइराख्यो भने चाहिँ बाबुको लागि चाहिँ नै काल सर्पयोगको नागदोषको चाहिँ रत्न कवच पाउँछ हामीसँग, त्यो पनि लगाउँला। अहिलेलाई पर्दैन त्यो पनि। बाबुले चोखोनी त गर्यो, शुद्ध भोजन गर्ने, पूर्णिमाको दिन चन्द्रमाको पूजाहरू गर्यो भने त्यसले पनि राम्रो गराउँछ। अब आउने नाग पञ्चमीको बेलामा चाहिँ नि नाग देवताको पूजा आजा गराउनुहोस्, एकदम स्पेसल हुन्छ। चिन्ता नगर्नुहोस्, राम्रो छ ग्रहहरू। समस्या जिज्ञासा के छ त भन्नुहोस् त?
1: समस्या जिज्ञासा, मेरो घरबार क्या होला, कसो होला, मेरो वैवाहिक जीवनको लागि घरबार
0: यस्तो छ। वैवाहिक जीवन पहिलो घरबार दाम्पत्यमा अलिकति बाधा छ, फेरि उसले आफै खोजेर आफै रोजेर यसो लभ सभ गरेर विवाह गर्ने दशा पनि छ
1: हजुर।
0: अनि त्यसले गर्दा पनि हो बाबुको अलिक छिटो छिटो रिसाउने पनि गर्छ। अब ती कुरा सबै कुराहरू मिलाएर हेर्दाखेरि चाहिँ अलिकति विवाहमा, वैवाहिक सम्बन्धमा, जस्तै दाजुभाइसँगको सम्बन्धमा चाहिँ अलिकति फाटो आउने, अलिकति ग्रह चाहिँ बिग्रेको हो। होइन, अरू त्यस्तो नराम्रो छैन, अरू त ठिकै छ, राम्रै छ है।
1: घरबार विवाह कतिवटासम्म हुन्छन् गुरु?
0: बाबुको विवाह त बहुविवाह भन्छ, 2, 3, 4, 5 कति पनि हुन सक्ने ग्रह छ। पहिलो घरबार दाम्पत्य त्यति राम्रो चाहिँ छैन बाबुको। अब विवाहको दोषहरू मेटाएर विवाह गर्यो भने अलग कुरा हो, नभए दोष छ। विवाहको दोष मेटाएको पनि देखाएको छैन फेरि यहाँबाट के
1: हजुर। दुईटा त बिहा गरिले हजुर, पहिला भयो न, फेरि अर्को ल्याउँछ, अर्को विवाह गराउँछ
0: हो त नि। त्यही त भने त मैले विवाह राम्रो छैन भनिरहेको छु मैले।
1: अब
0: अहिलेको बुहारीसँग मनमुटाव झैझगडा कतिको हुन्छ?
1: अब झैझगडा त अनि बुढाबुढीको पनि पर्छ, परिराखेको छ।
0: त्यसो हो भने अब बुहारीको पनि साल महिना गते समय थाहा छ?
1: बुहारीको त छैन हजुर, थाहा छैन हजुर।
0: पत्ता लगाएर फोन गर्नुहोस्, कसो कमजोरी छ, छोराबाट कमजोरी हो कि बुहारीबाट कमजोरी हो कि, कसो कारणले झैझगडा मनमुटाव हुन्छ, हो त्यसको विषयमा म तपाईँलाई निर्णय गरौँला। अब धेरै असाध्यै बिग्रियो भने चाहिँ रत्न कवच नै लाउनु पर्छ है।
1: एकदम मिल्दैन एकदमै बरु उजी 30 साल अरे साउन एक गते हो अरे
0: समय चाहिँ
1: समय दिउँसोको 2:30 बजे
0: अनि तपाईँलाई थाहा छैन भन्नुहुन्थ्यो फेरि कसले भन्यो
1: यो हाम्रा बुढीले भने हजुर
0: ल 2060 साल अनि
1: साउन एक गते
0: साउनको 1 गते अनि
1: हजुर बार त थाहा भएन अब समय त 2:30 बजे हो अरे
0: दिउँसोको 2:30 बजे होइन त
1: हजुर गुरु राखी त ऊ पर्छ गरे कन्या राखी
0: अब हेरौँ कन्या राशि आउँछ के आउँछ यहाँ म भनिदिइहाल्छु नि तपाईँ चिन्ता नगर्नुहोस् है
1: हजुर गुरु
0: अब हेरौँ है त राशि त कन्या त आएन
1: आएन
0: आएन कन्या आएन अहिले 7:30 छ बुहारीलाई
1: हजुर
0: बुहारी लक्ष्मीकी छिन् त्यस्तो नराम्रो छैन लक्ष्मीकी बुहारी छिन् है ग्रह त साह्रो राम्रै छ नराम्रो छैन अब यिनीहरूको चाहिँ नै गुण चाहिँ अलिकति 20 गुण आएको छ गुण राम्रो हो किनकि 18 गुण कटेपछि विवाह गर्न मिल्छ 20 गुण आएको छ औँसी सौँसी पनि परेको छैन अनि त्यसपछि माङ्गलिकहरू पनि परेको छैन महालक्ष्मी योगमा जन्म ठिक छ त्यस्तो नराम्रो छैन अहिले 7:30 चलेको भएर अनि बुहारीलाई आरोप लाग्ने प्रत्यारोप लाग्ने झुटो आरोपहरू लाग्ने ग्रहहरू छ बुहारीको कुम्भ राशि पर्दछ
1: कुम्भ राशि पर्यो
0: हो बुहारीको तपाईँको हिसाबमा कुम्भ राशि परेको छ बुहारीको चाहिँ नाम आउँछ सीता भन्ने नाम आउँदो रहेछ जन्मबार बिहिबार पर्दछ बुहारीको अरू कुरा ठिकै छ राम्रै छ गर्न मिलेको छैन है ठिकै छ ग्रह त्यस्तो नराम्रो छैन है त
1: घरबार योसँग हुन्छ त्यो दुईटा भयो यो बिहा गर्यो
0: हुन्छ हुन्छ चिन्ता नगर्नुहोस् हुन्छ ठिक छ
1: हजुर
0: हवस्
1: हुन्छ
0: उहाँले फोन गर्नुभएको थियो आफ्नो छोरा बुहारीको विषयमा तपाईँलाई पनि यस्तै हेराउन मन लागेको छ भने तपाईँले फोन गर्नुभयो भने म हेराइदिइहाल्छु है अनि 98451 75 223 र 98056 75 223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस् भूत वर्तमान र भविष्यको विषयमा विशेष जानकारी पनि म तपाईँलाई गराउनेछु कोही मित्र आउनु भएको छ कार्यक्रममा स्वागत गरौँ हजुर नमस्ते
2: नमस्ते गुरु
0: कहाँबाट को बोल्दै हुनुहुन्छ
2: गोर्खाबाट हो विष्णु अनि के तपाईँ हजुर गोर्खा आउनुहुन्छ भन्नुभएन
0: आउने हो नि 4 गते आउने हो तपाईँहरूसँग भेटघाट गर्नको लागि तपाईँहरू आउनुहुन्छ आउनुहुन्न
2: आउनको लागि नाम टिपाउनु खोजेको त हजुर मैले
0: ए नाम टिपाउनु त म टिपिदिइहाल्छु नि दिउँसो फोन गर्नुभए पनि हुन्थ्यो नि
2: अहिले हुँदैन हजुर
0: हुन्छ भन्नुहोस् त के नाम हो
2: रामबहादुर थापा हो
0: रामबहादुर थापा कतिजनाको हेराउनुहुन्छ
2: जानेको मिल्छ हजुर
0: सबैजनाको हेराउन मिल्छ कतिजनाको हेर्नुहुन्छ
2: हेर्न 4 जना 5 6 7 जना छ
0: 6 7 जना हुनुहुन्छ
2: हजुर
0: ल 4 गते हामी आउँछौँ त्यहाँ
2: हजुर
0: अनि तपाईँ आएपछि चाहिँ मैले त नाम टिपाएको छु ल हेरिदिनुहोस् मेरो नाम हेरिदिनुहोस् मेरो पालोमा अगाडि म आइहाल्छु भन्नु अनि अरू मान्छे हुनुहुन्छ भने पनि लाइन बस्नु पर्दैन ठ्याक्क भित्र आएर हेर्न पाइहालिन्छ है 4 गते हामी आउँछौँ तपाईँ 4 गते 5 गतेतिर आउँदा पनि भइहाल्छ है हुन्छ फोनमै नै गरेर आउनु होला है हुन्छ उहाँले फोन गर्नुभएको थियो नाम टिपाउनुको लागि यसै गरी तपाईँले पनि नाम टिपाउनु सजिलो हुन्छ कार्यक्रमको समयमा नै नाम टिपाउनु पर्छ भन्ने होइन क्या उहाँले चाहिँ अब नबुझेर टिपाउनु भयो मैले नाम चाहिँ टिपिदिएको छु उहाँको तर तपाईँले चाहिँ दिउँसो फोन गरेर नाम टिपाउनु भयो भने सजिलो हुन्छ तपाईँहरूले आउनु बित्तिकै चिना हेर्न पाइन्छ क्या लाइन बस्नु पर्दैन पालो कुर्नु पर्दैन होइन त्यो भएर तपाईँले नाम चाहिँ एकदम टिपिहाल्नु होला नाम चाहिँ टिपाइहाल्नु होला पैसा लाग्दैन फेरि नाम टिपाउँदाखेरि फेरि पैसा लाग्छ भनेर चिन्ता नमान्नुहोस् नि फेरि पैसा लाग्दैन नाम टिपाउँदा पैसा लाग्दैन कार्यक्रममा फोन गरेर ग्रह दशा भाग्यको विषयमा जानकारी लिँदा पनि पैसा लाग्दैन होइन तपाईँको निशुल्क रूपमा हामीले तपाईँलाई सेवा गरिराखेका छौँ तपाईँले प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने चाहिँ भरतपुर चितवनमा आएर भेट्न पनि सक्नुहुन्छ तपाईँले सुनिहाल्नुभयो 4 गते हामी आउँदैछौँ 4 गते तपाईँ पनि आएर भेटघाट गर्नुहोस् हामीसँग सरसल्लाह गर्नुहोस् कुनै समस्याहरू छन् कुनै जिज्ञासाहरू छन् आफ्नो आफन्तको बारेमा व्यापार व्यवसाय बाधा पितृदोषका समस्याहरू माङ्गलिकका समस्याहरू विवाहमा भएका बाधाहरू सन्तानमा भएका बाधाहरू वैदेशिक क्षेत्रमा भएका बाधाहरू रोकआउटहरू के कस्तो रहन्छ भन्ने विषयमा विशेष चर्चाहरू तपाईँले गर्नुहोस्। तपाईँ हामी मजाले कुराकानी गरौँला। चिना छन् भने चिना लिएर आउनुहोस्, चिना छैन भने साल महिना गते र समय चाहिँ तपाईँले पत्ता लगाएर लिएर आउनुहोस् है। त्यो पनि छैन भने चाहिँ तपाईँले एक मानो चामल सिरानीमा राखेर सुत्नुहोस् अनि भोलिपल्ट बिहान उठेर नै नै गरेर त्यो चामल लिएर आउनुहोला है। त्यसो गर्नाले पनि त्यहाँबाट कति आउँछ त्यसको विषयमा जानकारी गराउँछ। तर चिना जस्तो राम्रो चाहिँ हुँदैन फेरि है, अहिले भन्छु म तपाईँहरूलाई। अक्षरबाट हेर्दा नामबाट हेर्दा चिना जतिको राम्रो प्रष्ट खुलेर उज्यालो आउँदैन, तर पनि म कोसिस गर्नेछु तपाईँहरूलाई चाहिँ हेराउनको लागि चाहिँ 9841575223 र 9806575223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि पनि सकिन आँटेको जानकारी मलाई प्राविधिक मित्र इशारा गर्नुभएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: लस्तो है मेहबे फेबेमा रङमाझे आरसीसी दिम बोरा चहारा दिन प्ले र खोरमा नग फारममा असिम चमटार कि ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गुर्नाले बजार कोर्ब आहिने रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 0105204070 असेम 98511 87882 फोन सिङजिम सेगो है रोमा। झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
2: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
1: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
2: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
1: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि, बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
2: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
1: ल टिब प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270 98511 93270। ए पक्नुस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाको सामानहरू पनि उपलब्ध छ।
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँको लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर, सम्पर्क 57062612 र 98229793।
4: ओ मेज्यू नमस्कार है।
5: नमस्कार नमस्कार मेज्यू नमस्कार।
4: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
5: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या
4: है मेज्यू। म त बिहेमा आउँदिन होला।
5: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
4: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
5: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
4: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
5: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्, फोन नम्बर 98445556656 अनि 98280495215 फोन गरेर जानुहोस् है।
6: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
7: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
8: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
6: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
8: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
7: किन नि बाबा?
8: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
7: हस् बाबा।
9: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण किबल सिन्हा,
10: सम्पर्क मोबाइल 97140131429।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
11: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारा माथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
11: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98140055754, 98140055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
7: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
5: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
7: होइन, के भन्छ, कसरी नि?
5: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
7: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98491580810, 98491580810।
12: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 8 बज्यो।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाझैं म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौ वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनु भएका यहाँहरू सम्पूर्ण श्रोतालाई ख्रीष्ट येशूको नाउँमा जयमसी तथा ख्रिष्टीय अभिवादन। म गोविन्द विश्वकर्मा। प्रिय श्रोता, कार्यक्रम जीवनको वचनमा हामी सदाझै आज पनि यहाँहरूको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर उपस्थित भइसकेका छौं। आज पनि म यहाँहरूको बीचमा धर्मशास्त्र बाइबलको पुस्तक एफिसीको पत्र अध्याय चारबाट यहाँहरूको बीचमा प्रचार गर्न गइरहेको छु। मलाई विश्वास छ तपाईँले मलाई शुरूबाट अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। शीर्षकमा लेखिएको छ, ख्रीष्टको शरीरमा एकता। यसकारण म प्रभुको निम्ति एक कैदी तिमीहरूलाई आग्रहपूर्वक विन्ती गर्दछु कि जुन बोलावटमा तिमीहरू बोलाइएका छौ त्यही योग्यको जीवन यापन गर। सारा दीनता, नम्रता र धैर्यसँग एउटाले अर्कोलाई प्रेममा सहेर शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर। शरीर एउटै छ र पवित्र आत्मा एउटै हुनुहुन्छ। जसरी तिमीहरू बोलाइएदा एउटै आशामा बोलाइएका थियौ, जुन आशा तिमीहरूको बोलावटसँग गाभिएको छ। एउटै प्रभु, एउटै विश्वास र एउटै बप्तिस्मा हामी सबैका एउटै परमेश्वर र पिता जो सबैमाथि, सबैका मध्य र सबैमा हुनुहुन्छ। तर ख्रीष्टको वरदानको नाप अनुसार हामी हरेकलाई अनुग्रह दिइएको छ। यसकारण यसो भनिएको छ, उहाँ उच्चमा चढ़ी जानुहुँदा कैदलाई बन्दी बनाएर लानुभयो र मानिसहरूलाई वरदानहरू दिनुभयो। अब यो उच्चमा चढ़ी जानुभयो भनेको चाहिँ के हो? केवल यही कि उहाँ पृथ्वीको तल्लो भागमा ओर्लनु पनि भयो। उहाँ जो ओर्लनु भयो उहाँ नै सारा स्वर्गहरू भन्दा धेरै माथि चढ़ी जानुभयो, यस हेतुले कि समस्त थोकलाई उहाँले भरिपूर्ण पार्न सकुन्। अनि उहाँका वरदानहरू चाहिँ यिनै थिए कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्डलीका पास्टरहरू र कोही शिक्षकहरू बनुन्। ख्रीष्टको शरीर निर्माण होस् र सेवाको काम गर्न सन्तहरू सुसज्जित होउन्। जबसम्म हामी सबैले विश्वासको र परमेश्वरको पुत्रको ज्ञानको एकता प्राप्त गर्दैनौ र परिपक्व मानिस बनी ख्रीष्टका पूर्णताको नापसम्म पुग्दैनौ, यसरी हामी छालले अघि पछि हुत्याइएका धार्मिक सिद्धान्तको प्रत्येक बतासले र मानिसहरूका जाल झेल ध्रुतता र फट्याईले यताउता उडाइएका बालकहरू जस्ता नहौ। बरु प्रेमसित सत्य बोल्दै हरेक कुरामा हामी उहाँसम्मै अर्थात ख्रीष्टसम्मै बढ्दै जाउँ, जो शिर हुनुहुन्छ। उहाँबाट नै सारा शरीर प्रत्येक जोड्नेद्वारा जोडिएको र बाँधिएको भई प्रत्येक भागले ठिक ठिक काम गरी सुगठित हुनेछ र प्रेममा वृद्धि हुँदै जानेछ। आमेन। प्रिय श्रोता, यहाँहरूको बीचमा मैले धर्मशास्त्र बाइबलबाट एफिसीको अध्याय चारको एकदेखि मैले यहाँहरूको बीचमा सोह्र पदसम्म पाठ गरे। शीर्षकमा लेखिएको छ, ख्रीष्टको शरीरमा एकता। यो एकता भन्ने कुरा निकै महत्वपूर्ण र तपाईँ हाम्रो जीवनमा निकै आवश्यक कुरा हो। प्रियहरू, हुन त हामी येशूमा सबै एक हौ, यहाँ कोही पनि सानो ठूलो छैन। हामीले बाइबलको योभन्दा अगाडिको एपिसीको पुस्तकमा हामीले हेर्यौं कि यहाँ कुनै पनि किसिमको विभेद गर्नु हुँदैन, मण्डलीमा कुनै पनि किसिमको विभेद छैन। जो येशू ख्रीष्टमा आउँदछ ती सबै येशू ख्रीष्टमा सबै समान छन्, एक छन्। कुनै धनी गरीब छैन, कुनै यो जातको त्यो जातको, सानो मानिस ठूलो मानिस भन्ने यहाँ कुनै पनि किसिमको वर्गीकरण छैन भनेर पावलले एकदम स्पष्टसँग बताइसकेका छन्। त्यसकारण हामी मण्डली एकतामा रहनुपर्छ, विश्वासीहरू एकतामा रहनुपर्छ। प्रेमलाई बाइबलले अति महत्वको साथमा सिकाएको हामीले पाउँदछौ। तर हाम्रो जीवनमा कहिलेकाहीँ यस्तो अवस्था परिस्थिति आउन सक्छ कि प्रियहरू मण्डली पनि मण्डली छुटिएर टुक्रिएर गएको हामीले घटना देखेका छौं। मानिस मानिसको मन मिलेको छैन, विश्वासमा सँगसँगै अगाडि बढेका सहयात्रीहरू पनि छुटिएर गएका छन्। एउटै परमेश्वरलाई विश्वास गरेको, एउटै परमेश्वर, एउटै पवित्र आत्मालाई ग्रहण गरेको, एउटै पवित्र आत्माको नाउँमा बप्तिस्मा लिएको भए पनि ती मानिसहरू छुट्टा छुट्टै यो सिद्धान्त, यो मूल्य मान्यता अथवा यो दृष्टिकोण भनेर आआफ्नै अडानहरू अघि सारेर मण्डलीहरू टुक्रिएको पनि हामीले देखेका छौं। विश्वासी विश्वासी बीचमा एकता नभएको हामीले भेटेका छौं। अन्य विविध कारणहरू छन् जसले मण्डलीमा एकता भन्दा पनि फूटहरू सृजना भएको हामीले देखेका छौं। त्यसकारण पावलले पनि यो एफिसीको मण्डलीमा त्यो खालको समस्या भएको कारणले गर्दा पावलले बताउँदैछन् कि ख्रीष्टको शरीरमा हामी सबै एक हुनुपर्दछ अथवा एकता हुनु आवश्यक छ। एकता किन महत्वपूर्ण छ भन्ने कुरा पनि हामी यहाँ हेर्दै जानेछौ। प्रियहरू, यहाँ पावलले भनिरहेका छन् कि जुन बोलावटमा तिमीहरू बोलाइएका छौ त्यही योग्यको जीवन यापन गर। तपाईँ र म जब परमेश्वरलाई हामीले विश्वास गर्यौं, हामी हरेकलाई एउटा न एउटा बोलावट परमेश्वरले दिनुभएको छ। हो, कोही प्रचारक हुने बोलावट प्रभुले हामीलाई दिनुभएको छ, कोही चर्चको मण्डलीको सेवक हुने एउटा बोलावट परमेश्वरले दिनुभएको छ, कसैलाई शिक्षक हुने बोलावट परमेश्वरले दिनुभएको होला, कसैले एउटा साधारण रूपमा विश्वासी जीवन तर हाम्रो आफ्नो विभिन्न कामहरू, विभिन्न जेसुकै हामीले गर्छौं ती कुराहरूबाट परमेश्वरको महिमा हुने काम गर्नको लागि परमेश्वरले बोलावट तपाईँ र हामीलाई दिनुभएको छ। सोही बोलावट अनुसारको हाम्रो जीवनयापन चाहिँ हुनुपर्दछ भनेर पावलले यहाँ जोड़ दिएको पाउँदछौं। पद दुईमा यहाँ पावलले भन्दछन् कि सारा दीनता, नम्रता र धैर्यसँग एउटाले अर्कोलाई प्रेममा सहेर शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर। यहाँ पावलले भन्दछन् कि प्रेममा सहेर, यो सहनु पर्ने कुरा बाइबलमा बताइएको छ। कहिलेकाहीँ हामीमाथि कसैले अन्याय गर्यो भने हामी सहँदैनौ, कहिलेकाहीँ हामीमाथि कसैले अलिकति फरक दृष्टिकोण, फरक विचार राख्यो भने हामी त्यो मानिसलाई सहन सक्दैनौ। पावलको जीवनमा धेरै किसिमका कठिनाईहरू आएको थियो। उनले आफ्नो प्रचार यात्रामा धेरै किसिमका सतावटहरू भोगेका थिए, मानिसहरूबाट अपहेलना उनले सहेका थिए, तर पनि उनले भन्दछन् कि मैले मानिसहरूलाई सहेर ती परिस्थितिहरूको उनले सामना गरेर अगाडि बढ़िरहेको उनले आफ्नो गवाही दिएको हामीले पाएका छौं। त्यसकारण पावलले यहाँ भन्दछन् कि सारा दीनता, नम्रता र धैर्यसँग एउटाले अर्कोलाई प्रेममा सहेर। जब तपाईँ र हामीले कुनै व्यक्तिप्रति प्रेम गर्दछौं भने त्यसपछि तपाईँ हामी आपसे आप त्यो मानिसको व्यवहारहरू हामी सहेर अगाडि बढ्न सक्छौ। घर परिवारमा पनि त्यही हो। श्रीमान श्रीमती बीचमा यदि तपाईँ र हामी एक अर्कालाई प्रेम गर्दछौं, श्रीमान श्रीमतीमा त्यो एउटा प्रगाढ प्रेम छ भने एक अर्काका व्यवहारहरू हामी सहेर अगाडि बढ्छौं। एक अर्काका कुराहरू राम्रो नराम्रो जस्तो व्यवहार भए पनि हामी त्यसलाई सहेर अगाडि बढ्दछौं। सहनशीलता भनेको आजको सबैभन्दा महत्वपूर्ण कुरा हो प्रियहरू। धेरै जस्तो परिवारहरू, धेरै जस्तो सम्बन्धहरू बिग्रिनुको कारण पनि हामीमा एउटा त प्रेम हुँदैन र अर्को भनेको हामीमा सहनशीलता हुँदैन। कुनै पनि व्यक्तिलाई सहनु निकै महत्वपूर्ण छ। सहनुको अर्थ उसले गरेका सबै नराम्रा नकारात्मक कामहरू सबै कुरालाई सहेरै मात्रै बस्ने भन्ने हुँदैन। तपाईँलाई थाहा छ, कहिलेकाहीँ रिसमा, आवेगमा आएर कुनै व्यक्तिले एउटा कुनै कुरा बोल्छ भने पछि त्यो व्यक्तिले आफैले त्यो कुरालाई रियलाइज गर्छ, त्यो कुरालाई मनन गर्छ। मैले त कति गलत गरेको रहेछु, मैले कति यो कुरा चाहिँ मैले गर्न नहुने रहेछ, आक्रोशमा आए भनेर पछि उसले त्यो पश्चाताप गरेको हामीले पाउँदछौं। त्यसकारण आज चाहिँ सम्बन्धहरूमा प्रेम हुनुपर्दछ र सहनशीलता हुनुपर्दछ। पावलले यही कुरा भन्दछन् कि नम्रतामा धैर्यसाथ एक अर्कालाई प्रेममा सहेर शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर। यो प्रयत्न आज तपाईँ र हामीले गर्न जरूरी छ। यदि यो कुरा हामीले गर्यौं भने प्रियहरू हामीमा एकता आउँदछ, सम्बन्धहरू सुदृढ हुँदै जान्छन्, बलियो हुँदै जान्छन्। जब तपाईँ र हामी बीचमा चाहिँ एक अर्काप्रति एक अर्कालाई सहने त्यो क्षमता छैन, एक अर्कालाई सहन सक्ने मन हृदय छैन, प्रेम छैन भने चाहिँ प्रियहरू पक्कै पनि त्यहाँ शान्ति आउँदैन, पक्कै पनि त्यहाँ एकता आउँदैन। त्यसकारण पावलले त्यही भन्दछन् कि शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर। आज मण्डलीमा यही कुरा हुनु आवश्यक छ। प्रियहरू, म तपाईँलाई केही उत्साह दिन चाहन्छु। चार पदमा यहाँ पाउलले फेरि भन्दछन् कि शरीर एउटै छ र पवित्र आत्मा एउटै हुनुहुन्छ। जसरी तिमीहरू बोलाइँदा एउटै आशामा बोलाइएका थियौ, जुन आशा तिमीहरूको बोलावटसँग गाभिएको छ, एउटै प्रभु, एउटै विश्वास र एउटै बप्तिस्मा, हामी सबैका एउटै परमेश्वर र पिता जो सबैमाथि, सबैका मध्य र सबैमा हुनुहुन्छ। म तपाईँहरूलाई यही सम्झना गराउन चाहन्छु। प्रिय विश्वासीहरू, कुनै विश्वासीसँग तपाईँको मनमुटाव भएको छ? कुनै विश्वासी दाजुभाइसँग तपाईँको आपसी विमल भएको छ? पावलले यही उत्साह दिइरहेका छन् कि हाम्रो आशा शरीर एउटै छ र पवित्र आत्मा पनि एउटै हुनुहुन्छ, प्रभु एउटै हुनुहुन्छ, एउटै विश्वास र एउटै बप्तिस्मा, हामी सबैका एउटै परमेश्वर, सबैभन्दा माथि, सबैका मध्य र सबैमा उहाँ नै हुनुहुन्छ। प्रियहरू, तपाईँको मनमुटाव भएको व्यक्तिसँग पनि एउटै परमेश्वर हुनुहुन्छ। उहाँले पनि एउटै परमेश्वर, पिता, पुत्र र पवित्र आत्माको नाउँमा उहाँले बप्तिस्मा लिनु भएको छ। एक अर्का बीचमा चाहिँ शत्रुताको भावना कहिलेकाहीँ हामी देख्दछौ, यदि त्यस्तो छ भने पनि प्रियहरू, म यही समय तपाईँलाई उत्साह दिन चाहन्छु कि यदि तपाईँ र हाम्रो परमेश्वर एउटै हुनुहुन्छ भने हामी बीचमा बेमेल किन? प्रियहरू, तपाईँ र मेरो परमेश्वर एउटै हुनुहुन्छ, जो पिता, पुत्र र पवित्र आत्मा, जसको नाउँमा तपाईँ र हामीले बप्तिस्मा लिएका छौं, उहाँ तपाईँ र हामीमा हुनुहुन्छ भने तपाईँ र हामी बीच किन फुट? किन तपाईँ र हामी बीच वैमनस्यता? किन तपाईँ र हामी बीच चिसोपन? यदि तपाईँ र हामीले साँचो रूपमा परमेश्वरलाई विश्वास गरेका छौं भने, यदि साँच्चैकै तपाईँले एउटै परमेश्वर माथि तपाईँले विश्वास गर्नुभएको हो भने, पक्कै पनि विभाजन ल्याउने विभिन्न किसिमका पर्खालहरूलाई तपाईँले तोड्नुहुनेछ, शत्रुताका ती सबै बन्धनहरूलाई तपाईँले फुकाउनुहुनेछ र तपाईँ मिलापमा अगाडि बढ्नुहुनेछ। यो म विश्वास गर्न चाहन्छु। सात पदमा लेखिएको छ, तर ख्रिस्टको वरदानको नाप अनुसार हामी हरेकलाई अनुग्रह दिइएको छ। यसकारण यसो भनिएको छ, उहाँ उच्चमा चढ़ी जानुहुँदा कैदलाई बन्दी बनाएर लानुभयो र मानिसहरूलाई वरदानहरू दिनुभयो। आज धेरै जस्तो समस्या के छ भने, हामी हाम्रो बोलावट, हाम्रो वरदान जे छ प्रियहरू, हामी त्यसैमा लागिरहन नसक्नु एउटा ठूलो समस्या छ। पावलले यहाँ बताएका छन् कि वरदानहरू चाहिँ यिनै हुन् कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्डलीका पास्टरहरू र कोही शिक्षकहरू बनुन्। यहाँ विभिन्न किसिमका वरदानहरू दिएको छ। यति मात्र नभइकन हामीले धेरै यस्ता थुप्रै वरदानहरू प्रभुले तपाईँ र हामी उहाँलाई विश्वास गर्नेहरूलाई दिनुभएको छ। कुनै एउटै व्यक्तिले मै अगमवक्ता, मै प्रेरित अथवा मै पास्टर अथवा मै चर्चको प्रचारक अथवा मै शिक्षक भनेर जब एउटा कुनै व्यक्तिले आफ्नो निश्चित वरदान भन्दा सबै कुराहरू गर्न खोज्दछ भने त्यहाँनिर समस्या उत्पन्न हुँदछ। प्रियहरू, आफ्नो वरदान जे हो त्यही कुरामा लागिरहन प्रेरित पावलले पनि मण्डलीलाई उत्साह दिएको हामीले पाउँदछौ। यहाँ वरदान अनुसार कोही ठूलो अथवा सानो पक्कै पनि छैन। प्रियहरू, मण्डलीमा प्रचार गर्ने मानिस ठूलो, मण्डलीमा अगमवाणी बोल्ने व्यक्ति ठूलो, अथवा प्रचारक ठूलो, अथवा मण्डलीको पास्टर ठूलो, शिक्षक ठूलो, अरू सानो भन्ने यो किसिमको विभाजन आउनु हुँदैन। प्रियहरू, यदि जब कुनै मण्डलीमा त्यो किसिमको विभाजन आउँछ भने त्यति बेला फुट हुन्छ, त्यति बेला मानिसहरूमा तिक्तता आउँदछ, त्यति बेला मानिसहरूमा एक प्रकारले ख्रिस्टको प्रेमबाट उनीहरू अलग भएर संसारको प्रतिस्पर्धात्मक जीवन उनीहरूको हुन जान्दछ, अनि मण्डली चाहिँ पक्कै पनि स्वस्थ मण्डली नभइकन अस्वस्थ मण्डली बन्दछ। पावलले यही कुरा बताएका छन् कि हरेकमा फरक फरक वरदान छ। सात पदमा यहाँ बताइएको छ कि तर ख्रिस्टको वरदानको नाम कुनै मण्डलीमा त्यो किसिमको विभाजन आउँछ भने त्यति बेला फुट हुन्छ, त्यति बेला मानिसहरूमा तिक्तता आउँदछ, त्यति बेला मानिसहरूमा एक प्रकारले ख्रिस्टको प्रेमबाट उनीहरू

शिक्षकहरू बनुन् कि ख्रीष्टको शरीर निर्माण होस् र सेवाको काम गर्न सन्तहरू सुसज्जित हुन्। प्रियहरू, आज ख्रीष्टको शरीरलाई हामीले हेर्ने हो भने उहाँ हाम्रो शिर हुनुहुन्छ। मण्डली ख्रीष्टको शिर हो र आज मण्डली येशु प्रभुको शरीरको रूपमा हामीले हेर्न सक्दछौ। शरीरमा फरक फरक अंगहरू हुन्छन्, फरक फरक त्यसको फंक्सनहरू, कामहरू फरक फरक हुन्छ। त्यसकारण विचार गरौं त प्रियहरू, तपाईँ र मेरो शरीरमा भएको कुनै पनि एउटा अंग यदि छैन भने कति अप्ठ्यारो हुन्छ। उदाहरणको लागि हामीसँग आँखा छैन भने आँखा नभएपछि कति गाह्रो हुन्छ। उदाहरणको लागि हामीसँग खुट्टा यदि हामीले हिँड्न सक्दैनौ भने हाम्रो जीवन एउटा स्वस्थ जीवन हुँदैन, कति गाह्रो अप्ठ्यारो परिस्थिति आउँदछ। विचार गर्नुहोस्, यदि तपाईँ र हामीले हाम्रो शरीरको कुनै एउटा अंग निष्क्रिय भयो भने कति अप्ठ्यारो हुन्छ। यहाँ विभिन्न बाइबलको विभिन्न पदमा भनिएको छ कि एउटाले अर्कोलाई तुच्छ अथवा सानो नठानोस्। हाम्रो शरीरमा भएका प्रत्येक अंगहरूको फरक फरक आआफ्नो काम छ र उनीहरूको आआफ्नो महत्व छ। कोही सानो अथवा कोही ठूलो भन्ने पक्कै पनि हुँदैन। त्यसरी नै यहाँ येशु प्रभु मण्डलीको शिर हुनुहुन्छ अनि मण्डली चाहिँ येशु प्रभुको शरीर हो भने शरीरमा भएका विभिन्न अंगहरूको फरक फरक कामहरू भए जस्तै मण्डलीमा भएका विभिन्न व्यक्तित्वहरूको, मण्डलीमा भएका विभिन्न यहाँ फरक फरक वरदान भएका व्यक्तिहरूको पनि आआफ्नै जिम्मेवारी छन्, आआफ्नो काम छ, आआफ्नो महत्व रहेको छ। त्यसकारण सबैको समान भूमिका रहन्छ भनेर यहाँनिर पावलले जोड़ दिन खोजेका छन्। यी फरक फरक क्षमता, फरक फरक वरदान भएका व्यक्तिले जब आफ्नो ढंगले, आफ्नो वरदान अनुसार, बोलावट अनुसार उनीहरूले काम गर्दछन्, जहाँ कसैले कसैलाई बाधा नपुर्याइकन उनीहरूले काम गर्दछन् भने, एक अर्कालाई उत्साह दिएर काम गर्दछन्, कोही ठूलो कोही सानो नभनिकन, कुनै विभेद रहित त्यहाँ एक अर्कालाई उत्साहित गरेर काम गर्दछन् भने मण्डली चाहिँ सुसज्जित हुन्छ भनेर पावलले यहाँ बताएका छन्। त्यसकारण आज मण्डली एउटा स्वस्थ मण्डली हुनको लागि पनि प्रियहरू, तपाईँ र हामीमा एकता हुनु आवश्यक छ, किनभने हाम्रो मण्डलीको शिर येशु प्रभु हुनुहुन्छ अनि एउटै प्रभु, एउटै पवित्र आत्मा, एउटै परमेश्वरमा हामीले विश्वास गरेका छौं भने हामी बीचमा विभिन्न खालका विमेलहरू र कुनै पनि किसिमको शत्रुता चाहिँ हुनु हुँदैन भनेर पावलले यहाँ बताएका छन्। म सरसर्ती अगाडि पढ्दै जानेछु प्रियहरू। जबसम्म हामी सबैले विश्वासको र परमेश्वरको पुत्रको ज्ञानको एकता प्राप्त गर्दैनौ र परिपक्व मानिस पनि ख्रीष्टका पूर्णताको नापसम्म पुग्दैनौ, यसरी हामी छालले अघि पछि हुत्याइएका, धार्मिक सिद्धान्तको प्रत्येक बतासले र मानिसका जालझेल, ध्रुतता र फट्याइले यताउता उडाइएका बालकहरू जस्ता नहौ। पावलले यहाँ विस्तृत रूपमा बताएका छन् कि जब यदि हामीमा एकता हुँदैन भने, जब हामी यसरी एक अर्कामा यस्तै किसिमका कुराहरूले को ठूलो को सानो, कसको जिम्मेवारी बढी कसको जिम्मेवारी कम भनेर यसरी एक अर्कामा विभाजनहरू हामीले ल्यायौं भने यसले ख्रीष्टको पूर्णताको नापसम्म हामी पुग्न सक्दैनौ। त्यसपछि हामीमा एउटा छालले अघि पछि हुत्याइएका, धार्मिक सिद्धान्तको प्रत्येक बतासले र मानिसहरूका जालझेल, ध्रुतता र फट्याइले यताउता उडाइएका बालक जस्ता हामी हुन पुग्दछौ। यदि त्यस्तो भयो भने त्यो मण्डली स्वस्थ मण्डली अवश्य पनि हुँदैन प्रियहरू, त्यो मण्डली वृद्धि हुँदैन प्रियहरू, त्यो मण्डलीमा समस्याहरू जस्ताको तस्तै हुँदछ। त्यसकारण यहाँ हामीलाई परमेश्वरको विभिन्न वरदानहरू छन्, विभिन्न किसिमका सेवा गर्ने उहाँको बोलावट अनुसार फरक फरक क्षमता परमेश्वरले दिनुभएको छ। त्यो कुरालाई मानिलिएर प्रियहरू हामी अगाडि बढ्न सकौं, एकतामा अगाडि बढ्न सकौं, प्रेमसाथ अगाडि बढ्न सकौं, एकअर्कालाई सहेर, यहाँ वचनमा भनिएको छ कि सारा दीनता, नम्रता र धैर्यसँग एउटाले अर्कोलाई प्रेममा सहेर शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न हामीले प्रयत्न गरौं भनेर वचनमा भनिएको छ प्रियहरू। पावलले अन्तिममा यसरी यो वचनलाई सकेका छन् कि बरु प्रेमसित सत्य बोल्दै हरेक कुरामा हामी उहाँसम्मै अर्थात ख्रीष्टसम्मै बढ्दै जाउँ। हालेलुया। पक्कै पनि यहाँ प्रेमसित भनेको अर्थ तपाईँ र हामी जो जस्तो भए पनि, मण्डलीमा कोही धनी गरीब आउँदछन्, मण्डलीमा कोही शारीरिक असक्षमता भएका व्यक्तिहरू आउँदछन्, कोही चर्चको पास्टर हुनुहुन्छ, कोही सेवक हुनुहुन्छ, कोही एल्डर हुनुहुन्छ, कोही प्रचारक हुनुहुन्छ, कोही शिक्षकहरू हुनुहुन्छ, फरक फरक दान प्रदान भएका मानिसहरू मण्डलीमा छन्, फरक क्षमता भएका मानिसहरू मण्डलीमा छन्, तर सबैमा समान प्रेम हामीले देखाउनु चाहिँ पर्दछ। हामी येशुसम्मै बढ्दै जाउँ जो हाम्रो शिर हुनुहुन्छ, उहाँबाट नै सारा शरीर प्रत्येक जोर्नीद्वारा
जोडिएको र बाँधिएको भई

0: प्रत्येक भागले ठिक ठिक काम गरी सुगठित हुनेछ र प्रेममा वृद्धि हुँदै जानेछ। आमेन, हालेलुया। जब तपाईं र हामी यीशुसँग गाँसिन्छौ, आफ्ना सबै वैमनस्यताहरू, आफ्ना सबै ईर्ष्या, आफ्ना सबै खराब विचारहरू, खराब प्रवृत्तिहरू, घमण्डहरू, हरेक प्रकारका कुराहरू, कुविचारहरूलाई हामी त्यागेर यीशुसँग हामी जोडिन्छौ भने त्यहाँ कुनै पनि किसिमको बेमेल हुँदैन। त्यहाँ प्रेममा हामी अगाडि बढ्न सक्दछौ र हामी एकतामा अगाडि बढ्न सक्दछौ। र आजको वचनको मूल शीर्षक नै यही छ कि ख्रीष्टको शरीरमा एकता। आज हरेक ठाउँमा एकताको आवश्यकता छ प्रियहरू, मण्डलीमा एकताको आवश्यकता छ, जहाँ कहीँ परिवारमा एकताको आवश्यकता छ, सम्बन्धमा एकताको आवश्यकता छ। यदि तपाईँ हामी यीशुसँग जोडिन्छौ भने, जो हाम्रो शिर हुनुहुन्छ, हामी उहाँका अंगहरू हौ, शरीरको अंगहरू हौ, यदि हामी यीशुसँग जोडिन्छौ भने, उहाँको प्रेममा हामी बढ्दछौ भने, तब हामीमा एकतामा आउने एउटा बल, बुद्धि, विवेक परमेश्वरले हामीलाई दिनुहुन्छ। हामीले हाम्रा शत्रुताका पर्खालहरू हामीले त्याग्न सक्दछौ र एकले अर्कालाई हामीले सहेर हामी प्रेममा अगाडि बढ्न सक्दछौ, धैर्यतामा, नम्रतामा हामी अगाडि बढ्न सक्दछौ। के तपाई तपाईँको मण्डलीमा, तपाईँको व्यक्तिगत जीवनमा, तपाईँको परिवारमा, तपाईँको समाजमा एकता, मेलमिलाप, प्रेम चाहनुहुन्छ भने तपाईँ आज नै ख्रिससँग आउनुहोस्, ख्रिससँग जोडिनुहोस्, उहाँसँगको सम्बन्ध अझै बलियो बनाउनुहोस्। प्रियहरू, म यही उत्साह तपाईँलाई दिन चाहन्छु। हवस् त, आजको यो जीवनको वचन रेडियो कार्यक्रमको वचनको श्रृंखला म यही राख्दै तपाईँलाई यही उत्साह दिँदै विदा हुन्छु। सुन्दै गर्नुहोला जीवनको वचन रेडियो कार्यक्रम। हवस् त,
1: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरू सँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ, तपाईहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
0: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349।
1: हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ विदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: नया नेपाल सँग नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज 97.6 मेगाहर्ज
2: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाई?
3: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
2: हत्तेरिका मेरो भाई, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
3: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
2: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
3: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
2: ल टिबा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
4: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर, सम्पर्क 57062612 र 98229793।
5: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाडी पहिरो चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ, त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ, पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश। आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाडी पहिरो चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ, त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ, पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
2: गोरा चहरा दिन प्रे रखोरमा नगफारममा असिम टमाटारकी टनेलमा सिङ्गै सुर सिङ्गेपल मुबा होले सिङ्गै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी डिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम डिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहिनै रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असैम 98-511-87-882 फोन सिन्जिम से गै रोमा।
6: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
7: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
8: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
6: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
8: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
7: किन नि बाबा?
8: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
7: हस् बाबा।
9: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
10: सम्पर्क मोबाइल 97-41-031-429।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
11: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
11: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रोचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
11: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
12: बुढा आज इन्टरभ्यू थियो, के भयो त?
13: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
12: होइन, के भन्छ, कसरी नि?
13: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
12: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98-49-185-810 98-49-185-810।
11: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8, सागुटार, धादिङ। आरुघाट जाने बसको टिकट काउन्टर भन्दा तीन घर तल अन्डरग्राउन्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63802 98510-63802।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 MHz।
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
1: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
4: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन सेवा,
3: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
4: बाल रोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
4: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
4: भिटामिन डी,
3: भिटामिन बी 12,
4: आइरन प्रोफाइल
3: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
4: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
4: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
4: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
5: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र एल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरानै बनायो भने एउटा सके अर्को काम आइ लागि हाल्दी, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस छँदैछ नि। त आईएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
6: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98 43 0 97 437 र 010-590-093 सम्पर्क गर्नु होला नि।
7: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98 43 0 57 437।
8: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
9: छैन सर, के सोचिरहनु भएको छ?
8: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
9: ल सर, हाम्रै धादिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
11: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप मेलकन्ठ नगरपालिका तीन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
12: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरो।
13: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
14: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855409334।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: झोला बोकेर लुकुर लुकुर कता जान लाग्छ हो अर्जुन भाई?
2: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागो।
1: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्ने गा जस्तो हो र केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
2: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
1: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
2: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
1: ल टिभा, प्रोपाइजर अर्जुन श्रेष्ठको लागि 98511 93270, 98511 93270। ए पक्नुस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229793।
4: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाडी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ्न सक्छ, त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ, पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
4: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98141055754, 98141055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट।
5: सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
6: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
7: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
6: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
7: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
6: 9860248543।
7: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
8: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी, पहिरो, चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ्न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
9: गोरा चहर दिन प्रे रखोरमा नग फारममा असिम चमटार कि ट्रनेलमा सिङ्गै सुर सिङ्गेपल मुबा होले सिङ्गै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी दिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङ असिम दिम सम्मन बोरबरी ढुवानीलाई सुविधा न मुबा क्रङ्गले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 9851187882 फोन सिङ्जिम सेगो है रोमा।
0: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: झोला बोकेर लुकुर लुकुर कता जान लागेको हो अर्जुन भाइ?
3: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
2: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चु रहने जस्तो हो।
3: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
2: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
3: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
2: ल टिबा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
4: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर, सम्पर्क 57062612 र 98229793।
5: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ्न सक्छ, त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ, पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकार

0: र दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश।
1: बुढी हेर त, लाऊ
2: आहा, कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको?
1: कहाँबाट हुनु नि? मैले दिदीबहिनी सुनसारी घर गहना उद्योगबाट ल्याएको नि।
2: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुन चाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
1: दिदी बहिनी सुन चाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ, प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88।
0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
3: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
3: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849-2431-11, 9849-2431-11।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
4: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
4: ल्याब टेस्ट,
0: भिटामिन डी,
4: भिटामिन बी12,
0: आइरन प्रोफाइल
4: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
4: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 0105-2283 र 0105-2563।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
5: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई रु 80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63802 98510-63802।
6: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरो।
7: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ़, मोबाइल 98550-50934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512-40934।
5: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि बाढी, पहिरो, चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ्न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
9: गोरा चहर तीन प्रे रखोर मा नग फारम मा असिम चमटार की ट्रनेल मा सिंगबे सुर सिंगजेपल मुबा होले सिंगबे सुर मुसम ओम टंके सुर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेग होई रोमा हुजुरी मी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तर ला जम्मनु सामान मा होलसेल मूल्यरी यंगा असिम दिम सम्मन बोरबारी ध्वनि ला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा स्टेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98511-87-882 फोन सिङ्जिम सेगो है रोमा।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: झोला बोकेर लुकुर लुकुर कसो जान लागेको हो अर्जुन भाई?
3: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
2: हत्तेरिका मेरो भाई, विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्ने गा जस्तो हो र केही सिट नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
3: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
2: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि। यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइलाई पनि खबर गरेस् नि फेरि।
3: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर। बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
2: ल टिबा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
4: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062612 र 98229793।
5: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो, चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश। आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो, चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
2: गोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम टमाटर कि टनेलमा सिङबै सुर सिङजेपल मुबा भोले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी टिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मन सामानमा होलसेल मूल्यारी यङबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ युर्नाले बजार कोर्ब आहिनै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98511-87882 फोन सिन्जिम सेगहै रोमा।

0: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
1: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
0: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
1: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
0: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सोलेन्टारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
1: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
0: ल टिबा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270, 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
2: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँको लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर, सम्पर्क 57062 र 98229793।
3: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ्न सक्छ, त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ, पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश। आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ्न सक्छ, त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ, पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
0: गोरा चहरा दिन प्रे रखोरमा नग फारममा असिम टमाटर कि टनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहिनै रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल फ्री सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98511-87882 फोन सेन्जिम से गहिरोमा।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: झोला बोकेर लुखुर लुखुर कस जान लाग हो अर्जुन भाई?
2: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागो।
1: हत्तेरिका मेरो भाई, विदेशमा जानु भनेको कहाँ रुखको पार्टी गा जस्तो हो र केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
2: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
1: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टरमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
2: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
1: ल टिभा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270, 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर, प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व
1: गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।

0: तपाईले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनाम नगर, सम्पर्क 57-06612 र 98-22-79-93।
1: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
2: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
3: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
3: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
4: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिबल सिन्हा।
5: सम्पर्क मोबाइल 97-41-031-429।
6: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
7: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
6: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
7: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
6: 98-60-24-58-43।
7: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
6: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र एल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
7: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
6: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
7: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-097-437 र 010-590-093 सम्पर्क गर्नु होला नि।
6: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-43-057-437।
8: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि बाढी, पहिरो, चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ, त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ, पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौं र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं।
9: नीलकण्ठ नगरपालिका वडा नम्बर 1, धादिङद्वारा जनहितमा जारी सन्देश।

0: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि बाढ़ी, पहिरो, चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ़न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौं र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
1: बोरा चहरा दिन प्रे रखोरमा नगफारममा असिम टमाटरकी टनेलमा सिंगबै सुर सिंगजेपला मुबा होले सिंगबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी टिम फिटिङ सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गुर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98511-87-882 फोन सिङजिम सेगो है रोमा।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
3: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
3: होइन, के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98-49-185-810 98-49-185-810।
5: मैले गहना लिएर थिएँ,
6: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस छैन, अनि कहाँबाट लिएर आने गहना?
5: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
6: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
7: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
5: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली, सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53।
7: बाजेदेखि नातिसम्म, विश्वासराम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
8: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
9: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
8: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
9: जनरल मेडिसिन सेवा,
8: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
9: बालरोग सम्बन्धी सेवा,
8: स्त्री रोग सम्बन्धी सेवा,
9: मुटुको इको र भिडियो एक्सरे सेवा,
8: ल्याब टेस्ट,
9: भिटामिन डी,
8: भिटामिन बी 12,
9: आइरन प्रोफाइल
8: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण,
9: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
8: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
9: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
8: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205563।
9: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
10: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो। त्यसलाई कसैले पनि हेला त नगरोस्।
11: पहिला मलाई विश्वास लागेन। यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
12: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512940934।
13: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
14: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
13: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्ने गा जस्तो हो र। केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
14: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
13: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि। यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइलाई पनि खबर गरेस् नि फेरि।
14: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर। बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
13: ल टिब, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270, 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
15: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57062612 र 98229793।
16: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ़न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश। आदरणीय वडावासी सबै दाजुभाई तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि बाढ़ी, पहिरो, चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ़न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौं। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौं र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
17: बोरा चहरा दिन प्रे रखोरमा नग फारममा असिम चमटार की ट्रनेलमा सिंगबै सुर सिंगजेपल मुबा होले सिंगबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी टिम फिटिङ सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गुर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम चोल्री सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिङजिम सेगो है रोमा।
18: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 मेगाहर्ट्ज।
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
1: है मेज्यू। म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन हो नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बीच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 0 49 215 फोन गरेर जानुहोस् है।
3: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
4: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिलर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा, पाइनुका साथी ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
3: कालिका ब्लक उद्योग, निलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
4: प्रोप्राइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 98 66 26 26 73 र 98 43 40 39 11।
5: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, निलकण्ठ 8 सागुटार धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98 510 63 802, 98 510 63 802।
6: झोला बोकेर लुखुर लुखुर कता जान लाग्छ हो अर्जुन भाइ?
5: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागो।
6: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
5: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
6: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजै बाटो जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
5: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
6: ल टिबा, प्रोप्राइटर अर्जुन श्रेष्ठको लागि 98 511 93 270, 98 511 93 270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
7: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ?
0: कोर्स बुक को अध्ययन सँगै प्रयोगत्मक सिकाई व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ तर तपाईँले लिबर्टी नै किन रोज्ने किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस् लिबर्टी कलेज अनामनगर सम्पर्क 57062612 र 98229793
7: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू वर्षायाम शुरू भएपछि बाढी पहिरो चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं अफवाहमा विश्वास नगरौं सही र आधिकारिक सूचना मात्र विश्वास गरौं हामी सबै सचेत बनौं विपदबाट आफू आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू वर्षायाम शुरू भएपछि बाढी पहिरो चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं अफवाहमा विश्वास नगरौं सही र आधिकारिक सूचना मात्र विश्वास गरौं हामी सबै सचेत बनौं विपदबाट आफू आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश
8: गोरा चहरा दिन प्रे रखोरमा नग फारममा असिम टमाटर कि टनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी टिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम दिम सम्म न बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम चौधरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिन्जिम सेगो है रोमा
9: रेडियो बिहानी समय संकेत यति बेला बिहानको 11 बज्यो

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाई?
2: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
1: हत्तेरिका मेरो भाई, विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
2: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
1: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइलाई पनि खबर गरेस् नि फेरि।
2: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
1: ल टिबा, प्रोपाइजर अर्जुन श्रेष्ठको लागि 98511 93270, 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062612 र 98229793।
4: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो, चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
4: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98410055754, 98410055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
5: यता जाउँ आफै, उता जाउँ आफै,
0: खैरानी भयो भने खत्तेरी
5: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
5: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
4: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
5: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
6: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बगैंचा गोर्खा
5: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
6: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
5: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-37-54
6: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
7: बाबा बाबा म टाढो स्कुल जान्न
8: म पनि स्कुल जान्न मम्मी
9: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
10: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
9: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट 6 घर तल काठमाडौँ जाने बाटोपट्टि प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54 98-61-97-65-47
1: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
11: छैन सर के सोचिरहनु भएको छ
1: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
11: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
12: समर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ
1: डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
11: छैन सर के सोचि

0: समर्पण कम्प्युटर एन्ड मोबाइल सप लेलकन्ठ नगरपालिका तीन बेच बजार धादिङ सम्पर्क नम्बर 9851108878 र 9808888778।
1: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि बाढ़ी, पहिरो, चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ़न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
2: बोरा चहर दिन प्रे रखोरमा नग फारममा असिम चमटार कि ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी डिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम डिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गुर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 9851187882 फोन सिङजिम सेगो है रोमा।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: রেডিও বিহানি 97.6 মেগাহার্জ।
1: झोला बोकेर लुखुर लुखुर कत जान लागेको हो अर्जुन भाइ?
2: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
1: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्ने गा जस्तो हो र केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
2: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
1: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
2: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टारतिर। बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
1: ल टिभा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270, 98511 93270। ए पक्नुस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57062 र 98229793।
4: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ बिस्ती पुछार बजार। प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 97140031429।
8: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लगाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
9: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
8: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
9: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
8: मंगल सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 20 बजार, धादिङ।
9: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
8: प्रोप्राइटर मंगल रसाइली। सम्पर्क मोबाइल नम्बर 98141725042, 98160261611 र 010520542।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि
0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
2: धादिङ व्यक्ति सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
0: 98-5-11-87-882 गोल्सी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यता उतिको कुरै छैन
0: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
0: 98-60-24-58-43
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
0: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सकी अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0957-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि
0: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-0057-437
3: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू वर्षायाम शुरू भएपछि पहाडी पहिरो चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं अफवाहमा विश्वास नगरौं सही र आधिकारिक सूचना मात्र विश्वास गरौं हामी सबै सचेत बनौं विपदबाट आफू आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं नीलकण्ठ नगरपालिका वडा नम्बर एक धादिङद्वारा जनहितमा जारी सन्देश। आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि बाढ़ी, पहिरो, चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ़न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौ र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौं र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर दुई धादिङद्वारा जनहितमा जारी सन्देश।
4: बोरा चहरा दिन प्ले र खोरमा नग फारममा असिम टमाटर कि ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी टिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यरी यङबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिङजिम सेगो है रोमा।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ट्ज।
2: ओ मेज्यू नमस्कार है।
3: नमस्कार नमस्कार मेज्यू नमस्कार।
2: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
3: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
2: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
3: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
2: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
3: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
2: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
3: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
4: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन सेवा,
5: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
6: बाल रोग सम्बन्धी सेवा,
5: स्त्री रोग सम्बन्धी सेवा,
6: मुटुको इको र भिडियो एक्सरे सेवा,
5: ल्याब टेस्ट,
6: भिटामिन डी,
5: भिटामिन बी 12,
6: आइरन प्रोफाइल
5: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
5: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205063।
6: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
7: बाबा बाबा, म टाढो स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
11: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
12: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
11: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार, थारिङ, एमाले चोकबाट 6 घर तल
12: काठमाडौँ जाने बाटोपट्टि।
11: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98 61 70 45 54,
12: 98 61 97 65 47।
13: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
14: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, होइन गएर ल्याउनु भयो खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
15: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ मोबाइल 98550509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334
1: रेडियो बिहानी 97.6 MHz
16: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
2: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
16: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
2: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
16: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदै छ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइलाई पनि खबर गरेस् नि फेरि।
2: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
16: ल टिबा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पूर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
17: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57062612 र 98229793।
18: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि बाढ़ी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ़न सक्छ, त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ, पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश। आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि बाढ़ी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ़न सक्छ, त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ, पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: लस है मेबे फेबेमा रंगमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम टमाटर की ट्रनेलमा सिंगबै सुर सिंगजेपल मुबा होले सिंगबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 0102-524-70 असेम 98511-87-882 फोन सिङ जिम सेगो है रोमा।

त्यो बाइक छ नि होइन, बाइकसँग भिडियो बनाउनुलाई बेसी

0: दो बजे काम बल्ने भिडियो भने यस्तै हो, मोडल सोडल हाले भयो अलिक राम्रो हुन्थ्यो होइन, यस्तै चल्छ।
1: मलाई
0: मोडल आयो भयो, मोडल बस्नु त

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बने जस्तै बनेछ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त।
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
1: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस,
3: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
1: 9851-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर। छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
2: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
1: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
1: 9860-24-58-43।
2: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो, आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54।
4: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
5: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
6: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
5: हत्तेरीका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुरा हाने जस्तो हो।
6: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
5: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
6: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
5: ल टिब, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 9851-93-270, 9851-93-270। ए पक्नुस् त हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
7: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57062 र 98229793।
8: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि बाढी, पहिरो, चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौं र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं। सही र आधिकारिक सयम शुरू भएपछि बाढी, पहिरो, चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने

0: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
1: बोरा चहरा दिन प्रे रखोरमा नग फारममा असिम चमटार की ट्रनेलमा सिंगबै सुर सिंगजेपल मुबा होले सिंगबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा बुजुरीमी दिम फिटिङ सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिङजिम सेगो है रोमा।
2: बाबा बाबा म त आज स्कुल जान्न
3: म पनि स्कुल जान्न मम्मी
4: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
5: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
4: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
7: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
6: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट छ घर तल
7: काठमाडौँ जाने बाटोपट्टि
6: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98167045 54
7: 98167045 47।
0: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ, आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98510-63802 98510-63802।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 MHz।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्। आफ्नो भने सबै पुरानो डिजाइनको छ।
4: होइन, के भयो, किन एक्लै गनगन गरिरहे कि?
3: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
4: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
3: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
4: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
3: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 98-41-71-25-42, 98-61-02-66-11 र 010-525-542।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
1: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
5: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
1: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
5: होइन, के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
1: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइलाई पनि खबर गरेस् नि फेरि।
5: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
1: ल टिब, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98-511-93-270, 98-511-93-270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
6: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा संचालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57062612 र 98229793।
7: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि बाढ़ी, पहिरो, चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ़न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश। आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि बाढ़ी, पहिरो, चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ़न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौं। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
8: गोरा चहरा दिन प्रे र खोरमा नग फारममा अस्तिम चमटारकी टनेलमा सिङ्बै सुर सिङ्जेपल मुबा होले सिङ्बै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी डिम फिटिङ सिङ्बै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा अस्तिम डिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98511-87882 फोन सिङजिम सेगो है रोमा।
9: ओहो हैन के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि
10: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
9: ए हो र त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
10: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
9: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
10: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
9: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98141-97-97-13 र 98-13-1915-19।
11: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
12: घर त बल्ल बल्ल बनाइदिए अब ग्रिल युपिभीसी र आलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त भैरा नै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
13: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अंकल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ब्रेल स्टिल युपीबीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त युपीबीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि युपीबीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
14: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
13: ल टिप्नुहोस् प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 98-43-097-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि
15: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल युपीबीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-057-437
16: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
0: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
2: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
0: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
2: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
0: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
0: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070, 9851878282, गल्छी बजारको लागि 0104131 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
0: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन सेवा,
0: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बाल रोग सम्बन्धी सेवा,
0: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
0: ल्याब टेस्ट,
2: भिटामिन डी,
0: भिटामिन बी 12,
2: आइरन प्रोफाइल
0: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
0: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
2: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
2: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
4: बाबा बाबा, म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
3: हामी कहाँ
2: आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
8: बाइक कवर, रेनकोट, विभिन्न ब्रांड का छाता,
2: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोलाहरू अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार थालिङ, एमाले चोकबाट 6 घर तल,
8: काठमाडौँ जाने बाटोपट्टि,
2: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454,
8: 9861705544।
9: शरीर फुलेर झ्याकुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरो।
10: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
11: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249334।
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
2: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
1: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुरा हाने जस्तो हो।
2: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
1: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सोलेन्टारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
2: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
1: ल टिबा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270, 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँको लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नसिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57062612 र 98227993।
4: ओ मेज्यू नमस्कार है।
5: नमस्कार नमस्कार मेज्यू नमस्कार।
4: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
5: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
4: है मेज्यू। म त बिहेमा आउँदिन होला।
5: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
4: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
5: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
4: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
5: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्, फोन नम्बर 98445556656 अनि 98280495215 फोन गरेर जानुहोस् है।
6: यता जाउँ आफै, उता जाउँ आफै, खैरानै भयो भने हत्तेरी।
7: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
6: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
7: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
6: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड,
1: बेस्टिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गीजर, सोलर, किचन तथा टॉयलेट बाथरूम फिटिंग गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 01052470 98511 87882, गोल्ची बजारको लागि 01041316 र 920 बजारको लागि 98512490। ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम चन्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
8: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
9: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
8: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
9: जनरल मेडिसिन सेवा,
8: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
9: बाल रोग सम्बन्धी सेवा,
8: स्त्री रोग सम्बन्धी सेवा,
9: मुटुको इको र भिडियो एक्सरे सेवा,
8: ल्याब टेस्ट,
9: भिटामिन डी,
8: भिटामिन बी 12,
9: आइरन प्रोफाइल
8: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
9: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
8: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
9: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
8: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
9: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ।
10: बाबा म चाँडै स्कुल जान्न।
11: म पनि स्कुल जान्न मम्मी।
12: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
13: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपर्दो र टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
12: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
14: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
15: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
14: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार थालिङ, एमाले चोकबाट 6 घर तल,
15: काठमाडौँ जाने बाटोपट्टि।
14: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98617045 54,
15: 98617045 47।
16: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
17: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
15: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
17: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
15: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा। सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
18: भाइको बिहे पनि आइसक्यो, भान्जोको पनि
17: उपलब्ध गरिन्छ।
15: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
18: प्रोपाइटर मर्नेन वाइबा।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइनको आकर्षक गरगहना, रानीहार, मंगलसूत्र, तिलहरी, नौगेडी, सिक्री, मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनको गरगहनाहरू बनाइन्छ।
1: स्टुडियो हरि आर्ट सुनचादी पसल, नीलकण्ठ नगरपालिका तीन, बीच बजार चोक, धादिङ। प्रोप्राइटर हरि कुमार श्रेष्ठ। सम्पर्क नम्बर 01052314 र 98607161।
2: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरो।
3: पहिला मलाई विश्वास लागेन, यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक, नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक, किर्तिपुर, काठमाडौँ 98512940934।
5: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ्न सक्छ, त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ, पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश। आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ़न सक्छ, त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ, पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
0: गोरा चहारा दिन प्रे र खोरमा नग फारममा असिम टमाटर कि टनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम चोल्ट्री। सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511887882 फोन सिङजिम सेगो है रोमा।
6: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 MHz
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस,
1: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
2: 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
4: झोला बोकेर लुखुर लुखुर कसो जान लाग्छ हो अर्जुन भाइ?
5: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लाग्यो।
4: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
5: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
4: ल यता सुन भाइ, भर पर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि। त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइलाई पनि खबर गरेस् नि फेरि।
5: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर। बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
4: ल टिप, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98-511-93-270, 98-511-93-270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
6: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर, सम्पर्क 57-066-12 र 98-22-79-93।
7: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि बाढ़ी, पहिरो, चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ़न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं।
8: नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश।
7: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि बाढ़ी, पहिरो, चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ़न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौ र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
9: बोरा चहरदिङ प्रे र खोरमा नग फारममा असिम चमटार कि टनेलमा सिङ्गै सुर सिङ्गेपल मुबा होले सिङ्गै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी डिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम डिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गुर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिङजिम सेगो है रोमा।
10: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
11: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरूघाट गाउँपालिका 9 आरूघाट बजार बंगैचा गोर्खा।
10: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
11: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
10: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 98 43 62 86 16 र 98 10 32 33 54।
11: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
12: ओहो, होइन के हो नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
13: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
12: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
13: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
12: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
13: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
12: प्रोपाइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98 41 97 97 13 र 98 13 19 15 19।
14: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
15: अब अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
16: होइन सर, के सोचिरहनु भएको छ?
15: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
16: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
17: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
15: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नेलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108778 र 9808878778।
18: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा संचालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229793।
2: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाडी पहिरो, चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ्न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौ र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौ। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश। आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाडी पहिरो, चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ्न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
3: बोरा चहर दिन प्रे रखोरमा नग फारममा अस्तिम टमाटर कि टनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा अस्तिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98511-87882 फोन सिङजिम सेगो है रोमा।
0: रेडियो बिहानी 97.6 मेगाहर्ज।

उनी आउँछिन् जब त्यो साइकल चलाई मन भित्र मेरो घन्टी बजाई छरी दिउँ कि लाग्छ मलाई प्यार कति हल्का हल्का फुच्ची छे अनि थोरै थोरै छुच्ची छे तर लास्ट च्वाक छे यार कति हल्का हल्का फुच्ची छे अनि थोरै थोरै छुच्ची छे तर लास्ट च्वाक छे यार उनी आउँछिन् जब

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: झोला बोकेर लुखुर लुखुर कतो जान लाग हो अर्जुन भाई?
2: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागो।
1: हत्तेरिका मेरो भाई, विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्ने गा जस्तो हो र केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
2: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
1: ल यता सुन भाई, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजै बाटो जाउ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
2: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
1: ल टिभ, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270, 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57062 र 98229793।
4: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो, चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौ र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौ। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश। आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो, चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहित। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको

0: रखोरमा नगफारममा असिम टमाटारकी टनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिङजिम सेगो है रोमा
1: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
2: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
1: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
2: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
1: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबलाभ पोलिक्लिनिक सँगै प्रोपाइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 98494131 98494131
3: बुढा आज इन्टरभ्यू थियो के भयो त
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि भोलिबाटै काममा जाने
3: होइन के भन्छ कसरी नि
4: कसरी हुनु नि आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ प्रोपाइटर रितेश परियार सम्पर्क मोबाइल नम्बर 98491580810 98491580810
5: बाबा बाबा म त आज स्कुल जान्न
6: म पनि स्कुल जान्न मम्मी
7: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
8: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
7: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिन एमाले चोकबाट 6 घर तल काठमाडौँ जाने बाटोपट्टि प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98167045 54 98167045 47
9: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सकी अर्को काम आई लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
10: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
9: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
10: ल टिप्नुहोस् प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 98340-97437 र 010-590-93 मा सम्पर्क गर्नुहोला नि

0: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98 43 057 437।
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 MHz
1: नेपाल का वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्या देखि जटिल रोग सम्मको सफल उपचार गजुरी अस्पतालमा।
2: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्ने, भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण,
1: लाउने छालामा देखिएको दुबी, दाद, लुतो, कोटी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी 1 गजुरी बजार धादिङ, फोन 010-40-23-29,
3: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-394।
4: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
5: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
6: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आजै फाट्यो भनेर पैसा माग्दैछ।
6: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
7: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
8: सम्पर्क मोबाइल 97-41-031-34-29।
9: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
10: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
9: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारा माथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
10: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
9: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
10: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
9: झोला बोकेर लुखुर लुखुर कतो जान लागेको हो अर्जुन भाइ?
11: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
9: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
11: होइन, के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
9: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सोलेन्टारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
11: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सोलेन्टारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
9: ल टिप, प्रोप्राइटर अर्जुन श्रेष्ठको लागि 98-5-11-93-270, 98-5-11-93-270। ए पक्नुस् त हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
8: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062612 र 98229793।
12: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि बाढ़ी, पहिरो, चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ़न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश। आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि बाढ़ी, पहिरो, चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ़न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
13: गोरा चहरा दिन प्रे रखोरमा नग फारममा असिम टमाटर कि टनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी डिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम डिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिन्जिम सेगो है रोमा।
14: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
15: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
14: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
15: किन तनाव लिने? टंकेश्वर ग्रुपबाट सञ्चालन भएको ओम टंकेश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
14: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी,
16: पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गीजर, सोलर, किचन तथा टॉयलेट बाथरूम फिटिंग करने सब सामान अंतभंड होलसेल मूल्य में पाइन। धादिंग जिला को विभिन्न स्थान बाट सेवा दीदी आई ओम चंकेश्वर इंटरप्राइजेस
9: धादिंग बेसी सुगम टोल। संपर्क फोन नंबर 0105204070
16: 98511 87882 गोल्सी बजार को लगी 0104031116 र 920 बजार को लगी 9851209090 ओम चंकेश्वर इंटरप्राइजेस धादिंग बेसी धादिंग। ओम टंकेश्वर इंटरप्राइजेस तपाईकै सेवामा सधैं तत्पर।
17: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
18: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
9: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
18: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
9: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा। सम्पर्क मोबाइल नम्बर 9855978383 र 9802340723।
19: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाई?
2: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
1: हत्तेरिका मेरो भाई, विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्ने गा जस्तो हो र केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
2: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
1: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
2: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
1: ल टिबा, प्रोपाइजर अर्जुन श्रेष्ठको लागि 98511 93270 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर, सम्पर्क 57062612 र 98229793।
4: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ्न सक्छ, त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ, पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश।
5: ओ मेज्यू नमस्कार है।
6: नमस्कार नमस्कार मेज्यू नमस्कार।
5: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
6: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
5: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
6: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
5: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
6: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
5: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
6: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98445556656 अनि 98280459215215 फोन गरेर जानुहोस् है।
7: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
8: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
7: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङ का सामान ल्याउन तनाव छैन त
8: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
4: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
1: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
4: 98511-87882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
8: मैले गहना लिएर थिएँ
9: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन अनि कहाँबाट लिएर आने गहना
8: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट
9: अनि अघि नै भन्नु पर्दैन त कम बाटी छैयो
7: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
8: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 98413-6089-53
7: बाजेदेखि नातिसम्म विश्वास हाम्रो माथिसम्म सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल
10: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
11: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ
10: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
11: जनरल मेडिसिन सेवा
10: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
11: बाल रोग सम्बन्धी सेवा
10: स्त्री रोग सम्बन्धी सेवा
11: मुटुको इको र भिडियो एक्सरे सेवा
10: ल्याब टेस्ट
11: भिटामिन डी
10: भिटामिन बी 12
11: आइरन प्रोफाइल
10: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
11: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ
10: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा
11: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ
10: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563
11: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ
12: बाबा म त आज स्कुल जान्न
13: म पनि स्कुल जान्न मम्मी
14: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
15: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
14: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
1: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
4: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
1: काठमाडौँ जाने बाटोपट्टि
4: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
1: 98-61-97-65-47
16: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
17: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
18: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ मोबाइल 98550509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।
19: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि बाढी पहिरो चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ, त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ, पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
1: लस्तो है मेबे फेबेमा रंगमाजे आरसीसी दिम बोरा चहरा दिन प्रे रखोरमा नग फारममा असिम टमाटर की ट्रनेल में सिंगबई सुर सेंजेपल मुबा होले सिंगबई सुर मुसम ओम टंके सुर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरिमी दिम फिटिंग सिंगबई अंतरराष्ट्रीय स्तरला जम्मनु सामान में होलसेल मूल्यारी यंगबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रंगयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी संपर्क नंबर 010-520-470 असेम 98511-87882 फोन सिंजिम सेगो है रोमा।
20: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: झोला बोकेर लुकुर लुकुर कता जान लागेको हो अर्जुन भाइ?
2: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
1: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
2: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
1: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सोलेन्टारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
2: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
1: ल टिबा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270, 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नसिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर, सम्पर्क 57062 र 98229793।
4: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम सुरु भएपछि बाढी, पहिरो, चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
5: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
5: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98410055754, 98410055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
6: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
4: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
6: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन सेवा,
6: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
4: बाल रोग सम्बन्धी सेवा,
6: स्त्री रोग सम्बन्धी सेवा,
4: मुटुको इको र भिडियो एक्सरे सेवा,
6: ल्याब टेस्ट,
4: भिटामिन डी,
6: भिटामिन बी12,
4: आइरन प्रोफाइल
6: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
4: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
6: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
4: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
4: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङबेसी, धादिङ।
7: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
8: कहाँ हुनु नि सर, हाम्रै धादिङबेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
1: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
8: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
1: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510-97838 र 98032-40723।
9: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8, सागुटार, धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 तल अन्डरग्राउन्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98510-63802, 98510-63802।
10: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
11: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङबेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम, स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
10: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
11: ल टिप्नुहोस्, प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम, स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।

0: का वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98 43 057 437। अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
1: होइन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेशन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
1: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 88 778।
3: ओ मेज्यू नमस्कार है।
4: नमस्कार नमस्कार मेज्यू नमस्कार।
3: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
4: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
3: है मेज्यू। म त बिहेमा आउँदिन होला।
4: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
3: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
4: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ, दौरा सुरुवाल, स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
3: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
4: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 फोन गरेर जानुहोस् है।
0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
5: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सर्टिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
0: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोप्राइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 98 60 24 58 43।
2: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
6: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
6: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोप्राइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98 44 62 86 16 र 98 10 32 37 54।
6: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
7: बाबा बाबा म जाँदै स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो।

0: झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
1: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
3: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थारिङ, एमाले चोकबाट छगर तल,
3: काठमाडौँ जाने बाटोपट्टि।
2: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54,
3: 98167045 47।
4: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाडी पहिरो चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौ र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौ। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
5: बोरा चहरा दिन प्रे रखोरमा नग फारममा असिम चमटार की ट्रनेलमा सिंगबै सुर सिंगजेपल मुबा होले सिंगबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी दिम फिटिङ सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गुर्नाले बजार कोर्ब आहि नै रोमा स्टेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम चोल्री। सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिङजिम स्टेगो है रोमा।
6: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
0: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
2: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
0: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
2: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98 49 24 31 11, 98 49 24 31 11।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
0: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
0: किन तनाव लिने? टङ्केश्वर गुप्ताबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
4: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
5: नेपालमा बसेर उभो नलाग्ने भयो दाइ, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
4: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुरो हाने जस्तो हो।
5: होइन, के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
4: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि। यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
5: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर। बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
4: ल टिब, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98-511-93-270, 98-511-93-270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
6: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनाम नगर, सम्पर्क 57062 र 98229793।
7: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ्न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौ र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौ। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश। आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ्न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
8: गोरा चहरा दिन प्रे रखोरमा नग फारममा असिम टमाटर की ट्रनेलमा सिंगबै सुर सिंगजेपल मुबा होले सिंगबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिनी दिम फिटिङ सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गुर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिङजिम सेगो है रोमा।
9: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
10: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
9: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
10: ल टिप्नुहोस्, प्रोप्राइटर बिरबहादुर श्रेष्ठको लागि 98 43 0 97 437 र 010 590 0 93 सम्पर्क गर्नु होला नि।
11: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोप्राइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98 43 0 97 437।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
3: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
2: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
3: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
2: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
3: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
2: ल टिबा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
4: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062612 र 98229793।
5: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी, पहिरो, चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ़न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
5: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
5: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98410055754, 98410055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841867764 9841867764।
6: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
7: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
6: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
7: जनरल मेडिसिन सेवा,
6: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
7: बाल रोग सम्बन्धी सेवा,
6: स्त्री रोग सम्बन्धी सेवा,
7: मुटुको इको र भिडियो एक्सरे सेवा,
6: ल्याब टेस्ट,
7: भिटामिन डी,
6: भिटामिन बी12,
7: आइरन प्रोफाइल
6: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
7: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
6: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
7: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
7: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
8: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
9: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
10: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनचोल, धादिङ।
9: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
10: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
2: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9851097838 र 9802340723।
10: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
8: छैन सर, के सोचिरहनु भएको छ?
10: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
8: ल सर, हाम्रै धादिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप, कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार, धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
11: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
12: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
13: वैदिक आयुर्वेद सेवा प्राली लाइन्स चोक नारायणगढ़ मोबाइल 9855509334 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934
14: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू वर्षायाम शुरू भएपछि बाढ़ी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ्न सक्छ त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं मौसमको जानकारी नियमित रूपमा सुनौं र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं अफवाहमा विश्वास नगरौं सही र आधिकारिक सूचना मात्र विश्वास गरौं हामी सबै सचेत बनौं विपदबाट आफू आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश
15: लस्सो है मेबे फेबेमा रंगमाजे आरसीसी दिम गोरा चहारा दिन प्रे र खोरमा नगफारममा असिम टमाटर की ट्रनेलमा सिंगबै सुर सिंगजेपल मुबा होले सिंगबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी डिम फिटिङ सिंगबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम डिम सम्मन बोरबरी ढुवानीलाई सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 9851-87-882 फोन सिङ्जिम सेगो है रोमा

0: রেডিও বিহানি 97.6 মেগাহার্জ।
1: झोला बोकेर लुखुर लुखुर कतो जान लागको हो अर्जुन भाइ?
2: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागको।
1: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्ने गा जस्तो हो र केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
2: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
1: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सोलेन्टारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
2: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सोलेन्टारतिर। बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
1: ल टिब प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270, 98511 93270। ए पक्नुस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57062 र 98229793।
4: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि बाढी, पहिरो, चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौ र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौं र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश।
5: मेज्यू नमस्कार है।
6: नमस्कार नमस्कार मेज्यू नमस्कार।
5: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
6: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
5: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
6: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
5: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
6: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ, दौरा सुरुवाल, स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
5: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
6: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
7: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
8: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
7: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङ का सामान ल्याउन तनाव छैन त
8: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
9: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
1: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
9: 9851-87882 गोल्छी बजारको लागि 010-4016 र 920 बजारको लागि 9851-2049 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
10: बाबा बाबा म त आज स्कुल जान्न
8: म पनि स्कुल जान्न मम्मी
11: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
12: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाक्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
11: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
1: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
9: अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ एमाले चोकबाट छगर तल
1: काठमाडौँ जाने बाटोपट्टि
9: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861-7045-54
1: 9861-7045-47
13: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
14: कहाँ हुनु नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
1: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ
14: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
1: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस
9: प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 9851-97838 र 9802-40723
4: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू वर्षायाम शुरू भएपछि बाढी पहिरो चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ पहिरो जान सक्ने ठाउँमा नबसौ र अनावश्यक आवत जावत नगरौं मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौ कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं अफवाहमा विश्वास नगरौं सही र आधिकारिक सूचना मात्र विश्वास गरौं हामी सबै सचेत बनौं विपदबाट आफू आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश
1: बोरा चहरा दिन प्ले र खोरमा नग फारममा असिम टमाटर कि टनेलमा सिङ्गै सुर सिङ्गेपल मुबा भोले सिङ्गै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी डिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङ्बा असिम डिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गले बजार कोर्ब आहि नै रोमा स्टेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिन्जिम सेक है रोमा।
0: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाई?
2: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
1: हत्तेरिका मेरो भाई, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
2: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
1: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
2: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
1: ल टिपा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270, 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर, सम्पर्क 57062612 र 98229793।
4: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाडी पहिरो चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ, त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ, पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं।
5: नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश।

0: पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
1: खर्च अनुसारको घर त बना जस्तै बना छ त
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
5: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
6: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
5: 9855-87882 गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
7: बाबा बाबा म त आज स्कुल जान्न
8: म पनि स्कुल जान्न मम्मी
9: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
10: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
9: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
5: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
6: पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता
5: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
6: काठमाडौँ जाने बाटोपट्टि
5: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861-7045-54
6: 9861-7045-47
5: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
5: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 9843-0097-437 र 010-590-93 मा सम्पर्क गर्नुहोला नि
4: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437
11: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरु वर्षायाम शुरू भएपछि पहाडी पहिरो चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं मौसमको जानकारी नियमित रूपमा सुनौं र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं अफवाहमा विश्वास नगरौं सही र आधिकारिक सूचना मात्र विश्वास गरौं हामी सबै सचेत बनौं विपदबाट आफू आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश
12: लस्सो है मेबे फेबेमा रंगमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोरमा नगा फारममा अस्तिम चमटार की ट्रनेलमा सिंगबै सुर सिंगजेपल मुबा होले सिंगबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी दिम फिटिङ सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यंगबा अस्तिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 9851187882 फोन सिन्जिम सेगो है रोमा
13: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी
2: 97.6 मेगाहर्ज।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64, 98 41 68 67 64।
0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
4: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
0: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन सेवा,
0: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
4: बाल रोग सम्बन्धी सेवा,
0: स्त्री रोग सम्बन्धी सेवा,
4: मुटुको इको र भिडियो एक्सरे सेवा,
0: ल्याब टेस्ट,
4: भिटामिन डी,
0: भिटामिन बी 12,
4: आइरन प्रोफाइल
0: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
4: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
0: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
4: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
4: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
5: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
6: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
7: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
6: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
7: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
8: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98 510 97 838 र 98 032 40 723।
9: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाइतो नगरोस्।
10: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
11: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98 550 50 934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98 512 40 934।

0: 것 나의 천리발. 다음 비디오는 어찌거리 like, share, subscribe 거리는.
1: 레디오 비하니 97.6 메가헤르츠.
2: झोला बोकेर लुकुर लुकुर कता जान लागको हो अर्जुन भाई?
3: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागको।
2: हत्तेरिका मेरो भाई, विदेशमा जानु भनेको कहाँ रुखको पार्टी गा जस्तो हो र केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुरो हाने जस्तो हो।
3: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
2: ल यता सुन भाई, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सोलेन्टारमा छँदैछ नि। त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
3: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सोलेन्टारतिर। बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
2: ल टिभ, प्रोपाइजर अर्जुन श्रेष्ठको लागि 98511 93270, 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
4: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229793।
5: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो, चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौं र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश। आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो, चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौं र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
2: गोरा चहरा दिन प्रे रखोरमा नग फारममा असिम टमाटर कि टनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्य रियङबा अस्तेम दिमस्तम्ब न बोरबरी ढुवानीला सुविधा न मुभा क्रङ्युर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेज धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 अस्तेम 98511-87-882 फोन सिन्जिम सेगो है रोमा।
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 MHz।
1: बुढी हेर त लाऊ
2: आहा कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको
1: कहाँबाट हुनु नि मैले दिदीबहिनी सुनसारी घर गहना उद्योगबाट ल्याएको नि
2: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
3: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
4: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
5: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
4: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
5: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
4: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111 विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोप्राइटर रामजी परियार फोन नम्बर 9141-68-67-64 9141-68-67-64
6: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
7: खर्च अनुसारको घर त बना जस्तै बना छ त
6: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
7: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
6: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
8: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
6: 9851-87-882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला
7: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि
5: त्यहाँ त आईएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीबीसी अल्मुनियम का झाल ढोका बनाउनुका साथै फलाम स्टील सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीबीसी र अल्मुनियम का सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
9: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
5: ल टिप्नुहोस् प्रोप्राइटर गिरिबहादुर श्रेष्ठको लागि 98340-057-437 र 010-590-093 मा सम्पर्क गर्नु होला नि।
10: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीबीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340-057-437।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है, बिहेगान लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
1: है मेज्यू। म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन हो नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?

0: ल सुन्नुहोस्, निलगण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
4: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
3: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोप्राइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
3: 9860248543।
4: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: করে মা আগানি হলে আমরা সবাই দর্শক আপনার ধন্যবাদ। আমার ভিডিওটা আজকে বাড়ি লাইক শেয়ার সাবস্ক্রাইব করে দিন।
1: রেডিও বিহানী 97.6 MHz।
2: ओ मेजू नमस्कार है।
3: नमस्कार नमस्कार मेजू नमस्कार।
2: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
3: ल धन्यवाद धन्यवाद मेजू। अनि बधाईले मात्रै त पुग्दैन है मेजू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
2: खै मेजू, म त बिहेमा आउँदिन होला।
3: ल मेजू, मेरो बिहेमा किन नआउने नि?
2: किन आउने नि मेजू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
3: ल्या मेजू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
2: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
3: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215 फोन गरेर जानुहोस् है।
4: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
4: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पाए।
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98-49-185-810 98-49-185-810। शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
5: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
5: जनरल मेडिसिन सेवा,
4: हार जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
5: बाल रोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
5: मुटुको इको र भिडियो एक्सरे सेवा,
4: ल्याब टेस्ट,
5: भिटामिन डी,
4: भिटामिन B12,
5: आइरन प्रोफाइल
4: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
5: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
4: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
5: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 0105-20-283 र 0105-20-563।
5: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
6: झोला बोकेर लुखुर लुखुर कतो जान लागेको हो अर्जुन भाइ?
7: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
6: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुरो हाने जस्तो हो।
7: होइन, के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
6: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
7: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
6: ल टिब, प्रोप्राइटर अर्जुन श्रेष्ठको लागि 98-5-11-93-270 98-5-11-93-270। ए पक्नुस् त हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
8: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229793।
9: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाडी पहिरो, चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश। आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाडी पहिरो, चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
6: गोरा चहर दिन प्रे रखोरमा नग फारममा अस्तिम टमाटारकी टनेलमा सिङ्गै सुर सिङ्गेपल मुबा होले सिङ्गै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी डिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङ्बा अस्तिम डिम सम्मन बोरबरी ढुवानीलाई सुविधा न मुबा क्रङ्गले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98511-87882 फोन सिङ्जिम सेगो है रोमा। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
10: छैन सर, के सोचिरहनु भएको छ?
6: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
10: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
11: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नेलकञ्च नगरपालिका सम्पर्क नम्बर 9851188 र 9808888778।
12: शरीर फुलेर भ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
13: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
14: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249334।
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो हृदयलाई पूर्ण रूपले तयारी गरिकन आउनु भएको छ भनेर। र हामी यस कार्यक्रमबाट हरेक दिन र हरेक समय नयाँ कुराहरू सिक्दैछौ र हाम्रो व्यवहारिकतामा हामी लागू गर्दैछौ भन्ने म आशा राख्दै आजको हाम्रो यो कार्यक्रमलाई हामी शुरू गरौं। दाई, अघिल्लो अध्ययनमा हामीले क्रुसको अद्भुत चित्रलाई देख्यौं। पुरानो करारमा नै येशूको दुःख, बलिदान र उद्धारको योजना कति स्पष्ट रूपमा देख्न पाइदो रहेछ भन्ने कुरा चाहिँ हामीले अघिल्लो अध्ययनमा हेरेका थियौं।
3: अवश्य पनि भाइ, आजको अध्ययनले पनि येशु ख्रीष्टलाई अझ सुन्दर रूपमा चिनाउन मद्दत गर्नेछ। आज हामी एउटा अत्यन्तै प्रसिद्ध भजनमा प्रवेश गर्दैछौ जसलाई धेरै मानिसहरूले गोठालाको भजन भनेर चिन्ने गर्दछ।
2: दाइ, यो गोठाला र भेडाको उदाहरण बाइबलमा धेरै ठाउँमा देखिन्छ, यसको विशेष अर्थ केही छ र?
3: भाइ, यो धेरै गहिरो अर्थमा छ। भेडा आफैले आफ्नो बाटो सुरक्षित रूपमा भेटाउन सक्दैन, त्यसलाई गोठालोको आवश्यकता हुन्छ। त्यसरी नै हामीलाई पनि जीवनको यात्रामा मार्गदर्शन, सुरक्षा, सान्त्वना र हेरचाहको आवश्यकता पर्छ, अनि त्यो महान गोठालो येशु ख्रीष्ट हुनुहुन्छ।
2: भनेपछि दाई, त्यसो भए आज हामी येशु ख्रीष्टलाई हाम्रो महान गोठालोको रूपमा चाहिँ देख्नेछौ।
3: अवश्य पनि भाइ, आजको पहिलो भजनले येशुलाई हाम्रो महान गोठालोको रूपमा चित्रण गर्छ जसले हामीलाई हरियो खर्कमा डोर्याउनुहुन्छ, शान्त पानीको छेउमा लैजानुहुन्छ र हाम्रो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ।
2: दाई, आजको संसारमा मानिसहरू शारीरिक रूपमा मात्र होइन आत्मिक रूपमा पनि धेरै थाकेका छन्। चिन्ता, डर, तनाव र निराशले मानिसलाई थिचिरहेको छ।
3: हो नि त भाइ, त्यसैले आजको सन्देश अत्यन्त आवश्यक छ। हामीलाई शरीरको आराम मात्र होइन आत्माको विश्राम पनि चाहिन्छ र त्यो साँचो विश्राम संसारले दिन सक्दैन, त्यो केवल येशु ख्रीष्टमा मात्र पाइन्छ।
2: साँच्चै नै दाई, र रह्यो 24 अध्यायको वचनमा येशूलाई चाहिँ महिमाका राजाको रूपमा चाहिँ देखाएको हामी पाउँछौ, होइन र?
3: एकदमै सही कुरा हो भाइ, उहाँ केवल हाम्रो गोठाला मात्र होइन उहाँ राजाहरूका राजा पनि हुनुहुन्छ, उहाँ सम्पूर्ण सृष्टिका मालिक हुनुहुन्छ, उहाँको राज्य सदा सर्वदा रहिरहने राज्य हो।
2: साँच्चै नै, र आदरणीय श्रोताहरू, आजको अध्ययनले हामीलाई एउटा सुन्दर सत्य सिकाउनेछ जसले हाम्रो हेरचाह गर्नुहुन्छ, उहाँ नै सम्पूर्ण ब्रह्माण्डका राजा हुनुहुन्छ।
3: हजुर, त्यसैले आउनुहोस् प्रार्थनापूर्वक परमेश्वरको वचनतर्फ अघि बढौं र हाम्रो महान गोठालो तथा महिमाका राजालाई अझ नजिकबाट हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रामा हामीले चिन्नेछौ।
4: आज हामी परमेश्वरको वचन अध्ययन भजन संग्रह 23 र 24 अध्यायबाट देख्न गइरहेका छौं। त सबभन्दा पहिले हामी भजन संग्रह 23 अध्यायबाट देख्नेछौ। यहाँ हामी देख्छौ ख्रीष्ट महान गोठाला हुनुहुन्छ। मित्र, यो भजन 23 भजन 22 बेगर अर्थहीन हुन्छ, जुनले मलाई यो भन्न डोर्याउँछ कि हामीसँग एउटै विषयसित सम्बन्धित तीन भजन छ। तिनीहरू आपसमा सम्बन्धित छन्। तिनीहरू भजन संग्रह 22, 23 र 24 अध्याय हुन् र तिनीहरूलाई गोठालाको भजन भनिन्छ। यी तीन भजनहरूले हाम्रा प्रभुको निम्न तीन तस्विरहरू दिन्छन्। भजन 22 उहाँ असल गोठाला हुनुहुन्छ। प्रभु येशु स्वयंले भन्नुभयो, युहन्ना 10:11 पदमा, म असल गोठाला हुँ र असल गोठालाले भेडाको लागि आफ्नो ज्यान दिन्छ। अहिले यहाँ भजन 23 उहाँ महान गोठाला हुनुहुन्छ। यस उपाधि हिब्रूको पत्रको अन्तिममा महान आशिष वचनमा ध्यान दिनुहोस्। हिब्रू 13:20-21 पदमा भनिएको छ, अब शान्तिको परमेश्वर जसले भेडाका महान गोठाला अर्थात हाम्रा प्रभु येशूलाई अनन्त करारको रगतले मरेकाहरूबाट उठाउनुभयो। उहाँको दृष्टिमा मन पर्ने काम हामीले गरेर असल कुरामा उहाँको इच्छा बमोजिम गर्नलाई येशु ख्रिस्टद्वारा तिमीहरूलाई सिद्ध गरून्। उहाँलाई सदा सर्वदा महिमा भइरहोस्। आमिन। मित्र, भजन 23 उहाँलाई महान गोठालाको रूपमा प्रकट गर्दछ। अर्को अध्याय 24 हामी उहाँलाई मुख्य गोठालाको रूपमा देख्नेछौं। पहिलो पत्रुस 5:4 भनिएको छ, औ जब मूल गोठाला प्रकट हुनुहुन्छ तब तिमीहरूले कहिले नउल्याउने महिमाको मुकुट पाउनेछौ। संक्षिप्तमा यसलाई राख्दा भजन 22 हामी क्रुस देख्छौ, भजन 23 हामी लौरो देख्छौ, गोठालाको लौरो, अनि भजन 24 मुकुट, राजाको मुकुट देख्छौ। भजन 22 ख्रिष्ट उद्धारकर्ता हुनुहुन्छ, भजन 23 उहाँ सन्तुष्ट गराउनेवाला हुनुहुन्छ, भजन 24 उहाँ सर्वभाव सत्ता हुनुहुन्छ, अनि भजन 22 उहाँ जग हुनुहुन्छ, भजन 23 उहाँ प्रकटीकरण हुनुहुन्छ भने 24 उहाँ आशा हुनुहुन्छ। भजन 22 उहाँ मन हुनुहुन्छ, भजन 23 उहाँ जीवित हुनुहुन्छ र भजन 24 उहाँ आइरहनु भएको छ। भजन 22 भूतकालको बताउँछ, भजन 23 वर्तमानको बताउँछ भने भजन 24 भविष्यको बताउँछ। भजन 22 उहाँले आफ्नो जीवन भेडाको लागि दिनुहुन्छ, भजन 23 उहाँ आफ्नो प्रेम भेडालाई दिनुहुन्छ, अनि भजन 24 उहाँ हामीलाई प्रकाश ज्योति दिनुहुन्छ जब उहाँ प्रकट हुनुहुनेछ। ओ, यी 3 भजनहरूमा हामीसँग ख्रिष्टको कस्तो सुन्दर तस्विर छ। मित्र, भजन 23 अति नै सुप्रसिद्ध अध्याय हो। यो भजन यहुदी, दुवै रूढ़ीवादी र उदारवादी सुधारवादीहरूले यो भजनको जान्दछन्। हरेक सम्प्रदायका ख्रिस्टियनहरूले यो भजनको जान्दछन्। विश्वले यसको सुन्दरताको पक्रेको छ। यो अति नै संक्षिप्त भजन हो तर अति नै महत्वपूर्ण र अति नै सुन्दर। मूल पाठमा जानुभन्दा पहिले त्यहाँ केही कुराहरू छन् जुनको हामीले यो भजनको बारेमा विचार गर्न पर्दछ। यो सबैद्वारा स्वीकार गरिएको छ कि यो दाऊद्वारा नै लेखिएको भजन हो, तर प्रश्न सधैँ यो उठेको छ, त्यो उसले कहिले लेखेथ्यो, कि गोठाला हुँदाको समयमा लेखेथे वा जब उनी उमेर पुगेका राजा हुँदाको समयमा लेखेथे? यसको उत्तर जान्न आवश्यक छ। डाक्टर फ्रेंक मर्गनले यसलाई भनेका छन्, बुढा वृद्ध गोठाला, यानि बुढा वृद्ध गोठालो गीत। मलाई त्यस कथनको मन पर्छ र म उससँग सहमतिमा छु। दाउद राजाले आफू गोठाला भएको अवस्थाको कहिले पनि भुलेनन्। भजन 23 तपाईँ सानो अनुभव रहितको ठिटाको देख्नुहुन्न, बरु परिपक्व अनुभवको मानिसको देख्नुहुन्छ। देख्नुभयो, जब दाउद आफ्नो जीवनको अन्तको निकटमा थिए, उसले आफ्नो जीवनमा उहाँको भलाइपनको तमाम अनुभवको सोचे, तब उसले यो भजनको लेखे। सिंहासनमा बसेर वृद्ध राजाले गोठाला केटाको याद गरे, स्मरण गरे। उसको जीवनमा हरेक प्रकारको उतार चढ़ाव आएथ्यो। हामित्र, उनी विभिन्न अनुभवमा भएर गुजरे, त्यसकारण आफ्नो परिपक्व अनुभवबाट उसले यो भजन लेखे। यो भजन यो कथनको उल्लेख हुँदै आरम्भ हुन्छ, परमप्रभु मेरो गोठाला हुनुहुन्छ। कुन अधिकारमा तपाईँ भन्नुहुन्छ कि उहाँ मेरो गोठाला? के यो भजन हरेकको निम्ति हो? मलाई यो लाग्दैन। भजन 22, 23 र 24 एकसाथमा जान्छन् र एउटै कथा भन्दछ। त्यसकारण तपाईँले येशु ख्रिष्टलाई महान गोठालाको रूपमा जान्न सक्नुभन्दा पहिले तपाईँले प्रभु येशुलाई असल गोठालाको रूपमा जान्नुपर्छ, जसले आफ्नो प्राण भेडाको निम्ति दिनुभयो। तपाईँ भजन 23 आएर यो भन्न सक्नुभन्दा पहिले परमप्रभु मेरो गोठाला हुनुहुन्छ, तपाईँले भजन 22 गोठालालाई जान्नै पर्छ। त भजन 23 हामी सबभन्दा पहिले देख्छौं गोठालाको प्राणको सुरक्षा स्थानको। भजन संग्रह 23:1-2 भनिएको छ, परमप्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई केहीको खाँचो हुँदैन, उहाँले मलाई हरियो खर्खमा सुताउनुहुन्छ, उहाँले मलाई सुख चैनको पानी निर डोर्याउनुहुन्छ। यो कुराको ध्यान दिनुहोस्, मेरो गोठाना, मलाई कहिले खाँचो हुँदैन, उहाँले मलाई हरियो खर्कामा सुताउनुहुन्छ, मलाई सुख चैनको पानी निर डोर्याउनुहुन्छ। मित्र, यो मेरो मलाई भन्ने सर्वनामको भजन हो। मुख्य जोड चाहिँ यो तथ्यमा हो कि परमेश्वर र मानिसको आत्माबीच केही अवरोध छैन। परमप्रभु मेरो गोठाला हुनुहुन्छ। पद एक घोषणा र कटौती हो। यो भन्न एक कुरा हो, परमप्रभु मेरो गोठाला हुनुहुन्छ, अनि धेरैले भन्छ कि यो असल सुनै पर्दछ, तर के तपाईँ यसलाई व्यक्तिगत बनाएर यो भन्न सक्नुहुन्छ? परमप्रभु मेरो गोठाला हुनुहुन्छ, उहाँको उद्धारको कामको, उहाँको मृत्युको र उहाँको पुनरुत्थानको अधिकारद्वारा तपाईँ उहाँलाई विश्वास र भरोसा गर्न सक्नुहुन्छ र आफ्नो गोठाला भन्न सक्नुहुन्छ। यो भन्न सजिलो छ, परमप्रभु मेरो गोठाला हुनुहुनेछ। तर दाउले त्यसो भनेनन्, उसले भने परमप्रभु मेरो गोठाला हुनुहुन्छ, यो घोषणा हो। दोस्रो कुरा भन्छन्, मलाई केही कुराको खाँचो हुँदैन। यो कुराको ध्यान दिनुहोस्, दाउद यो भन्दैनन् मलाई केही कुराको खाँचो परेन, तर भन्छन् मलाई केही कुराको खाँचो हुँदैन। भविष्यतकालमा भन्छन्, मलाई कुन कुराको आवश्यक छ, खाँचो छ? मलाई सुरक्षाको खाँचो छ, म मूर्ख सानो जनावर बुद्ध भेडा हुँ, त्यसकारण यसको देख्नुहुन्छ कि मलाई सुरक्षाको खाँचो पर्ने छैन, उहाँले मलाई सुरक्षा गर्नुहुन्छ। मित्र, जब सानो भेडाले भन्दछ मलाई कुनै कुराको खाँचो पर्ने छैन र म विनाश हुने छैन, यो यसकारणले भन्नेछ किनभने उससँग अद्भुत भला गोठाला हुनुहुन्छ, ख्याल गर्ने वास्ता गर्ने गोठाला हुनुहुन्छ। मलाई खाँचो पर्दैन यानि हुँदैन, यसले भविष्यतिर हेर्दछ र परमेश्वरको सन्तानलाई आत्मभरोसा निश्चयता दिनेछ। विश्वासीहरूको सुरक्षा गोठालामा आश्रित छ, अनि विश्वासीहरूको कटौती उसको घोषणामा आश्रित छ। अमित, एक भेडा गोठालासँग मेरो भेट भएको थियो, जसले धेरै भेडाहरू पालेका थिए। उसले मलाई भेडाहरूको बारेमा भने, यी भेडाहरू हट्टी मूर्ख बुद्ध जनावरहरू हुन्, त्यसको अतिरिक्त तिनीहरू गन्ध फोहोर पनि छन्। मैले भने, त्यो नै मानव जातिको वास्तविक तस्विर हो, तिनीहरूले हामीलाई प्रकट गर्दछन्। अमित्र, भेडालाई सुरक्षाको मात्र आवश्यक छैन, तिनीहरूलाई पर्याप्तताको सन्तुष्टताको आवश्यक छ। भजनकार भन्छन्, उहाँले मलाई हरियो खर्कमा सुताउनुहुन्छ, यो पर्याप्तता हो। भेडा पाले र भेडाको बारेमा जान्ने व्यक्तिले हामीलाई भन्दछ, भगाएको भेडा सुत्ने छैन, सुत्दैन। जब भेडा हरियो खर्कमा सुतिरहेको हुन्छन् या कहीँ सुतिरहेका हुन्छन्, यसको मतलब तिनीहरूको पेट भरिएको छ, अनि ख्रिस्ट हाम्रो पर्याप्तता हुनुहुन्छ। योहन्ना 6:35 पदमा भनिएको छ, येशूले तिनीहरूलाई भन्नुभयो, जीवनको रोटी म नै हुँ, म कहाँ आउने भकाउने छैन र मलाई विश्वास गर्ने कहिले तिर्खाउने छैन। अनि पद 2 को अन्तिम खण्डमा भनिएको छ, उहाँले मलाई सुख चैनको पानी निर डोर्याउनुहुन्छ। कोलापूर्ण पानीबाट भेडा डराउँछ, अनि तिनीहरू एकै ठाउँमा जमेको सडेको पानी पिउन चाहँदैनन्, अनि सुँगुरले पिएको ठाउँमा तिनीहरू पानी पिउन चाहँदैनन्। यो सबै मानव जातिसँग लागू छ। हाम्रा यी दिनहरूमा हामीलाई विश्रामको आवश्यक छ, केवल शारीरिक र मानसिक विश्राम मात्र होइन, तर आत्माको विश्राम पनि। दाउदले भजन संग्रह 55:6 पदमा भनेको कुरालाई ध्यान दिनुहोस्, ढुकुरको जस्तो पखेटा भए त हुने थियो, तब म उडेर विश्राम लिने थिए, ऊ यस समस्याबाट टाढा भाग्न चाहन्थे, र त्यसबाट भाग्ने कामले उसको समस्याको कति पनि समाधान नगरेको पत्ता लगाए। उसले आफ्नो भरोसा परमप्रभुमा लगाउन, उहाँमा आश्रित हुन र उहाँमा धीरजपूर्वक पर्खन सिक्नु परेको थियो। प्रभु येशूले भन्नुभयो, मती 11:28 पदमा, हे परिश्रम गर्ने र बोझले दबिएका हो, म कहाँ हो, म तिमीहरूलाई विश्राम दिनेछु। त्यसपछि हामी देख्छौ गोठालाको मनको विचारहरूको रेकर्ड 3:4 पदमा भनिएको छ, 23:3-4 पद, उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ। उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ। उहाँले आफ्नै नाउँको खातिर मलाई धार्मिकताका मार्गमा अगुवाई गर्नुहुन्छ। मृत्युको छायाको बेसीमा मैले हिँड्नु परे तापनि म कुनै खतरादेखि डराउने छैन, किनकि तपाईँ मेरो साथमा हुनुहुन्छ। तपाईँको लाठी र तपाईँको लौरो तिनैले मलाई सान्त्वना दिन्छन्। पद तीनको पहिलो खण्डमा भनिएको छ, उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ। त्यो के थियो? दाउद राम्ररी जान्दथे। दाउदले पाप गरे। उनी आफ्नो झुण्डबाट बाटो बिराएर हराएको सानो भेडा जस्तै थिए र उसको गोठाले उसलाई खोजे र पाए अनि यसरी पुनर्जीवन दिए। अनि पद तीनको दोस्रो खण्डमा भनिएको छ, उहाँले आफ्नै नाउँको खातिर मलाई धार्मिकताका मार्गमा अगुवाई गर्नुहुन्छ। उहाँले हामीलाई अगुवाई गर्नुहुन्छ तर हामीले पछ्याउनै पर्छ। अगुवाई गर्ने काम उहाँको हो तर पछ्याउने काम हाम्रो हो। प्रभु येशूले धार्मिक अगुवाहरूलाई भन्नुभयो जो वास्तवमा उहाँका शत्रुहरू थिए, युहन्ना 10:25-27 मैले तिमीहरूलाई भने तर तिमीहरूले विश्वास गर्दैनौ। ती काम म जे जे पिताको नाउँमा गर्दछु तिनैले मेरो विषयमा गवाही दिन्छ, तर तिमीहरू विश्वास गर्दैनौ किनभने तिमीहरू मेरा भेडाहरू मध्येका होइनौ। मेरा भेडाहरूले मेरा स्वर सुन्छन् र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्। भेडाहरूले आफ्नै गोठालालाई पछ्याउँछन् चिन्छन्। त्यही नै तरिकामा तपाईँ भन्न सक्नुहुन्छ कि भेडा कसको हो। येशूको दिनमा गोठालाले कहिले पनि भेडाहरूलाई धपाउँदैनथ्यो, बरू अगुवाई गर्थ्यो, डोर्याउँथ्यो। तर अहिले यस्तो चलन छैन। अहिले गोठालाले भेडाहरूको अघि अघि हिँड्छ र भेडाहरूले पछ्याउँछ। यो चलन छैन, तर ख्रिष्टको समयमा गोठाला आफ्नो भेडाहरूलाई डोर्याउँथ्यो। तिनीहरूले उसलाई जान्दथे र उसलाई पछ्याउँथे। हाम्रा गोठालाले हामीलाई सही बाटोमा डोर्याउनुहुन्छ र उहाँलाई पछ्याउने काम चाहिँ हामीमा निर्भर छ। अनि पद चारको पहिलो खण्डमा भनिएको छ, मृत्युको छायाको बेसीमा मैले हिँड्नु परे तापनि म कुनै खतरादेखि डराउने छैन। यो सान्त्वना र साहसको कुरा छ। मृत्यु जीवनको सर्वोच्च जाँच हो। यसले केवल मृत्यु सयाको बारेमा मात्र कुरा गरिरहेको छैन। हाम्रा मानव जाति मृत्युको छायामा रहन्छ। मृत्यु कुनै पनि समय कहीँ पनि हुन सक्छ, कसैले यसको जान्दैन। हामी सबैजना मृत्युको छायामा हिँड्छौं। कसैले भनेका थिए, जीवन प्राप्त गरेको समयमा नै यसको खुशी लान आरम्भ हुन्छ। हामी सबै मृत्युको बेसीमा छौं मित्र। मृत्युको छाया हामी माथि छ, तर जब म त्यस बेसीमा भएर हिँड्छु यानि हिँड्नु परे तापनि म कुनै खतरादेखि डराउने छैन। यो नै उहाँले दिने उत्साहको सान्त्वना हो। यदि हामी हाम्रा कुनै प्रिय मर्दछ जो परमेश्वरलाई पाएका जन छन् भने यो हाम्रो साहस र सान्त्वना हो। यहाँ भन्छन्, म कुनै खतरादेखि डराउने छैन किनकि तपाईँ मेरो साथमा हुनुहुन्छ। हामी जान्न सक्छौ कि हाम्रो गोठाला हामीसँग हरेक समय सधैँ हुनुहुन्छ, अरू त के मृत्युको समयमा पनि। अनि म उहाँलाई मसँग भएको चाहन्छु जब मेरो मर्ने समय आइपुग्छ आउनेछ। आगे भनेको छ, तपाईँको लठी र तपाईँको लौरो तिनैले मलाई सान्त्वना दिन्छन्। लठी रक्षाको निम्ति थियो भने लौरो दिशा निर्देशनको थियो। उहाँले हामीलाई मन्द फटकार र कडा हप्काइदिनुहुन्छ। हाम्रो रक्षाको निम्ति उहाँसँग लठी छ, तर उहाँसँग हाम्रो मार्ग निर्देशनको निम्ति लौरो पनि छ। कहिले कहीँ उहाँले हामी माथि लौरोको प्रयोग गर्नुहुन्छ जब हामी आफ्नो बाटोदेखि बाहिर भाग्दछौ, र उहाँले हामीलाई आफ्नो झुन्डमा ल्याउनुहुन्छ। अनि त्यो वास्तवमा सान्त्वनाको लौरो हो। उहाँले त्यसको ममा धेरै पल्ट प्रयोग गर्नुभयो अनि यसको निम्ति म उहाँलाई धन्यवाद दिन्छु, किनभने यसले मलाई उहाँको आफ्नै झुन्डमा ल्याउनुभयो। हामी सबैलाई त्यसको आवश्यक छ। त्यसपछि हामी देख्छौ गोठालाको हृदयको आशा र खुशीपनको प्रतिबिम्ब। पद 5-6 भनिएको छ, मेरा शत्रुहरूको सामने तपाईँले मेरो निम्ति भोज तयार पार्नुहुन्छ। तपाईँले मेरो शिर तेलले अभिषेक गर्नुभएको छ। मेरो कचौरा भरेर पोखिन्छ। निश्चय मेरो जीवनभरि भलाइ र करुणा म पछि लाग्नेछ र परमप्रभुको घरमा म सदा रहनेछु। मित्र, यी दुई पदहरूले गोठालाको हृदयको आशा र खुशीको प्रतिबिम्ब गर्दछ। पहिलो कुरा भनिएको छ, मेरो शत्रुहरूका सामने तपाईले मेरो निम्ति भोजन तयार पार्नुहुन्छ। यहाँ हामीसँग परम सुख, फलदायिता र पूर्णताको छ। यी सबै आनन्दले बाँधिएको छ। आज त्यो भोज के हो? म सोच्दछु कि यसले प्रभु भोजको बताउँछ। यो भजन लेखेको समयमा यसले इसरायललाई परमेश्वरको भौतिक आशिषको प्रतिज्ञाको बारेमा बताउँथ्यो र हाम्रो निम्ति चाहिँ उहाँले आत्मिक आशिषको प्रतिज्ञा गर्नुभएको छ। दोस्रो कुरा भनिएको छ, तपाईले मेरो शिर तेलले अभिषेक गर्नुभएको छ अनि तेलले चाहिँ पवित्र आत्माको बताउँथ्यो। आज हामीलाई त्यस अभिषेकको आवश्यक छ। हामी एक्लै जीवनको सामना गर्न सक्दैनौ। त्यसपछि तेस्रो कुरा भनिएको छ, मेरो कचौरा भरिएर पोखिन्छ। यो चाहिँ आनन्द हर्षको लाक्षणिक कथन हो। हामी आज आनन्द हर्षले भरिएको हुनुपर्छ। युहन्ना 10:10 प्रभु भन्नुहुन्छ, म त तिनीहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आए। प्रभु चाहनुहुन्छ कि हाम्रो आनन्द पूरा भरिएको। हाम्रा प्रभुले हामीलाई हरियो खर्कबाट सुख चैनको पानीदेखि पिताको घरमा ल्याउनुहुन्छ। भनिएको छ पछामा, निश्चय मेरो जीवनभरि भलाइ र करुणा म पछि लाग्नेछ र परमप्रभुको घरमा म सदा रहनेछु। युहन्ना 14:2-3 प्रभु हामीलाई भन्नुहुन्छ, म तिमीहरूको निम्ति ठाउँ तयार पार्न जान्छु। औ यदि मैले गएर तिमीहरूको निम्ति ठाउँ तयार पारे भने म फेरि आउँछु र तिमीहरूलाई म कहाँ लैजानेछु र जहाँ म छु त्यहाँ तिमीहरू पनि हुनेछौ। तपाईलाई थाहा छ, हामी एउटै वंशबाट उत्पन्न भएका भेडा हौ र भेडाहरू त्यति धेरै किमतका छैनन्, तर हामीसँग अद्भुत महान गोठाला हुनुहुन्छ। के तपाईँ यस समयमा भन्न सक्नुहुन्छ, परमेश्वर परमप्रभु मेरो गोठाला हुनुहुन्छ? यदि तपाईँ भन्न सक्नुहुन्छ भने यो अद्भुत भजनका प्रतिज्ञाहरू तपाईँकै हुन्। यदि आफ्ना भेडाहरूको निम्ति प्राण दिने तपाईँको उहाँ गोठाला हुनुहुन्छ भने र उहाँ तपाईँको उद्धारकर्ता हुनुहुन्छ भने यो भजन तपाईँकै हो। त्यसपछि झट्टै हामी 24:1 पनि बढ़ौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ, ख्रिष्ट मुख्य गोठाला हुनुहुन्छ। यस भजन आपसे आप दुई खण्डमा विभाजन हुन्छ। पद 1-6 राज्यमा प्रवेश गर्ने राजाको तुलनाहरू र पद 7-10 राज्यको स्थापन गर्ने राजाको आगमन। मित्र, त सबभन्दा पहिले हामी देख्नेछौ राज्यमा प्रवेश गर्ने राज्यको तुलनाहरू। भजन संग्रह 24:1-2 पृथ्वी र त्यसमा भएका जे जति थोक छन् सबै परमप्रभुकै हुन्। संसार र त्यसमा बास गर्नेहरू सबै पनि, किनभने उहाँले नै त्यो समुन्द्रमाथि बसाल्नु भएको छ र छालहरूमाथि त्यो स्थापित गर्नुभयो। आमित्र, फेरि दाऊदले उहाँको बारेमा सृष्टिकर्ताको रूपमा यहाँ पेश गर्दछन्। यो पृथ्वी र यसमा भएका यावत थोक उहाँकै हुन्। यो पृथ्वी र यसमा भएका यावत थोक कुनै राजा, कुनै राजनेता, कुनै पार्टीको होइन, तर उहाँको। अनि दुई पदमा भनिएको छ, किनभने उहाँले नै त्यो समुन्द्रमाथि बसाल्नु भएको छ र छालहरूमाथि त्यो स्थापित गर्नुभयो। सृष्टिको तेस्रो दिनमा परमेश्वरले उत्पत्ति 1:9-10 भन्नुभयो, आकाशमुनि भएका पानी एक ठाउँमा जम्मा होस् र ओभानो भएको पानी एक ठाउँमा जम्मा होस् र ओभानो भूमि देखा परोस्। तब त्यसै भइहाल्यो। परमेश्वरले ओभानो भूमिलाई पृथ्वी भन्नुभयो र जम्मा भएको पानीलाई समुन्द्र भन्नुभयो। परमेश्वरले हेर्नुभयो त्यो असल थियो। जब परमेश्वरले पानी र जम्मा पार्नुभयो, पानीबाट ओभानो जमिन देखा पर्यो। यो मृत्युबाटको जीवन हो। उत्पत्ति 1:9-10 भन्नुभयो, आकाशमुनि भएका पानी एक ठाउँमा जम्मा होस् र ओभानो भएको पानी एक ठाउँमा जम्मा होस् र ओभानो भूमि देखा परोस्।

0: यसको उत्तर अर्को पदमा छ, पद चारमा, त्यही नै जसको हात निष्कलंक र जसको हृदय शुद्ध छ, जसले आफ्नो मनलाई व्यर्थका कुरातिर लगाएको छैन र छल छाम सित क्रिया खालेको छैन। मित्र, त्यहाँ परमप्रभुको डाँडामा उभिन गइरहने व्यक्तिहरू ती व्यक्ति हुनेछन् जससँग निष्कलंक हात र शुद्ध हृदय छन्, अनि जसले आफ्नो मनलाई व्यर्थका कुराहरूतिर लगाएका छैनन् र छलछामसँग क्रिया हालेका छैनन्। म अनुमान गर्दछु कि म त्यहाँ हुने छुइन, त्यसले मलाई छोड्छ, तर म त्यहाँ हुन गइरहेको छु किनभने म त्यहाँ ख्रिस्टमा भएर हुन गइरहेको छु। उहाँले आफ्नो वर्तमान पुजारीय कार्यालयमा अभिभारमा अनुग्रहको सिंहासनको सामने पेश गर्न अभिभार लिनु भएको छ किनभने मैले उहाँलाई उद्धारकर्ताको रूपमा विश्वास गरेको छु। आगे पद पाँच र छमा भनिएको छ, त्यसले नै परमप्रभुबाट आशीर्वाद पाउनेछ र आफूलाई उद्धार गर्नुहुने परमेश्वरबाट त्यसले धार्मिकता प्राप्त गर्नेछ। उहाँको खोजी गर्नेहरूको पुस्ता यही हो जसले तपाईँको दर्शनको खोजी गर्दछन्, हे याकुबका परमेश्वर। अहिले यो शोभा यात्राको तस्विर लिनुहोस् जब तिनीहरू यरुसलेममा गाउँदै प्रवेश गर्छन्। सात पदमा भनिएको छ, हे मूल ढोका हो तिमीहरूका शिर उठाओ, हे सनातनको ढोका हो उच्च हो, तब महिमाका महाराजा प्रवेश गर्नुहुनेछ। मूल ढोकाबाट एक आवाजले छानबिन गर्दछ, महिमाको राजा को हुनुहुन्छ? अनि कोरसले, त्यो भजनको कोरसले उत्तर दिन्छ पद आठ नौमा, महिमाका महाराजा को हुनुहुन्छ? परमप्रभु जो सामर्थी र प्रतापी हुनुहुन्छ, परमप्रभु जो लड़ाईमा पराक्रमी हुनुहुन्छ। हे मूल ढोका हो तिमीहरूका शिर उठाओ, हे सनातनका ढोका हो ती उठाओ, र महिमाका महाराजा प्रवेश गर्नुहुनेछ। मित्र, मूल ढोकाबाट अर्को आवाजले छानबिन गर्दछ, महिमाको राजा को हुनुहुन्छ? अनि फेरि कोरसले उत्तर दिन्छ, सम्भवत सम्पूर्ण क्वायरले, पद दशमा भनिएको छ, महिमाका यो महाराजा को हुनुहुन्छ? सेनाहरूका परमप्रभु उहाँ नै महिमाका महाराजा हुनुहुन्छ। मलाई लाग्छ यस घटनाले दुई घटनाहरूको वर्णन गर्दछ। सर्वप्रथम यो प्रभु येशु स्वर्गीयमा फर्की जानुभएको तथ्यको तस्विर हो, अनि यो पनि उहाँको पुनः पृथ्वीमा आगमनको तस्विर हो। भनिएको छ, हे मूल ढोका हो तिमीहरूका शिर उठाओ, हे सनातनको ढोका हो ती उठाओ, र महिमाका महाराजा प्रवेश गर्नुहुनेछ। उहाँ को हुनुहुन्छ विश्वले जान्दैन, तर यो भजनले हामीलाई उत्तर दिन्छ। महिमाको राजा, पद आठ अनुसार, परमप्रभु जो सामर्थ्य र प्रतापी हुनुहुन्छ, परमप्रभु जो लड़ाईमा पराक्रमी हुनुहुन्छ। त्यसपछि मूल ढोकाहरू खोल्नलाई भनिएको छ ताकि महिमाको राजा त्यसमा प्रवेश गर्न सकुन्। अमित्र, आज उहाँ त्यसभित्र हुनुहुन्न। विश्वले उहाँलाई अस्वीकार गरे, महिमाको राजा को हुनुहुन्छ? उहाँ सेनाहरूका परमप्रभु हुनुहुन्छ, अनि उहाँ येशु ख्रिष्ट हुनुहुन्छ, अनि राजाहरूको पनि राजा, प्रभुहरूका पनि महाप्रभु हुनुहुन्छ, अनि उहाँ महिमाको राजा हुनुहुन्छ। भजनकार लेख्छन् निष्कर्षमा सेला, त्यसको मतलब केही समय रोकेर यसमा विचार गर, यसले तपाईँको हृदयलाई आशिषित गर्नेछ। वचन अध्ययनमा तपाईँ सबैलाई प्रभु आशिष दियो।
1: दाइमलाई आशा अनि विश्वास छ आजको अध्ययनले हामी हरेकको हृदयमा एउटा ठूलो सान्त्वना ल्याएको छ, किनभने जीवनमा जति नै चुनौती आए पनि हामी एक्लो छैनौं भन्ने कुरा चाहिँ फेरि पनि आजको अध्ययनले हामीलाई सम्झाएको छ।
2: अवश्य पनि भाइ, आज हामीले देख्यौं कि येशु टाढाको परमेश्वर हुनुहुन्न, उहाँ हाम्रो महान गोठालो हुनुहुन्छ, उहाँले हाम्रो हेरचाह गर्नुहुन्छ, मार्गदर्शन गर्नुहुन्छ, रक्षा गर्नुहुन्छ र आवश्यकताहरू पूरा गर्नुहुन्छ।
1: साँच्चै नै दाइ, र मलाई अर्को कुरा विशेष गरिकन एकदमै मन परेको कुरा चाहिँ के हो भने, मृत्युको छायाको घाँटी भएर जाँदा पनि म डराउने छैन किनकि तपाईँ मेरो साथमा हुनुहुन्छ। वास्तवमै परमेश्वरको उपस्थिति भन्दा ठूलो सुरक्षा चाहिँ अरू केही पनि होइन रहेछ।
2: जीवनमा कहिलेकाहीँ हामी अन्धकारमय घाँटीहरूबाट जान्छौ, दुःख, रोग, असफलता, निराश वा एक्लोपनका क्षणहरू, तर हाम्रो गोठालाले कहिले पनि हामीलाई एक्लै छोड्नुहुन्न।

0: राख्ने र आज हामीले अर्को महत्वपूर्ण कुरा पनि सिक्यौं, हाम्रो गोठाला नै महिमाका महाराजा हुनुहुन्छ।
1: हो भाई, येशु केवल हाम्रो व्यक्तिगत उद्धारकर्ता मात्र होइन, उहाँ सम्पूर्ण संसारका प्रभु हुनुहुन्छ। उहाँ राजाहरूको राजा र प्रभुहरूका प्रभु हुनुहुन्छ। त्यसैले उहाँमाथि भरोसा राख्नेहरू कहिल्यै निराश हुँदैनन्।
0: आजको दिनलाई भनी हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ र हामी आशा गर्दछौ आजको अध्ययनबाट हामी सबैजना एकदमै धेरै आशिषित भएका छौ र हाम्रो आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा हामीले प्रशस्त लाभ उठाउन पाएका छौ र आउने आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ तपाईँहरूसँग भेट्ने बाचा गर्दै आजको अध्ययनबाट हामी विदा लिन चाहन्छौ र तपाईँहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न, जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707।
2: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
3: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
4: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
3: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
4: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
3: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइलाई पनि खबर गरेस् नि फेरि।
4: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
3: ल टिबा, प्रोपाइजर अर्जुन श्रेष्ठको लागि 98511 93270, 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
2: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57062 र 98229793।
5: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो, चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ्न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
3: रङमाझे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोरमा नग फारममा असिम टमाटार कि टनेलमा सिङ्गै सुर सिङ्जेपल मुबा होले सिङ्गै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा। हजुरिमी डिम फिटिङ सेङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम डिम सम्मन बोरबरी ढुवानीलाई सुविधा न मुबा क्रङ्गुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98511-87-882 फोन सेन्जिम सेगो है रोमा

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ट्ज
2: तपाईं यति बेला रेडियो बिहानी 97.6 मेगाहर्ट्ज सुन्दै हुनुहुन्छ। हाम्रो स्टुडियोको घडीमा साँझको 6:35 बजेको छ। अब सुन्न सक्नुहुन्छ समाचार फेरफेरो।

0: सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्जको साँझ 6:35 बजेको समाचार सेरफेरमा विवेक सुवेदीको नमस्कार। तपाईँ यो प्रसारण एफएम ब्याण्डको 97.6 मेगाहर्जमा धादिङसहित नेपालका विभिन्न जिल्लाहरूमा र संसारको जुनसुकै स्थानबाट हाम्रो अनलाइन प्रसारण www.radiobihani.org.np र हाम्रो पात्रो मोबाइल एप्लिकेशन मार्फत एकैसाथ प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ। समाचारको सिलसिला शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट। आईसीसीको रोम विधान अनुमोदन गर्न धादिङबाट प्रधानमन्त्रीलाई ज्ञापन पत्र। डेंगी रोकथामका लागि 3 महिने अभियान शुरू। बर्ड फ्लू नियन्त्रणपछि जावलाखेल सदर चिडियाखाना आजदेखि पुनः खुला। सरकारी जागिरबाट पेन्सन पाएकाले अब करारमा काम गर्न नपाउने। मास्टरनी चलचित्रको विवादित गीत हटाउन शिक्षक महासंघको माग। आज रातिदेखि थप वर्षाको सम्भावना। र अमेरिकाले विदेशी विद्यार्थीको भिसा अवधि 4 वर्षमा सीमित गर्ने। एसएसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपको सेमी फाइनलमा नेपाल युएसँग पराजित। अब समाचार विस्तारमा। अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा धादिङमा अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीको रोम विधान अनुमोदन गर्न नेपाल सरकारको ध्यान आकर्षण गराउँदै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ। ज्ञापन पत्रमा प्रत्येक वर्ष जुलाई 17 मनाइने अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा नेपालमा दण्डहीनताको अन्त्य, मानव अधिकारको संरक्षण तथा अन्तर्राष्ट्रिय न्यायप्रतिको प्रतिबद्धता सुदृढ बनाउन रोम विधान अनुमोदन गर्नुपर्ने आवश्यकता उल्लेखिएको छ। ज्ञापन पत्रमा हालसम्म विश्वका 123 राष्ट्रले अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गरिसकेको उल्लेख गर्दै दक्षिण एसियाका बंगलादेश, अफगानिस्तान र मालदिव्स समेत पक्ष राष्ट्र बनिसकेको भए पनि नेपाल अझै पक्ष राष्ट्र बन्न नसकेको प्रति ध्यानकर्षण गराइएको छ। रोम विधान अन्तर्गत गठित अन्तर्राष्ट्रिय फौजदारी अदालतले युद्ध अपराध, अमान, आम नरसंहार तथा मानवता विरूद्धका गम्भीर अपराधमा संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याई पीड़ितलाई न्याय दिलाउने व्यवस्था रहेको उल्लेख गर्दै यसले राष्ट्रिय अदालतको अधिकार क्षेत्र कटौती नगरी दण्डहीनताको अन्त्यमा सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ। ज्ञापन पत्रमा पुनः स्थापित प्रतिनिधि सभाले 2063 साउन 9 गते नेपाल सरकारलाई रोम विधान अनुमोदन गर्न निर्देशनात्मक संकल्प प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको स्मरण गराइएको छ। साथै संयुक्त राष्ट्रसंघको मानव अधिकार सम्बन्धी विश्वव्यापी आवधिक समीक्षा यूपीआरका क्रममा विभिन्न राष्ट्रहरूले पनि नेपाललाई रोम विधान अनुमोदन गर्न दिएको सुझाव कार्यान्वयन गर्न आग्रह गरिएको छ। त्यसै गरी तत्कालीन परराष्ट्र मन्त्री उपेन्द्र यादवले 2065 माघ 29 गते रोम विधान अनुमोदन सम्बन्धी प्रस्ताव मन्त्री परिषदमा प्रस्तुत गरेको तथ्य उल्लेख गर्दै नेपाल सरकारले अब ढिलाइ नगरी अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गरी अन्तर्राष्ट्रिय कानून, मानव अधिकार र न्यायप्रतिको आफ्नो प्रतिबद्धता स्पष्ट रूपमा गर्नुपर्ने माग गरिएको छ। डेंगी रोकथामका लागि आजदेखि 3 महिने सचेतना अभियान शुरू भएको छ। डेंगीको रोकथाम जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले साउन, भदौ र असोज महिनालाई सचेतना अभियानका रूपमा सञ्चालन गर्न लागेको हो। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै 753 पालिकालाई डेंगी सचेतना 3 महिने अभियान सञ्चालन गर्न निर्देशन दिएको छ। अभियान अन्तर्गत पालिकाको नेतृत्वमा सम्बन्धित ओडा कार्यालय, स्वास्थ्य संस्था, स्वैच्छिक संस्था, सामुदायिक संस्था तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गर्ने भएको छ। डेंगी फैलाउने लामखुट्टेको नियन्त्रण तथा रोकथामका लागि विभिन्न क्रियाकलाप मार्फत जनचेतना जगाउने मन्त्रालयको मुख्य उद्देश्य रहेको छ। अभियान अन्तर्गत मुख्य गरी हरेक हप्ता हरेक शुक्रबार सफा शुक्रबार कार्यक्रम सञ्चालन गरी सार्वजनिक निकाय, कार्यालय, विद्यालय तथा सामुदायिक स्थलमा लामखुट्टेको प्रजनन स्थल र वासस्थान खोजेर नष्ट गरिनेछ। पालिकाले कम्तीमा एक हप्ताको एक दिन समुदायको सक्रिय सहभागितामा लामखुट्टेको प्रजनन स्थल तथा वासस्थान खोज तथा नष्ट अभियान चलाउने, डेंगी रोकथामका लागि बहुनिकाय समन्वय सुदृढ गर्ने तथा वर्कसप, ग्यारेज, कबाडी, सामान व्यवस्थापन स्थल र निर्माणाधीन भवन जस्ता पानी जम्ने सम्भावना भएका ठाउँको नियमित अनुगमन गरी पानीको निकास र व्यवस्थापन गर्न आह्वान गरिएको छ। ललितपुरको जावलाखेल स्थित सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि पुनः खुल्ला गरिएको छ। काग, गिद्ध, हाँस लगायत पंक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिड़ियाखाना गत असार 5 गतेदेखि बन्द गरिएको थियो। संक्रमण नियन्त्रणका लागि बिरामी पंक्षीहरूको उपचार, सरसफाई तथा आवश्यक व्यवस्थापन सम्पन्न भएपछि वातावरणीय नमूनाको परीक्षणमा एभियन इन्फ्लुएन्जा बर्ड फ्लू भाइरस नदेखिएकाले चिड़ियाखाना पुनः सञ्चालनमा ल्याइएको हो। चिड़ियाखाना प्रशासनका अनुसार बिहिबार पशु सेवा विभाग, केन्द्रीय पशुरोग अनुसन्धान प्रयोगशाला तथा एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीहरूको बैठकले चिड़ियाखाना पुनः खोल्ने निर्णय गरेको हो। चिड़ियाखानाका प्रवक्ता तथा सूचना अधिकारी गणेश कोइरालाका अनुसार चिड़ियाखाना बिहान 10 बजेदेखि बेलुका 4 बजेसम्म प्रवेशका लागि खुल्ला रहनेछ भने अवलोकनकर्ताले बेलुका 5 बजेभित्र बाहिरिनु पर्नेछ। सदर चिड़ियाखाना व्यवस्थापनले आगन्तुकलाई जनावर तथा पंक्षीसँग सुरक्षित दूरी कायम गरी अवलोकन गर्न आग्रह गरेको छ। यसअघि संक्रमित देखिएका खोरहरू रातो रिबनले घेरिएको जनाउँदै ती क्षेत्रमा अनावश्यक रूपमा नबस्न र दूरी कायम गर्न अनुरोध गरिएको छ। त्यसैगरी आफूसँग ल्याएका खानेकुरा खुला स्थानमा नखान, प्रयोगपछि फोहोर डस्टबिनमा व्यवस्थित रूपमा फाल्न तथा अनिवार्य रूपमा मास्क प्रयोग गर्न पनि सर्वसाधारणलाई अनुरोध गरिएको छ। सरकारले सरकारी जागिरबाट पेन्सन प्राप्त कर्मचारीलाई फेरि करारमा राख्न नपाइने निर्णय गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सबै निकायमा परिपत्र गरी कुनै पनि सरकारी सेवाबाट अवकाश प्राप्त गरी उपदान प्राप्त गरिसकेका वा निवृत्ति भरण पाइसकेका करारका कर्मचारीलाई आजदेखि सेवा निरन्तरता नदिने निर्णय भएको उल्लेख गरिएको छ। निवृत्ति भरण वा उपदान नपाउने तर अहिले करारमा कार्यरत रहेका कर्मचारीलाई अर्को व्यवस्था नभएसम्मका लागि सम्बन्धित निकायमै करार सम्झौता गरी पुलमा राखिनेछ। यसको एकीकृत विवरण सामान्य प्रशासन मन्त्रालयले अध्यावधिक गर्ने निर्णय सरकारले गरेको छ। त्यस्तै सरकारी निकायले अब करारमा नयाँ व्यक्तिलाई नियुक्त गर्न पनि पाउने छैन। हिजो बसेको मन्त्रिपरिषद बैठकले यो निर्णय गरेको हो। नेपाल शिक्षक महासंघले फिल्म मास्टरनीको म्याथ सिक्ने भए बोलको गीतलाई तुरन्त बन्द गर्न माग गरेको छ। मास्टरनी चलचित्रको प्रमोशनल गीत महिला शिक्षकप्रति लक्षित शब्द अमर्यादित भएको ठहर गर्दै महासंघले गीत हटाउन माग गरेको हो। यस गीतले शिक्षक र शिक्षण पेशाप्रति गम्भीर प्रहार गरेको महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति मार्फत जनाएका छन्। उक्त गीतलाई तुरन्त बन्द गर्न र चलचित्रमा प्रयोग नगर्न महासंघले निर्माण पक्षलाई चेतावनी दिएको छ। उक्त गीतले निरन्तरता पाएमा असहज परिस्थिति उत्पन्न हुने र यसको जिम्मेवार निर्माता सम्बन्धित कलाकार हुने चेतावनी दिएको छ। 5 भदौदेखि प्रदर्शनमा हुन लागेको फिल्म मास्टरनीले प्रचारात्मक सामग्रीको रूपमा गत मंगलबार सार्वजनिक गरिएको उक्त गीतलाई जनस्तरबाट समेत अधिकांशले दुई अर्थी लाग्ने छाडा भनेका छन्। तर फिल्मकी निर्माता तथा कलाकार समेत रहेकी प्रियंका कार्कीले भने उक्त गीतलाई केवल मनोरञ्जनका लागि मात्र लिइदिन आग्रह गरेकी छन्।
1: आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
5: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
4: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल झारिङ बेसीमा।
5: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
4: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
5: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
4: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9814 97 97 13, र 9813-1915-1915।
6: तपाईको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
7: रेडियो बिहानी 97.6 MHz।
0: विश्रामपछि पुनः स्वागत छ। अब बाँकी समाचार। मौसम पूर्वानुमान महाशाखाले आज रातिदेखि थप वर्षाको सम्भावना रहेको जनाएको छ। अहिले दिउँसो पनि काठमाडौँ उपत्यका सहित सबै प्रदेशका थोरै जिल्लाहरूमा पानी परिरहेको छ। पछिल्लो एक घण्टामा सबैभन्दा धेरै वर्षाको ठोरीमा 20.6 मिलिमिटर पानी परेको छ। मनसुनी वायुको प्रभावका कारण देशका धेरै ठाउँमा रातिदेखि मध्यमदेखि ठूलो वर्षाको सम्भावना रहेको छ। मौसमविद विनु महर्जनका अनुसार देशका पहाड़ी भागका धेरै ठाउँ तथा हिमाली र तराई क्षेत्रका केही ठाउँमा भोलि दिउँसोसम्म नै पानी पर्ने सम्भावना छ। विशेष गरी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी क्षेत्रमा पहिरोको जोखिम रहेको पनि नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने भएकाले सतर्कता अप्नाउन मौसमविदको आग्रह छ। त्यस्तै लामो दूरीको यात्रामा निस्किन अघि मौसम र सड़क अवस्था बुझ्न सुझाव समेत रहेको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विदेशी विद्यार्थी भिसामा बस्न पाइने समयावधि 4 वर्षमा सीमित गर्ने नयाँ नियम घोषणा गरेको छ। अहिले विद्यार्थीहरूले आफू अध्ययनरत रहेसम्म सामान्यतया अमेरिकामा बस्न पाउने व्यवस्था रहेको छ। ट्रम्प प्रशासनले विदेशी विद्यार्थीहरूलाई थप कड़ी कड़ाउ गर्ने आफ्नो योजनाको अन्तिम सूचना सार्वजनिक गरेको बीबीसीले जनाएको छ। अब पाठ्यक्रमका कार्यक्रम परिवर्तन गर्ने तथा एकबाट अर्को विश्वविद्यालय वा कलेजमा सर्ने क्रम पनि निकै कम हुने खबरमा उल्लेख छ। नयाँ नियम आउँदो सेप्टेम्बर महिनादेखि लागू हुने भनिएको छ। होमल्याण्ड सेक्रेटरी विभागका अनुसार यो परिवर्तन विदेशी विद्यार्थीहरूको संख्यामा भएको उल्लेख्य वृद्धिलाई सम्बोधन गर्न तथा भिसाको स्थितिलाई प्रयोग गरी दशकौंसम्म देशमा बसिरहने विद्यार्थीहरूलाई ध्यानमा राखेर गरिएको हो। विभागले यसलाई भिसाको जथाभावी दुरूपयोग रोक्ने तथा नियमित निगरानी मार्फत राष्ट्रिय सुरक्षा सुदृढ हुने कदमका रूपमा उल्लेख गरेको छ। अब खेल खबर। एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपको सेमी फाइनलमा नेपाल युएसँग सुपर ओभरमा पराजित भएको छ। मलेसियाको बायोमास ओभलमा सुपर ओभरमा नेपालले दिएको 7 रनको लक्ष्य युएले 3 बलमा भेटायो। यसअघि युएले दिएको 101 रनको लक्ष्य पछ्याएको नेपालले 20 ओभरमा सबै विकेट गुमाएर 100 रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो। नेपालकी अनु कडायतले 20 रन बनाइन्। युएकी वैष्णवी महेशले 3 विकेट लिइन्। त्यसअघि टस जितेर ब्याटिङ गरेको युएले 19 ओभर 5 बलमा 100 रन बनाउँदै सबै विकेट गुमाएको थियो। युएकी मेहुल प्रवण कलकर्णीले 30 रन बनाइन्। नेपालका रिया शर्मा र अनुकडायतले 3-3 विकेट लिए। अब युएले फाइनलमा उपाधिका लागि थाइल्याण्डसँग खेल्नेछ। इण्डोनेसियालाई 31 रनले हराउँदै थाइल्याण्ड उपाधि नजिकै पुगेको हो। सेमी फाइनलमा पुग्ने 4 टोली एसिया कपमा छनौट भएका छन्। नेपालले क्वार्टर फाइनलमा जापानलाई 9 विकेटले हराउँदै सेमी फाइनलमा पुगेको थियो। साँझ 6:35 बजेको समाचार सेरफेरो सक्नु अघि अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। आईसीसीको रोम विधान अनुमोदन गर्न धादिङबाट प्रधानमन्त्रीलाई ज्ञापन पत्र। डेंगी रोकथामका लागि 3 महिने अभियान शुरू। बर्ड फ्लू नियन्त्रणपछि जाउलाखेल सदर चिडियाखाना आजदेखि पुनः खुला। सरकारी जागिरबाट पेन्सन पाएकाले अब करारमा काम गर्न नपाउने। मास्टरनी चलचित्रको विवादित गीत हटाउन शिक्षक महासंघको माग। आज रातिदेखि थप वर्षाको सम्भावना। र अमेरिकाले विदेशी विद्यार्थीको भिसा अवधि 4 वर्षमा सीमित गर्ने। एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपको सेमी फाइनलमा नेपाल युएसँग पराजित। हवस् त, साँझ 6:35 बजेको समाचार सेरफेरो सकियो। प्राविधिक मित्रका साथै म विवेक पनि विदा माग्छु। निरन्तर सूचना र समाचारको माध्यमबाट तपाईंलाई सुसूचित गराउने हाम्रो अभियान जारी नै छ। रेडियो बिहानी 97.6 MHz सँगै रहनुहोला। नमस्कार।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229793।
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।

मन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटा नेतृत्वको सरकारी टोलीबीच भएको वार्ताले नौ बुँदे सहमति जुटाएको हो। सहमति पत्रमा सरकारी वार्ता टोलीका तर्फबाट सचिव सापकोटा र पीड़ित पक्षका तर्फबाट अवधेश कुशवाहाले हस्ताक्षर गर्नुभएको छ। सहमति अनुसार सरकारले मिटर ब्याजलाई आर्थिक अपराध मान्दै यो कुप्रथाको पूर्ण उन्मूलन भएको घोषणा गर्न आगामी मन्त्री परिषदमा प्रस्ताव लैजानेछ, जसबाट सम्पूर्ण फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा पास र बाध्यकारी चेकहरू स्वत अवैध र खारेज हुनेछन्। सहमति अनुसार गृह मन्त्रालयले तीन महिनाभित्र विशेष विधेयकको मस्यौदा तयार गरी मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ, जसमा मुद्दा हेर्न छुट्टै न्यायाधिकरण, पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गरिनेछ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यात प्रवर्धनमा सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज जुत्ता उत्पादक संघका प्रतिनिधिहरूसँगको छलफलमा प्रधानमन्त्री शाहले जुत्ता चप्पलको आयात प्रतिस्थापन तथा रोजगारी सृजनाका लागि आवश्यक सहयोग पुर्याउने बताउनुभयो। वहाँले तीनै तहको सरकारको समन्वयमा जुत्ता चप्पल उत्पादन सम्बन्धी सिपमूलक तालिम सञ्चालन तथा नेपाली जुत्ता चप्पलको प्रवर्धन तथा बजारीकरणमा निजी क्षेत्रलाई प्रोत्साहन गरिने बताउनुभयो। यस्तै उद्योगको उत्पादन क्षमता अनुसार कच्चा पदार्थ आयातको सीमामा ट्र्याकिङ तथा अभिलेख व्यवस्थापन प्रभावकारी बनाउने प्रधानमन्त्रीले जानकारी दिनुभयो। छलफलमा संघका पदाधिकारी तथा सदस्यले सरकारबाट आवश्यक नीतिगत सहयोग, बजार संरक्षण र उद्योग मैत्री व्यवस्था भए स्वदेशी जुत्ता चप्पल उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सक्ने विश्वास दिलाउनु भएको थियो। बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएर 8 कायम गरेको छ। नयाँ आर्थिक वर्ष 2083-84 को शुरूआतसँगै मन्त्रालयको संख्या 14 घटाएर 8 कायम गरिएको हो। वैशाख 22 गते बसेको मन्त्री परिषद बैठकको निर्णय आजदेखि कार्यान्वयनमा आएको नयाँ संरचना अनुसार अब मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित प्रदेशमा 8 मन्त्रालय रहनेछन्। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधान बमोजिम मुख्यमन्त्री इन्द्रबहादुर बानियाको सिफारिशमा मन्त्री परिषदको आज कार्यविभाजन समेत गर्नुभएको छ। देशभर मनसून वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्व अनुमान महाशाखाका अनुसार मनसूनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले देशका विभिन्न भागमा वर्षा हुनेछ। महाशाखाका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका एक दुई स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली भूभाग कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी तथा लुम्बिनी प्रदेशको तराईका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। ललितपुरको जावलाखेल स्थित सदर चिड़ियाखाना आजदेखि सर्वसाधारणका लागि पुनः खुल्ला गरिएको छ। काग, गिद्ध, हाँस लगायत पंक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिड़ियाखाना गत असार 5 गतेदेखि बन्द गरिएको थियो। संक्रमण नियन्त्रणका लागि बिरामी पंक्षीहरूको उपचार, सरसफाई तथा आवश्यक व्यवस्थापन सम्पन्न भएपछि वातावरणीय नमूनाको परीक्षणमा एभियन इन्फ्लुएन्जा बर्ड फ्लू भाइरस नदेखिएकाले चिड़ियाखाना पुनः सञ्चालनमा ल्याइएको हो। सदर चिड़ियाखाना व्यवस्थापनले आगन्तुकलाई जनावर तथा पंक्षीसँग सुरक्षित दूरी कायम गरी अवलोकन गर्न आग्रह गरेको छ। साउन महिना शुरू भएसँगै आज बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो बढ़ेको छ। साउन महिना भगवान शिवको महिना भएकाले यो महिनामा धेरै भक्तजन पशुपतिनाथ लगायत देशभरका शिवालयमा पूजा आराधना एवं दर्शनका लागि जाने गर्दछन्। पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डालेश्वर, बसन्तपुर स्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव लगायत काठमाडौँ उपत्यका शिवालयमा पनि भक्तजनको लाम लागेको छ।
भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सबै सरकारी निकायलाई सात बुँदे परिपत्र गर्दै हाल करारमा कार्यरत कर्मचारीलाई अर्को व्यवस्था नभएसम्मका लागि सम्बन्धित निकायमै करार सम्झौता गरी पूलमा राख्न निर्देशन दिएको छ।

पदाधिकारी तथा सभा सदस्यहरूको नाम सिफारिश गर्न गठित सिफारिश समितिका सदस्यहरू मनोनित गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री शाहले नेपाल प्रज्ञा प्रतिष्ठान ऐन 2064 अनुसार सिफारिश समिति सदस्यहरूमा नारायण प्रसाद ढकाल र अर्चना थापालाई मनोनयन गर्नुभएको हो। प्रधानमन्त्री शाहले नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान ऐन 2064 बमोजिम वत्स गोपाल वैद्य र लोकबहादुर चित्रकारलाई मनोनयन गर्नुभएको छ। यसैगरी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान ऐन 2064 अनुसार सिफारिश समिति सदस्यमा लोचन रिजाल र अनुप बराललाई मनोनयन गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिले राष्ट्रिय समावेशी आयोगसँग संविधानले परिकल्पना गरेको राज्यका हरेक तह समावेशी हुनुपर्ने व्यवस्थाका सम्बन्धमा छलफल गरेको छ। समितिको आज बसेको बैठकमा सांसदहरूले समावेशी आयोगले लैंगिक तथा यौनिक अल्पसंख्यक अपाङ्गता र ज्येष्ठ नागरिकका क्षेत्रमा प्रभावकारी काम गर्न नसकेको बताउनुभयो। पहुँचका भरमा पटक पटक एकैजना व्यक्तिले आरक्षण कोटाको प्रयोग गर्दै आएको भन्दै सांसदहरूले एक व्यक्तिले एक पटक मात्रै आरक्षणको सुविधा प्रयोग गर्न पाउने गरी कानून बनाउन सरकारलाई सिफारिश गर्न आग्रह गर्नुभयो। बैठकमा राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले आयोगको कार्यक्षेत्र रहेको विभिन्न 11 क्षेत्रसँग अध्ययन अनुसन्धान गरेर कार्यान्वयनका लागि सरकारलाई सिफारिश गरेको भए पनि कार्यान्वयन हुन नसकेको बताउनुभयो। नेपालका 142 जात जाति मध्ये 74 जात जातिको राज्यका कुनै पनि निकायमा पहुँच नपुगेको अध्ययनबाट आएपछि ती जात जातिको अलग्गै क्लस्टर बनाउन सरकारलाई सिफारिश गरेको अध्यक्ष जोशीले बैठकलाई जानकारी गराउनुभयो। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2081 सम्बन्धमा छलफल भएको छ। समितिको आजको बैठकमा काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डाक्टर नीलकमल चापागाई, संस्कृति तथा सम्पदा विज्ञ डाक्टर सोम धिमाल, सम्पदा विज्ञ एवं अधिवक्ता भीम नेपाल, संयुक्त राष्ट्र संघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्को नेपालका देशीय प्रतिनिधि जाको दु तोइट लगायतले विधेयकलाई समृद्ध र समय सापेक्ष बनाउने सन्दर्भमा सुझाव दिनुभयो। बैठकमा सांसदहरूले अभौतिक सांस्कृतिक सम्पदाको डिजिटल अभिलेख, पहिचान, संरक्षण र प्रवर्धन, क्षमता विकास, आर्थिक व्यवस्थापन, पुस्तान्तरण, हस्तान्तरण लगायत सम्बन्धित समुदायको सरोकार भएका विषयमा धारणा राख्नु भएको थियो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आजदेखि 3 महिने डेंगू सचेतना अभियान शुरू गरेको छ। मन्त्रालयका अनुसार अभियान अन्तर्गत सबै सार्वजनिक निकाय, कार्यालय, विद्यालय तथा सामुदायिक संस्थामा लामखुट्टेको प्रजनन स्थल तथा वासस्थानको खोजी तथा नष्ट गर्न प्रत्येक हप्ता हरेक शुक्रबार सफा शुक्रबार कार्यक्रम सञ्चालन गर्नेछ। साउन, भदौ र असोज महिनामा वडा कार्यालय, टोल विकास संस्था, नागरिक समाज तथा सरकार भएका निकायसँग समन्वय गरी प्रत्येक हप्ताको एक दिन समुदायको सहभागितामा लामखुट्टेको प्रजनन स्थल तथा वासस्थान खोजी तथा नष्ट अभियान सञ्चालन गरिनेछ। डेंगू सम्बन्धी व्यवहार परिवर्तन ल्याउने उद्देश्यले विद्यालय तथा शैक्षिक संस्था मार्फत साथी शिक्षा कार्यक्रम र विद्यालय सरसफाई अभियान सञ्चालन गरिनेछ भने विद्यालय स्वास्थ्य निरीक्षण टोली गठन गरी नियमित सरसफाईको व्यवस्था र अवस्था अनुगमन गरिनेछ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डाक्टर गोकर्ण दाहालले साउनदेखि डेंगूको संक्रमण बढ़दै जाने, भदौमा उच्च अवस्थामा पुग्ने, असोज कार्तिकसम्म त्यसको जोखिम रहने भएकाले 3 महिनामा डेंगू सचेतना अभियान सञ्चालन गर्न लागि बताउनुभयो। नेपाल टेलिकमले मुगु र बाजुराका दुर्गम हिमाली बस्तीमा 4G सेवा विस्तार गरेको छ। टेलिकमले मुगुको सोरु गाउँपालिका र सोरुकोट तथा बाजुराको हिमाली गाउँपालिका 1 बिछ्याको नेटा र वडा नम्बर 5 कुवाड़ी क्षेत्रमा 4G सेवा सञ्चालनमा ल्याएको हो। 4G सेवा सञ्चालनमा आएसँगै स्थानीयवासीले उच्च गतिको मोबाइल इन्टरनेट, गुणस्तरीय भ्वाइस सेवा तथा एसएमएस सेवाको सहज लाभ लिन सक्ने नेपाल टेलिकमले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानमाथि जारी राखेको आक्रमणको छैठौं दिन आज
अमेरिकी आक्रमणमा परि कम्तीमा आठ जनाको

0: भएको छ। घटनामा 20 जना भन्दा बढ़ी घाइते भएका बताइएको छ। अमेरिकी आक्रमणमा परि पुल, विमानस्थल, रेल स्टेशन जस्ता भौतिक संरचनाहरूमा क्षति पुगेको इरानका भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ। यसैबीच इरानी सेनाले पनि बहराइन, जोर्डन, कुवेत र कतारमा रहेका अमेरिकी अखाड़ा लक्षित आक्रमण गरेको जनाएको छ। अमेरिकाले इरानको भौतिक संरचनाहरूमा गरिरहेको आक्रमण इरानलाई सम्झौताका लागि बाध्य बनाउन हो वा स्थल आक्रमणको तयारी हो भन्ने प्रश्न उब्जिएको विश्लेषकहरूको भनाई छ। अफ्रिकी राष्ट्र युगाण्डामा स्कूल बस दुर्घटना हुँदा 20 जना बाल बालिका सहित कम्तीमा 21 जनाको मृत्यु भएको छ। युगाण्डाको राजधानी कम्पालाको स्कूलका विद्यार्थी बोकेको बस कापचोरबा जिल्लाको चेकवाटी गाउँमा शैक्षिक भ्रमणमा लगिएको बेला दुर्घटना भएको अधिकारीहरूले बताएका छन्। भ्रमणबाट फर्कने क्रममा ड्राइभरले गाड़ीको नियन्त्रण गुमाउँदा गाड़ी सड़कबाट चिप्लिएर सड़क किनारको ढुङ्गामा ठोकिँदा मानवीय क्षति भएको हो। अब आर्थिक समाचार।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: चालू आर्थिक वर्ष 2083-84 बजेट शुक्रबारबाट कार्यान्वयनमा आएको छ। सरकारले गत जेठ 15 गते ल्याएको बजेट नयाँ आर्थिक वर्षको पहिलो दिन शुक्रबारबाट कार्यान्वयनमा आएको हो। रेडियो नेपालसँग कुराकानी गर्दै अर्थ मन्त्रालयका प्रवक्ता एवं सहसचिव अमृत लम्सालले चालू आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयनका लागि सम्बद्ध सबै निकायलाई निर्देशन दिएको बताउनुभयो।
3: यो वर्षको बजेट प्लानिङलाई पनि अलिकति बढी रिजल्टसँग फोकस गरेर त्यही अनुसार बजेट विनियोजन गरेका छ। यो वर्ष कति काम गर्छौं, त्यसको स्पेसिफिक टार्गेट सहितको, जस्तो उदाहरणको लागि सड़क हो भने सड़क कति किलोमिटर कालोपत्री गर्ने भन्ने जस्तो अलिकति मोर ठ्याक्कै अब्जेक्टिभ टार्गेट राखेर हामीले बजेट विनियोजन गराएको छ। त्यसले गर्दाखेरि अबको हाम्रो काम गराई रिजल्टसँग टाइअप भएर जान्छ।
2: चालू आर्थिक वर्षका लागि सरकारले 21 अर्ब 24 अर्ब 34 करोड रुपियाँ बराबरको बजेट ल्याएको छ। यसैबीच गएको आर्थिक वर्ष 2082-83 सरकारको आमदानी लक्ष्यको 83.51% र खर्च 80.55% मात्र हुन सकेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। सरकारले गएको आर्थिक वर्षमा 19.64 अर्ब 11 करोड रुपियाँ बराबरको बजेट ल्याएको थियो, जस अन्तर्गत आर्थिक वर्ष सकिँदासम्म 15.82 अर्ब 16 करोड रुपियाँ मात्र खर्च भएको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले राष्ट्र बैंकमा राजनीतिक अभिष्ट साँधेर गवर्नरलाई पनि निजामती कर्मचारी सरह व्यवहार गर्न नहुने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा नेपाल राष्ट्र बैंक एन 2058 संशोधन गर्न बनेको विधेयकमाथिको प्रारम्भिक छलफलमा अर्थमन्त्री डाक्टर वाग्लेले राष्ट्र बैंकको गवर्नरलाई राजनीतिक हस्तक्षेप गरेमा घातक परिणाम आउने बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले राष्ट्र बैंकका संरचना र बोर्डलाई समयानुकूल बनाउन तथा गवर्नर र संचालकको नियुक्ति र काम कर्तव्यलाई व्यवस्थित गराउन विधेयक ल्याएको बताउनुभयो। डाक्टर विश्वनाथ पौडेलले मुलुकको बैंकिङ प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्ड र प्रतिस्पर्धा अनुकूल बनाउन केन्द्रीय बैंकको विश्वव्यापी मान्यता अनुरूप स्वायत्त निकायको रूपमा स्थापित गर्नुपर्ने बताउनुभयो। अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन एन 2079 संशोधन गर्न तयार गरिएको विधेयकको मस्यौदामा सरोकार भएका तथा सर्वसाधारणबाट सुझाव माग गरेको छ। मन्त्रालयले सार्वजनिक सूचना मार्फत मस्यौदा सार्वजनिक गर्दै तोकिएको समयभित्र सुझाव उपलब्ध गराउन आग्रह गरेको हो। प्राप्त सुझावलाई आवश्यकता अनुसार समावेश गरी विधेयकलाई अन्तिम रूप दिइने मन्त्रालयले जनाएको छ। नयाँ आर्थिक वर्षको पहिलो दिन शुक्रबार शेयर कारोबार मापन गर्ने नेप्से परिसूचक 79.74 अङ्कले बढेर 2677.54 बिन्दुमा पुगेको छ। शुक्रबार 13 उपसूचक मध्ये 12 उपसूचक बढेका छन्। शुक्रबार विभिन्न कम्पनीका 1,03,89,000 किता शेयरहरू 4,57,50,00,000 रुपियाँ मूल्यमा खरिद बिक्री भएको नेप्सेले जनाएको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेलकुद समाचार।
4: एसीसी U19 महिला प्रिमियर कपको सेमीफाइनलमा नेपाल सुपर ओभरमा संयुक्त अरब इमिरेसन युएसँग पराजित हुँदै फाइनल पुग्न असफल भएको छ। युएले अब उपाधिका लागि थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ भने नेपालले तेस्रो स्थानका लागि इण्डोनेसियासँग खेल्नेछ। शनिबार तेस्रो स्थानको लागि खेल हुनेछ। पहिले ब्याटिङ गरेको युएले निर्धारित 20 ओभरमा सबै विकेट गुमाएर 100 रन बनाए। 101 रनको लक्ष्य पछ्याएको नेपाल पनि अन्तिम बलमा 100 रनमै समेटिएपछि खेल बराबरीमा सकिएको थियो। नेपालका लागि अनुकायदले 20 रन बनाइन् भने सना प्रवीणले 17, अलिसा कुमारी यादवले 17 र सावित्री धामीले 8 रन जोडिन्। सुपर ओभरमा पहिले ब्याटिङ गरेको नेपालले 2 विकेट गुमाउँदै 6 रन मात्र बनाउन सक्यो। कप्तान सोनी पाखरिन 2 तथा अनुकायद 2 रनमा आउट हुँदा सावित्री धामी 1 रनमा अवस्थित रहिन्। 7 रनको लक्ष्य पछ्याएको युएले 3 बलमै बिना विकेट लक्ष्य पूरा गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो। कप्तान समाइरा धर्दिनकाले 3 बलमा अवजित 7 रन बनाएर टोलीलाई रोमाञ्चक जित दिलाए। विश्वकप फुटबलमा सेमी फाइनलमा रोकिएका फ्रान्स र इङ्ल्याण्ड भने शनिबार तेस्रो स्थानका लागि भिड्दैछन्। धेरैजसो खेलाड़ीका लागि यो खेल निरर्थक जस्तै लागे पनि कतिपय टोलीका लागि भने विश्वकपको अन्तिम खेल खेलेर तेस्रो स्थान हासिल गर्नु ठूलो उपलब्धि मानिन्छ। यसबाहेक यो खेलले उत्कृष्ट गोलकर्तालाई दिइने गोल्डेन बुटको होडमा पनि ठूलो फेरबदल ल्याउन सक्छ। फ्रान्सले अहिलेसम्म खेलेका 3 तेस्रो स्थानका लागि भएका प्रतिस्पर्धा मध्ये 2 जित निकालेको छ। इङ्ल्याण्ड भने तेस्रो स्थानका लागि भएका खेलमा 2 खेल गुमाएको छ।
0: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति देशका हिमाली भूभागका केही स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थानमा भारी वर्षाको साथै 1-2 स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 31.2 डिग्री सेल्सियस, न्यूनतम 21.8 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 25.8 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 40.5 मिलीमिटर। पोखराको अधिकतम 29.6 डिग्री सेल्सियस, न्यूनतम 23.2 डिग्री सेल्सियस, वर्षा 52.5 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 24.3 डिग्री सेल्सियस, वर्षा 16.9 मिलीमिटर। र दिपायलको अधिकतम 34.6 डिग्री सेल्सियस, न्यूनतम 25.4 डिग्री सेल्सियस, वर्षा 9.6 मिलीमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकार र मिटर ब्याज पीड़ित पक्षबीच 9 बुँदे सहमति। मिटर ब्याज विरूद्धको आन्दोलन स्थगित। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा जुत्ता उत्पादक संघका पदाधिकारीसँग छलफल। स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यात प्रवर्धनमा सहजीकरण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता। बागमती प्रदेश सरकारद्वारा मन्त्रालयको संख्या 14 घटाएर 8 कायम। र इरानमाथि अमेरिकी आक्रमण आज पनि जारी, कम्तीमा 8 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
5: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
6: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
7: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।

0: छापो गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: छापो जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
0: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
2: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
3: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
2: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
3: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाती पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
2: मंगल सुनचादी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
3: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
2: प्रोप्राइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841-71-25-42, 9861-02-66-11 र 010-520-542।
4: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 98550-50-934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512-40-934।
7: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
0: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउनु जान लागेको।
7: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चु हाने जस्तो हो।
0: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
7: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टारमा छँदैछ नि। त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
0: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
7: ल टिब, प्रोप्राइटर अर्जुन श्रेष्ठको लागि 98511-93-270, 98511-93-270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
1: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
0: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
1: प्रोप्राइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98446-62-86-16 र 98-10-32-37-54।
0: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।

0: CIN को साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज र युट्युब CIN च्यानलबाट पनि सुन्न सकिन्छ। पूर्व अर्थमन्त्री विष्णु पौडेललाई साधारण तारिकमा रिहा गर्न विशेष अदालतको आदेश लगाइएको आरोप पुष्टि नभएको निष्कर्ष। मिटर ब्याज पीड़ित र सरकार बीच 9 बजे सहमति, आन्दोलन स्थगित।
1: कार्यलाई अपराधिकरण गर्ने गरी चाहिँ कानून निर्माण गर्ने भन्ने विषय छ। त्यसको लागि चाहिँ अनुगमन गर्नका लागि प्रधानमन्त्री कार्यालयको सचिवको संयोजकमा चाहिँ एउटा केन्द्रीय समन्वय समिति पनि गठन भएको छ।
0: बागमती प्रदेशमा मन्त्रालयको संख्या 8 सीमित। असार अन्तिम सातासम्म सरकारद्वारा 5 लाख भन्दा बढ़ी मेट्रिक टन रासायनिक मल आपूर्ति। डेंगी रोकथामका लागि आजदेखि 3 महिने सचेतना अभियान शुरू।
2: यो डेंगी संक्रमण उच्च हुने यो 3 महिनालाई मध्यनजर गरेर सरसफाईका क्रियाकलापहरू र डेंगी गराउने लामखुट्टेको टोकाईबाट बच्ने उपायहरू गर्दै 3 महिने अभियान सञ्चालन गरेको छ। यो
0: डजलधुराका किसान व्यवसायका आलू खेतीमा रमाउँदै काठमाडौँ उपत्यकामा उपयोग भएर बचेको गोलभेडा अरू जिल्लामा पठाउने तयारी बारे छलफल। मौसम जन्य विपदमा सहयोग माग्न अब सजिलो नम्बर।
3: मैले जोर गरेर भन्न चाहन्छु कि 1234 नम्बर अथवा 100 नम्बर अथवा 1155 नम्बर तपाईँले कन्ट्याक्ट गर्नुहोस् र तपाईँले चाहिँ यदि कुनै समस्या पर्यो भने त्यहाँ कल गरेर बुझिहाल्नुहोस्।
0: र एसएससी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा नेपाल पराजित। 20 एसियाली खेलकुदको तयारी प्रशिक्षणका लागि उसुको टोली पर्सि चीन जाने।
4: रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: सुशासनका लागि विभिन्न अभियान, नीति तथा कानूनी व्यवस्था गरिए पनि व्यवहारमा त्यसको प्रभाव देखिन सकेको छैन। राजनीतिक इच्छा शक्तिको कमी, दण्डहीनता र संस्थागत कमजोरी यसका मुख्य कारण हुन्। निगरानी निकायहरू सक्रिय देखिए पनि निष्पक्षता र प्रभावकारितामा प्रश्न उठ्ने गरेको छ। पारदर्शिता, उत्तरदायित्व र नागरिक सहभागिता बलियो बनाउन नसकेसम्म भ्रष्टाचार नियन्त्रण सम्भव हुँदैन। कड़ा कार्यवाही, प्रणालीगत सुधार र जनचेतना बढ़ाउने तर्फ सरकारले विशेष ध्यान दिनुपर्छ।
5: मिटर ब्याज पीड़ित पक्ष र सरकार बीच 9 बजे सहमति भएसँगै आन्दोलन स्थगित भएको छ। गत असार 25 जनकपुरको तृतीया गाछीबाट शुरू भएको पैदल न्याय मार्च 12 निजगढ़ पुगेपछि असार 32 गृहमन्त्री सुदन गुरूङ र पीड़ित प्रतिनिधि बीच काठमाण्डुमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। सोही सहमति बमोजिम हिजो नै काठमाण्डु आएको पीड़ित पक्षको वार्ता टोली र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटा नेतृत्वको सरकारी टोलीबीच भएको सघन वार्ताले सहमति जुटाएको हो। सहमति पत्रमा सरकारी वार्ता टोलीकर्ताहरूबाट सचिव सापकोटा र पीड़ित पक्षका तर्फबाट अवधेश कुशवाहले हस्ताक्षर गर्नुभएको छ। सहमति अनुसार सरकारले मिटर ब्याजलाई आर्थिक अपराध मान्दै यो कुप्रथाको पूर्ण उल्लंघन भएको घोषणा गर्न आगामी मन्त्री परिषद प्रस्ताव लैजाने, जसबाट सम्पूर्ण फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा पास र बाध्यकारी चेकहरू स्वतः अवैध र खारेज भएको छ। सहमति अनुसार गृह मन्त्रालयले 3 महिनाभित्र विशेष विधेयकको मस्यौदा तयार गरी मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ, जसमा मुद्दा हेर्न छिट्टै न्यायाधिकरण पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गर्नेछ। वार्ता टोलीका संयोजक सचिव पुष्कर सापकोटाले भन्नुभयो,
1: मिटर ब्याजलाई चाहिँ एउटा चाहिँ गोर्खाली तरले हुने कुराहरूलाई चाहिँ अपराधिकरण घोषणा गर्ने, नेपाल सरकारले घोषणा गर्ने भन्ने विषय छ भने फर्जी किसिमले बनेका त्यस्ता किसिमका कागज पत्रहरू चाहिँ गोर्खाली घोषणा गरेर एउटा चाहिँ गर्ने किसिमको चाहिँ अपराधिकरण गर्ने, यस्तो किसिमको कार्यलाई अपराधिकरण गर्ने गरी चाहिँ कानून निर्माण गर्ने भन्ने विषय छ। त्यसको लागि चाहिँ अनुगमन गर्नका लागि प्रधानमन्त्री कार्यालयको सचिवको संयोजकमा चाहिँ एउटा केन्द्रीय समन्वय समिति पनि गठन भएको छ।
5: त्यस्तै सरकारसँग सहमतिपछि पीड़ित पक्षका तर्फबाट अवधेश कुशवाहले भन्नुभयो,
6: विगतका दिनमा चाहिँ सहमति पनि भए तर त्यो सहमतिहरू चाहिँ पूर्ण कारण भएन त्यसले गर्दाखेरि नेपाल सरकारसँग चाहिँ हाम्रो चाहिँ यो आह्वान नै के थियो कि यो चाहिँ सहमति चाहिँ पूर्ण तरिकाले कारण हुनुपर्छ बल्ल मिटर ब्याज पीडित चाहिँ न्याय पाउँछ अब सरकारले चाहिँ हामीसँग जुन सहमति गरेको छ त्यो चाहिँ कारण जसरी पनि गर्नु पर्यो हाम्रो सन्देश चाहिँ यही हो अब हामीसँग चाहिँ मिटर ब्याजमा चाहिँ विशेष फर्जी तमसुक दृष्टिबन्धक छिनुवा र बाध्यकारी चेकका पीड़ितहरू हुनुहुन्छ।
5: पूर्व अर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालतले साधारण तारीखमा रिहा गर्न आदेश गरेको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाले आज उहाँलाई साधारण तारीखमा रिहा गर्न आदेश गर्नुभएको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले हिजो पौडेल विरूद्ध विशेष अदालतमा सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अभियोग पत्र दायर गरेको थियो। विभागले पौडेल विरूद्ध 20,90,00,000 बिगो मागदाबी लिएको थियो। आज थुनछेक बहसपछि अदालतले उहाँलाई मुद्दाको पूर्वक्षका लागि साधारण तारीखमा राख्न आदेश गरेको विशेष अदालतका प्रवक्ता कृष्ण शरण लामिछानेले बताउनुभयो।
7: यी प्रतिवादीले इन्कार रहित बयान गरेको यी प्रतिवादीको नाममा सहप्रतिवादी दीपक भट्टको वित्तीय कारोबार समेतबाट सम्पत्ति वा लाभ प्राप्त भएको भन्ने समेत खुल्न नसकेको समेतको अवस्था हुँदा उल्लेखित तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादीको हकमा विश्वाधीन 59 दबासारको गको अवस्था विद्यमान रहेको देखियो। तसर्थ पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी प्रस्तुत मुद्दाका पूर्व पक्षको लागि प्रतिवादी विष्णु प्रसाद पौडेललाई साधारण तारिखमा राख्नु भनी आज विशेष अदालतको इजलास नम्बर 2 माननीय सदस्य नारायण प्रसाद पौडेल, माननीय सदस्य दिल्ली रत्न श्रेष्ठ र माननीय सदस्य विदुर कोइरालाको इजलासबाट यो आदेश भएको छ।
5: बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएर 8 सीमित गरेको छ। नयाँ आर्थिक वर्ष 2083-84 शुरूआतसँगै मन्त्रालयको संख्या 14 घटाएर 8 कायम गरिएको हो। वैशाख 22 गते बसेको मन्त्री परिषद बैठकको निर्णय आजदेखि कार्यान्वयनमा आएको हो। नयाँ संरचना अनुसार अब मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित प्रदेशमा 8 मन्त्रालय रहनेछन्। नेपालको संविधानको धारा 168 उपधारा 990 बमोजिम मुख्यमन्त्री इन्द्र बहादुर बानियको सिफारिशमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मन्त्री परिषदको कार्य विभाजन गर्नुभएको हो। डेंगी रोकथामका लागि आजदेखि 3 सचेतना अभियान शुरू गरेको छ। डेंगीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले साउन भदौ र असोज महिनालाई सचेतना अभियानका रूपमा सञ्चालन गर्न लागेको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै 753 पालिकालाई डेंगी सचेतना 3 अभियान सञ्चालन गर्न निर्देशन दिएको छ। अभियान अन्तर्गत पालिकाको नेतृत्वमा सम्बन्धित ओडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामुदायिक संस्था तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गरिने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
8: यो डेंगी संक्रमण उच्च हुने यो 3 मध्यनजर गरेर सरसफाईका क्रियाकलापहरू र डेंगीको गराउने लामखुट्टेको टोकाईबाट बच्ने उपायहरू गर्दै 3 अभियान सञ्चालन गरेको छ। यो अभियान सञ्चालन गर्ने क्रममा डेंगी गराउने लामखुट्टेको वृद्धि विकास हुने ठाउँको खोजी गर्ने, नष्ट गर्ने, घर वरिपरि सरसफाई गर्ने र व्यक्तिगत रूपमा लामखुट्टेको टोकाइबाट बच्ने उपायहरूमा सबैलाई सुसूचित गरिने, सचेतना वृद्धि गरिने काम गरिनेछ।
5: डेंगी फैलाउने लामखुट्टेको नियन्त्रण तथा रोकथामका लागि विभिन्न क्रियाकलाप मार्फत जनचेतना जोगाउने मन्त्रालयको मुख्य उद्देश्य रहेको छ। अभियान अन्तर्गत मुख्य गरी हरेक हप्ता हरेक शुक्रबार सफा शुक्रबार कार्यक्रम सञ्चालन गरी सार्वजनिक निकाय, कार्यालय, विद्यालय तथा सामुदायिक संस्थामा लामखुट्टेको प्रजनन स्थल र वासस्थान खोजेर नष्ट गरिनेछ। सरकारले आर्थिक वर्ष 2082-83 असार 24 गतेसम्म 5,61,493.85 मेट्रिक टन रासायनिक मल आपूर्ति गरेको जनाएको छ। यो परिणाम वार्षिक 6,00,000 मेट्रिक टन आपूर्तिको लक्ष्यको करिब 94% हो। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार गएको आर्थिक वर्षका लागि 28,82,14,00,000 रूपियाँ विनियोजन गरिएको थियो। गएको असार 24 गतेसम्म 4,91,300 मेट्रिक टन रासायनिक मल खरिदका लागि टेण्डर प्रक्रिया सम्पन्न भएको छ। मन्त्रालयका अनुसार हालसम्म 2 कम्पनी मार्फत 3,27,579.80 मेट्रिक टन युरिया, 2,03,426.26 3.0 मेट्रिक टन डीपीए तथा 30,487.75 मेट्रिक टन पोटास गरी कुल 5,61,493.85 मेट्रिक टन रासायनिक मल आपूर्ति गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। पछिल्लो चार वर्षमा 1,451 जना व्यवारिसे बालबालिका फेला परेका छन्। सरकारी तथ्याङ्क अनुसार प्रत्येक वर्ष व्यवारिसे बालबालिका भेटिने क्रम पनि बढ्दैछ। राष्ट्रिय बाल अधिकार परिषदलाई उद्धृत गर्दै महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले तथ्याङ्कमा बालबालिका 2083 सार्वजनिक गरेको छ, जसमा पछिल्लो चार वर्षमा 1,451 जना व्यवारिसे बाल बालिका फेला परेको उल्लेख छ। व्यवारिसे फेला परेको कुल बाल बालिका मध्ये बालक 919 जना र बालिका 532 जना छन्, जसमध्ये 925 जना बालिका परिवारमा पुनर्मिलन गरिएका छन्। 522 जना बालगृह तथा अस्थायी संरक्षण सेवा केन्द्रमा पुनस्थापना गरिएको सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। गोलभेडा किसानले मूल्य पाउने गरी कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति व्यवसायी तथा सम्बन्धित निकायसँग समन्वय गरी उत्पादकत्वमा बढ़ी उत्पादन भएको गोलभेडालाई अन्य बजारमा पठाउने प्रक्रिया अघि बढ़ाएको हो। कालीमाटी अन्तर्गत 11 संघीय कृषि बजारसँग समन्वय गरी उपत्यका बाहिर गोलभेडा निकासी शुरू गरिनुका साथै कालीमाटी बजार र उत्पादनका अन्य उत्पादन केन्द्रबाट बाहिर पठाइएको गोलभेडाको तथ्याङ्क संकलन अनुगमन तथा सहजीकरणको काम पनि अघि बढ़ाइएको छ। एसएससी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा नेपाल पराजित भएको छ। आज मलेसियामा सम्पन्न खेलमा युएससँग नेपाल सुपर ओभरमा पराजित भएको हो। सेमी फाइनलमा पराजित नेपाल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आगामी महिला 19 वर्ष मुनिको एसिया कपका लागि भने छनौट भएको छ। प्रतियोगिताको सेमी फाइनलमा पुगेर चार टीम एसिया कपका लागि छनौट भएका हुन्। सेमी फाइनलमा शुरूमा ब्याटिङ गरेको युएलाई नेपालले 19 ओभर 5 बलमा 100 रनमा समेटेको थियो। 101 रनको लक्ष्य पछ्याएको नेपालले पूरै 20 ओभर खेल्दै सबै विकेट गुमाएर 100 रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो। त्यसै जापानको आइची नागोयामा हुने 20 एसियाली खेलकुदको तयारी प्रशिक्षणका लागि उसुको थाउलो टोली आइतबार चीनको कुमलिङ प्रस्थान गर्ने भएको छ। खेलाड़ीमा हरि गोले, राजीव तामाङ, दीपक हमाल, विजय सञ्जाली र सविता राई रहेका छन्। एसियाली खेलकुदकै लागि छनौट भएकी सुस्मिता तामाङ चीनमै रहेकाले त्यतैबाट टोलीसँग समावेश हुने छिन्। प्रशिक्षकमा प्रकाश महर्जन हुनुहुन्छ। एसिया टोली बाहे खेलाड़ी निमा घरती मगर र प्रशिक्षक नवीन बस्नेत पनि टोलीसँगै चीन जानुहुनेछ।
0: संतोषी राहुल निर्वाहमुखीबाट व्यावसायिक आलु खेतीमा किसानको आकर्षण
9: यो राष्ट्रिय कृषि ज्ञान परियोजनाले वर्षकै अलिअलि सानसानो कार्यक्रम सूचना हामीले अनुसार चाहिँ निवेदन दियो भने छनौटमा पारिरहेको छ र काम पनि भइरहेको छ। आलु गत वर्ष मैले 15 क्विन्टल बिउ आलु लगाएको हो, 80-90 क्विन्टल उत्पादन भयो।
0: सरकारवालाको सहयोगका कारण बढ़दो उत्साह रिपोर्ट विपदबारीको सूचना एकद्वार प्रणालीबाट दिनका लागि सहकार्य गृहमन्त्रीको विशेष चासो कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
11: सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
12: कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर जमल र ओम अस्पतालमा
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtiye.org फोन नम्बर 01-5224-352-5224-353
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. डडेलधुराका किसान पछिल्ला वर्षहरूमा परम्परागत निर्वाहमुखी खेतीबाट व्यावसायिक बन्न थालेका छन्. उनीहरूले लगाउने मध्येमा आलु खेती पनि प्रमुख एक हो. घरायसी उपयोगका लागि सीमित क्षेत्रफलमा आलु लगाउने किसानहरू अहिले बजारलाई लक्षित गर्दै ठूलो क्षेत्रफलमा आलु खेती तथा बिउ आलु उत्पादनमा लागेका छन्.
15: डडेलधुराको अमरगढ़ी नगरपालिका एकका पदम एर पहिले परिवारको आवश्यकताका लागि मात्रै आलु उत्पादन गर्नुहुन्थ्यो. अहिले भने व्यावसायिक रूपमा खेती विस्तार गर्दै आलु बिक्रीबाट राम्रो आमदानी गरिरहनु भएको छ.
16: बिउ उत्पादन सम्बन्धी तालिम दुईचोटि लिए. बिउ उत्पादन सम्बन्धीको अनुमति पत्रको लागि र अर्को चोटि चाहिँ प्राविधिक कुराहरू सम्बन्धी 6 दिने तालिम लिएर काम गरिरहेका छौँ. विभिन्न समूह सहकारी समन्वय गरेर मेरो आफ्नै फर्मले 740 क्विन्टल यो उन्नत बिउहरू उत्पादन गरेर यहीँको शीत भण्डारमा राखेका छौँ.
15: पहिले आफ्नो घराइसी उपभोगका लागि मात्रै आलु खेती गर्ने पदम लगायतका स्थानीयवासी अहिले आलु उत्पादनलाई जीविकोपार्जनको मुख्य आधार बनाई व्यावसायिक उत्पादनमा लागेका छन्. आलुको माग र मूल्य दुवै राम्रो भएकाले यसबाट आर्थिक रूपमा बढ़ी लाभ मिलिरहेको अमरगढ़ी आठका किसान कमल सिंह झुकालको अनुभव छ.
9: कृषि ज्ञान केन्द्रले यो राष्ट्रिय कृषि ज्ञान परियोजनाले वर्षकै अलिअलि सञ्चालन कार्यक्रम सूचना निकाले अनुसार चाहिँ निवेदन दियो भने 6 वटा पारिरहेको छ र काम पनि भइरहेको छ. आलु गत वर्ष मैले 15 क्विन्टल बिउ आलु लगाएको हो. 80-90 क्विन्टल उत्पादन भयो.
15: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई डडेलधुराका अनुसार आलु जोन हुँदै सुपर जोन कार्यक्रम सञ्चालन शुरू हुँदासम्म जिल्लामा 121 हेक्टर क्षेत्रफलमा मात्रै आलु खेती हुने गरेको थियो. अहिले त्यो विस्तार भएर 1122 हेक्टर पुगेको छ. एकाईका प्रमुख पिताम्बर बस्नेत:
17: गहुँबाट जति फाइदा हुन्छ त्यो भन्दा आलु तरकारीबाट चाहिँ दोब्बर तेब्बर फाइदा हुन्छ नि त. एउटा सुरुमा किसानलाई हामी डेमोन्स्ट्रेसनहरू गराएर देखाएर चाहिँ उहाँलाई त्यो गर्यो. त्यसपछि फाइदा हुने भनेपछि किसान स्वस्फूर्त आइरहनु भएको छ र टोटल 1122 हेक्टर हाम्रो चाहिँ टोटल आलु खेती हो. हिउँदेर बर्खे गरेर खास हिउँदे आलु हाम्रो धेरै छ. 65% हामी हिउँदे आलु भन्छौँ भने 35% चाहिँ बर्खे आलु खेती भएको अवस्था हो.
15: उन्नत जातका बिउ सिँचाई सुविधाको विस्तार कृषि यान्त्रिकरण आधुनिक उत्पादन प्रविधि र प्राविधिक सेवाको पहुँच बढ्दै जाँदा आलुको उत्पादन र उत्पादकत्व दुवैमा उल्लेख्य सुधार आएको कृषि प्राविधिकहरूले बताएका छन्. किसान भने उत्पादन भएको आलुको बजार र चित्त बुझ्दो भाव निर्धारणमा स्थानीय सरकार तथा सरकारवालाबाट पर्याप्त सहयोग नपाएको गुनासो गर्दै आएका छन्. तर्कराज भट्ट, CIN, रेडियो अमरगढी, डडेलधुरा.
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. विपदको पूर्व सूचना र प्रतिकारका लागि एकै संयन्त्र बनाएर काम गर्न सकिँदै
3: त्यसैबाट तपाईँको चाहिँ के त भन्दाखेरि बाटोघाटो इत्यादिको अवस्था के छ भन्ने कुरा पनि थाहा हुने. त्यसैबाट यदि सहायता चाहियो मानव भोलि कसैलाई दमकल चाहिएला अथवा एम्बुलेन्स चाहिएला अथवा हेली उद्धार गर्नु पर्ला त्यो सबै हुने चाहिँ सिस्टम हुन्छ. त्यो चाहिँ धेरै देशहरूले प्र्याक्टिस पनि गर्नुभएको छ. विकसित देशहरूमा त्यसको सिस्टम पनि छ.
0: प्रतिकारका लागि सरकारले बनाएका योजना र कानूनको अवस्था तपाईँको प्रश्न र उत्तर सहितको विशेष कुराकानी बाँकी नै छ. CIN को साझा खबर सुन्दै गर्नुहोला.
18: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ. तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ. केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ. निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ.
19: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
20: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ.
19: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ?
21: महिलाको श्रम अधिकार र सम्मानको आवाज
22: कार्यक्रम साझा आवाज
19: लैंगिक समानता महिला अधिकार घरेलु हिंसा विरुद्ध बहस
23: महिला किसानका संघर्ष सपना
1: र सफलताका कथा।
2: प्रोप्राइटर मधुमाया जीजी पढे हैन प्रोप्राइटर भनेछु हेर्नुस् त घर खर्च दाना पानी सब कटाएर 6,00,000 जति कमाइन्छ।
19: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
20: तपाईकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
21: पसिनाको सम्मान समानताको अभियान
22: कार्यक्रम साझा आवाज।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपालमा वर्षा शुरू भइसकेको छ। सरकारले मातहतका निकायलाई तयारी अवस्थामा राखेको छ भने कुनै विपदको घटना भएमा सामान्य अवस्थामा फर्काउनका लागि पनि सबै उपकरणको जोहो गरिरहेको छ। मौसमजन्य विपदको सूचना संकलन र प्रतिकारीको योजनाका बारेमा साथी लील प्रकाश चन्दले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकारी शाखाका प्रमुख रामबहादुर केसीसँग कुराकानी गर्नुभएको छ।
3: अब नयाँ सरकार आइसकेपछि अहिले हाम्रो चाहिँ अब हामीले जस्तो अहिले राष्ट्रिय विपद जोखिम व्यवस्थापन प्राधिकरण हेर्नुभयो भने हामीले खैती योजना बनाइसक्यौँ। साउन अब आज 1 गते भयो, अब आजबाट हामी चाहिँ खैती प्रक्रिया सुरु गर्छ। अरू निकायले पनि त्यो गर्नुपर्छ, त्यो अनिवार्य हो। तर अब प्रदेश सरकारले पनि त्यो गर्नु पर्यो, स्थानीय तहले पनि त्यो गर्नु पर्यो। समयमै तपाईँको खैदी योजना बनाउनु पर्यो, समयमै ठेक्का आउनु गर्नु पर्यो, अथवा चाहिँ उपभोक्ता समितिबाट गर्ने हो कि कसरी गर्ने त्यो गर्नु पर्यो, र तपाईँको असार त कुर्नै भएन।
4: मनबहादुर शाहले लेख्नु भएको छ सामाजिक सञ्जाल फेसबुकमा, वर्षेनी बाढी र पहिरोबाट जनधनको ठूलो क्षति भइरहँदा पनि सरकार किन हरेक वर्ष तयारीमा छौं भन्ने एउटै जवाब दोहोऱ्याइरहेको होला। विपद आउनु अघि गरिनुपर्ने कामहरू किन समयमा पूरा हुँदैनन् र यसको जिम्मेवारी कसले लिन्छ भनेर सोध्नु भएको छ। छोटकरीमा दोहोऱ्याउनु छ,
3: एकदमै हामीले पहिलाको भन्दा अहिले हामी चाहिँ प्रोएक्टिभ भएर लागिराखेका छौँ। भनेको
4: पहिला भनेको अघिल्लो वर्ष एक वर्ष अगाडि,
3: त्योभन्दा पहिला अब
4: दुई वर्ष अगाडि भन्दा अहिले
3: त्यो मात्रै होइन, त्योभन्दा पहिलाको कुरा पनि छ भने बिस्तारै हामी चाहिँ अब मान्छेले विपद बुझ्दै आएको छ। विपद जोखिम न्यूनीकरण व्यवस्थापन भनेको के हो भन्ने कुरा मान्छेले बुझाउनै गाह्रो छ। त्यो भएर यो स्ट्यान्डर्ड फ्रेमवर्कदेखि धेरैमा के भनिएको छ भन्दा पहिला चाहिँ विपद बारेको बुझाइ चाहिँ तपाईँको मान्छेको एकरूपतामा हुनु पर्यो, भनेको मान्छेलाई अवेर गर्नु पर्यो, मान्छेले स्वीकार पनि गर्नु पर्यो र त्यही अनुसार बिहेभियर पनि त चेन्ज गर्नु पर्यो। भनेपछि अब बिस्तारै त्यो चाहिँ सुधार भइराखेको छ। गत वर्ष देख्नुभयो भने हामी गत वर्ष पनि तपाईँको चाहिँ यस गरेका हाम्रो चाहिँ रेस्पोन्सका कामहरू अथवा पूर्व तयारीका कामहरू र त्योभन्दा आज यो वर्ष हामी अझ खारिएर काम गरिराखेका छौँ। भनेपछि अहिले चाहिँ अब केही नभएको होइन, केही चाहिँ भइराखेको छ, अझै हामीले सुधार गर्नुपर्ने चाहिँ धेरै आवश्यकता छ। अझै यसलाई सुधार गरेर हामी चाहिँ अगाडि पनि प्रतिबद्धता चाहिँ व्यक्त गर्न चाहन्छु।
4: संगीत च्यानलको नामबाट हामीलाई प्राप्त प्रश्न छ, मनसुनको समयमा अरणीको पृथ्वी त्रिभुवन राजमार्ग जस्ता मुख्य सड़कहरू अवरुद्ध हुँदा ढुवानी र उपचारमा निकै शास्ति हुने गरेको छ। सड़क अवरुद्ध भएको केही घण्टाभित्रै सञ्चालनमा ल्याउन उपकरणहरू कुन कुन ठाउँमा अलर्ट अवस्थामा राखिएका छन् जानकारी दिन मिल्छ भन्ने सोध्नुभयो।
3: एकदमै मिल्छ, यसमा अहिले धेरै प्रगति भएको भन्छु म। गत वर्ष र यो वर्ष हामीले हेऱ्यौँ है, यो वर्ष अझ हामी चाहिँ तपाईँलाई सिस्टमेटिक बनाइसकेका छौँ। जस्तो कि अहिले हाम्रो चाहिँ सडक विभागको चाहिँ राष्ट्रिय सडक भनौँ न, राष्ट्रिय सडक र त्योसँग जोड्ने फिडर सडकहरूमा 277 हेभी इक्विपमेन्टहरू पूर्व तैनाती अवस्थामा चाहिँ छन् र अहिले त्यही अनुसारको अपरेटरहरूलाई आज मात्रै पनि हाम्रो एउटा मिटिङ थियो। अहिले एउटा नयाँ एप्लिकेसन बनेको छ, सेतु एप्लिकेसन भनेर, सेतु एप भनेर सेतु एसिटियु सेतु भन्छ नेपालीमा लेखिने हुन्छ। त्यो सेतु एपबाट एप एपमा हामीले के गरेका छौँ भन्दाखेरि जस्तो कुनै
4: ठाउँ
3: होइन तपाईँको यस्तो छ, अहिले चाहिँ यो हाम्रो चाहिँ अपरेटर र योमा भनेको डिजास्टर रेस्पोन्समा खटिनले मात्रै यसलाई हामीले चाहिँ प्रयोग गर्ने भनेका छौँ। जस्तो कि कुनै ठाउँमा चाहिँ मानव सडक अवरुद्ध भयो, सडक अवरुद्ध हुने बित्तिकै तपाईँको त्यो सेतुमा चाहिँ इन्फर्मेसन आउँछ, त्यो आउने बित्तिकै तपाईँको के छ भन्दाखेरि त्यो नजिकको चाहिँ तपाईँको हाम्रो डिभिजन सडक कार्यालयहरू छ, तपाईँ हेभी इक्विपमेन्ट सहित उहाँहरू चाहिँ डिप्लोय भइहाल्नुहुन्छ, परिचालन भइराख्नु भइहाल्नुहुन्छ र त्यो सेतुबाट के हेर्न सकिन्छ भने त्यो मान्छे परिचालित भयो कि भएन र अहिले चाहिँ तपाईँको त्यो मर्म सम्मारको अथवा तपाईँको त्यो बाटो खुलाउने सन्दर्भमा के प्रगति भइराखेको छ सबै मोनिटरिङ गर्न मिल्छ माथिबाट। यो किन गरिएको त भन्दाखेरि पहिला पनि तपाईँको चाहिँ अब बाटो खुलाउने अथवा अवरोध खुलाउने काम नभएको होइन, तर त्यो के भयो भने अलिकति ढिलो भयो होइन, त्यो भएको अब जति सक्दो छिटो मौसम अथवा चाहिँ हाम्रो चाहिँ वातावरण ठिक छ भने त्यतिखेर चाहिँ हाम्रा चाहिँ यो अपरेटरहरू तुरन्त त्यसमा खटिनुहुन्छ, त्यो सेतुबाट हामी चाहिँ यसलाई चाहिँ मोनिटर गर्छौँ र त्यो मोनिटरको आधारमा यदि कोही खटिया रहन्छ भने फेरि त्यही प्रकारको चाहिँ हामी त्यहाँ अलर्टिङ गर्नुपर्ने हुनसक्छ। त्यो भएको कुराले अहिले चाहिँ गत वर्षको भन्दा पनि हामी चाहिँ यो वर्षमा चाहिँ अलिकति सुधार गरिसकेका छौँ। हाम्रो चाहिँ अलिकति यसलाई सिस्टमेटिक अथवा डिजिटल प्लेटफर्ममा हामीले चाहिँ राखिसकेका छौँ र हजुरहरू चाहिँ मैले अगाडि भनेको चाहिँ कतै चाहिँ सडक अवरुद्ध भएको चाहिँ पाउनु भएको छ भने तपाईँले चाहिँ मैले अगाडि भनेको 1, 2, 3, 4 नम्बरमा चाहिँ कल गर्न सक्नुहुनेछ अथवा तपाईँको 100 नम्बरमा कल गर्न सक्नुहुनेछ। कुन सडकमा अथवा तपाईँ कता यात्रा गर्दै हुनुहुन्छ, त्यता जाने बाटोमा चाहिँ के कस्तो किसिमको अवस्थाहरू आउन सक्छ मौसमको हिसाबले, त्यो कुरा चाहिँ बुझ्न सक्नुहुन्छ। मैले यसका लागि चाहिँ अनुरोध गरेँ भनेको मैले जोड गरेर भन्न चाहन्छु कि एक दुई तिन चार नम्बर अथवा सय नम्बर अथवा 1155 नम्बर तपाईँले कन्ठै गर्नुहोस् र तपाईँलाई चाहिँ यदि कुनै समस्या पर्यो भने त्यहाँ कल गरेर बुझिहाल्नुहोस् र हजुरलाई चाहिँ सपोर्ट अवश्य प्राप्त हुनेछ।
4: फोन गर्ने नम्बर 1234
3: हजुर
4: पहिले जुन 1159 हटाएर नयाँ राख्नु भएको छ। 100 नेपाल पुलिसलाई पनि गर्न सक्ने भयो 1155 नम्बर पनि गर्न सकिने
3: सकियो।
4: यो धेरै निकाय धेरै नम्बर हुँदाखेरि यो प्रभावितहरूमा अलमल जस्तो त्यस्तो केही हुने डर तपाईँहरूलाई हुन्छ कि हुँदैन?
3: एकदमै हामीलाई पनि अलमल हुनसक्छ, यसको बारेमा पनि हामी सोल्युसन खोजिराखेका छौँ र यसको लागि चाहिने भनेको इन्टिग्रेटेड इमर्जेन्सी रेस्पोन्स सिस्टम भन्छ। जस्तो कि एउटा चाहिँ सिङ्गल नम्बर भयो भने त्यस नम्बरबाट जस्तो मानव उदाहरणको लागि हामीले 100 नम्बर त्यो बनायौँ भने त्यसैबाट तपाईँको चाहिँ अब मनसुन मौसम सम्बन्धी पनि जानकारी प्राप्त हुने, त्यसैबाट तपाईँको चाहिँ के त भन्दाखेरि अब बाटोघाटो इत्यादिको अवस्था के छ भन्ने कुरा पनि थाहा हुने, त्यसैबाट यदि सहायता चाहियो मानव भोलि कसैलाई दमकल चाहिएला अथवा एम्बुलेन्स चाहिएला अथवा हेली उद्धार गर्नु पर्ला त्यो सबै हुने चाहिँ सिस्टम भन्छ। त्यो चाहिँ धेरै देशहरूले प्र्याक्टिस पनि गर्नुभएको छ, विकसित देशहरूमा त्यसको सिस्टम पनि छ।
4: अहिले प्राधिकरणले छलफल चलाएको हो यो धेरै नम्बर भन्दा एउटा
3: एकदम छलफल हामी चाहिँ एउटा रिपोर्ट पनि यसको बनिसकेको छ। रिपोर्ट के भन्दाखेरि अब इन्टिग्रेटेड इमर्जेन्सी रेस्पोन्स सिस्टममा जानै पर्छ
4: एकीकृत रूपमा,
3: एकीकृत रूपमा नै तपाईँ हामी चाहिँ रेस्पोन्सलाई चाहिँ अगाडि बढाउनु पर्ने हुन्छ किनकि यो धेरै नम्बरहरू बनायो भने मान्छेलाई कन्फ्युजन हुन्छ, नम्बर सम्झिन पनि गाह्रो हुन्छ, त्यसले गर्दा भोलि तपाईँको त्यो नम्बरै नसम्झिएको कारणले गर्दा भोलि मान्छेकोलाई क्षति हुने स्थिति आयो भने त्यो राम्रो भएन नि। त्यो भएको हुनाले हामी अहिले गृह मन्त्रालय लगायतका जति पनि हाम्रा संयन्त्रहरू हुन्छ ती संयन्त्रमा यो एकीकृत तपाईँको आपतकालीन प्रतिकार प्रणाली चाहिँ निर्माण गर्नुपर्छ भनेर चाहिँ हामी चाहिँ भनेका छौँ र त्यसमा हाम्रो गृहमन्त्रीज्यूले पनि एउटा चाहिँ अस्ति भर्खरै के भन्नुभएको छ भने युनिफाइड कमान्ड एन्ड कन्ट्रोल हुने खालको चाहिँ याद बनाउनु पर्यो, त्यो किसिमले चाहिँ हामी जानुपर्छ अब भन्ने किसिमको पनि हामीलाई निर्देशन गर्नुभएको छ। हामी इन्टिग्रेटेड इमर्जेन्सी रेस्पोन्स सिस्टममा जानैपर्छ, सिङ्गल तपाईँको चाहिँ एउटा चाहिँ तपाईँ नम्बरबाट सबको चाहिँ रेस्पोन्स हुने चाहिँ स्थितिको चाहिँ सिर्जना गर्नुपर्छ भन्नेमा हामी एकदमै लागि परेका छौँ लाग्छौँ र यसलाई हामी जोड गरिरहेको छौँ।
4: सुरक्षा निकायलाई पनि फरक फरक छुट्टा छुट्टी ढङ्गले फोन गर्न सकियो कि अथवा कुनै एउटा नम्बरमा गर्यो भने त्यो सबै सुरक्षा निकाय अथवा सबै सुरक्षा निकायलाई जानकारी गराउनु
3: पनि इन्टिग्रेटेड इमर्जेन्सी रेस्पोन्स सिस्टममा तिनवटै सुरक्षा निकाय त्यहाँ
4: किनभने नेपाल प्रहरीको एक प्रकारको सशस्त्रको अर्को अनि फेरि नेपाली सेनाले पनि त्यस्तो खालको व्यवस्था
3: अहिले चाहिँ फरक फरक नै छ। अहिले त अब फरक नै गर्नु पर्यो, जस्तो कि तपाईँले नेपाल प्रहरीलाई चाहियो भने 100 गर्नु पर्यो, एपिएफ भन्यो भने 11-14 चाहिँ गर्नुपर्ने हुन्छ, सशस्त्र प्रहरी बल नेपालको चाहिँ 11-14 नम्बरमा चाहिँ डायल गर्न सक्नुहुन्छ। अब समग्रमा तपाईँको चाहिँ तिनवटै सुरक्षालाई जोड्ने भनेको फेरि 1-2-3-4 हो, त्यो भयो भने जिल्लाको डिओसीमा उठ्छ, डिओसीमा चाहिँ नेपाली सेनाको पनि त्यहाँ प्रतिनिधित्व हुन्छ, त्यसमा तपाईँको नेपाल प्रहरीको पनि हुन्छ, सशस्त्र प्रहरी बल नेपालको पनि हुन्छ। अहिले त्यसलाई आज हामी चाहिँ युज गर्न
4: भनेको अरू छोडेर 1-2-3-4 गर्यो भने त्यो सबैले सुन्ने ठाउँमै पुग्ने
3: पुग्ने त्यो चाहिँ पुग्ने सम्भावना किनकि भन्दा डिओसीले त्यो उठ्यो, डिओसी भन्ने बित्तिकै जिल्ला सुरक्षा समितिको कुरा आउँछ, जिल्ला सुरक्षा समिति भनेको के तपाईँले सिडिओले त्यसको अध्यक्षता गर्नुहुन्छ, तिनवटै सुरक्षा निकाय भनेको नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेना चाहिँ त्यसमा हुन्छ र त्यसको चाहिँ सदस्य सचिव भनेको साई सिडिओ हुने व्यवस्था हुन्छ। त्यो भएको हुनाले 1-2-3-4 नम्बरमा चाहिँ हामीले यदि कल गर्यो भने तिनवटै सुरक्षा निकायले त्यो एकैचोटि सुन्ने स्थिति चाहिँ सिर्जना हुन्छ।
4: मानव जाजरकोटमा कुनै प्रकारको जोखिम भयो भने जाजरकोटबाट 1-2-3-4 हान्दा त्यो जाजरकोटमै पुग्ने हो कि अथवा अर्को ठाउँमा पुग्ने?
3: जाजरकोटमा जाजरकोटमा हान्दाखेरि जाजरकोटको डिओसी भनेको जिल्ला प्रशासन कार्यालयमा हुन्छ, त्यो डिओसी त्यहाँ जान्छ र त्यहाँ कस्तो प्रकारको समस्या हो तुरन्तै तपाईँको त्यहाँ अब जिल्ला सुरक्षा समिति त त्यहीँ हुन्छ, जिल्लामा सिडिओले त्यसको नेतृत्व गर्नुहुन्छ भनेपछि त्यो तुरन्तै तपाईँको चाहिँ सहायता पाउने स्थिति सिर्जना हुन्छ।
0: पूर्व अर्थमन्त्री विष्णु पौडेललाई साधारण तारिकमा रिहा गर्न विशेष अदालतले आदेश दिएको छ। मिटर ब्याज पीड़ित र सरकारबीच 9 बजे सहमति भएसँगै आन्दोलन स्थगित भएको छ। बागमती प्रदेशमा मन्त्रालयको संख्या 8 सीमित भएको छ। असार अन्तिम सातासम्म सरकारले 5,00,000 भन्दा बढ़ी मेट्रिक टन रासायनिक मल आपूर्ति गरेको छ भने आजबाट डेंगी रोकथामका लागि 3 महिने सचेतना अभियान पनि शुरू भएको छ। डडेलधुराका किसान व्यावसायिक आलू खेतीमा रमाउँदै आमदानी गरिरहेका छन्। काठमाडौँ उपत्यकामा उपयोग भएर बचेको गोलभेडा अरू जिल्लामा पठाउने तयारी बारे छलफल अघि बढ़ेको छ। मौसमजन्य विपदमा सहयोग माग्न अब सजिलो नम्बर सार्वजनिक पनि भएको छ र एसएससी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा नेपाल पराजित भएको छ। 20 एसियाली खेलकुदको तयारीका लागि उसुको टोली भने पर्सि चीन जाने भएको छ। हस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि साउन 2 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सन्तोष गन्धर्व विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, निलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबलाभ पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241111, 9849241111।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
4: खर्च अनुसारको घर त बने जस्तै बने छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070, 9851878282, गल्छे बजारको लागि 0104031116 र 9200 बजारको लागि 9851209090। ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम चङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: बाबा बाबा, म चाँडै स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्र टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
3: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, निलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ, एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
3: प्रोप्राइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861707545 54,
8: 9861707546।
9: तपाई रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: 물이 내려다 라우.
1: 아하, 코디 람로 먹어 주더라. 까바도 라고.
0: 까바도 누니? 멀리 디디바니 순사디 거거나 우드고 바다 라고니?
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
0: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
2: मेज्यू नमस्कार है।
3: नमस्कार नमस्कार मेज्यू नमस्कार।
2: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
3: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
2: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
3: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
2: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
3: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
2: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
3: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845-55-66-56 अनि 9828-049-215 फोन गरेर जानुहोस् है।
4: तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
5: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
4: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुखद मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
6: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिबल सिन्हा।
7: सम्पर्क मोबाइल 9741-031-4239।
8: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
8: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841-055-754 9841-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
10: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
9: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो, आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9 आरुघाट बजार
8: 055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।

0: पस्महरू पाइन्छ।
1: प्रोपाइटर बिट्टु विश्वकर्मा, सम्पर्क नम्बर 9843662686 र 9810323754।
0: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
2: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपीभीसी र आलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागि हाल्दी, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड आलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरा सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 9843602747 र 010590093 सम्पर्क गर्नुहोला नि।
4: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843602747।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: बुढा आज इन्टरभ्यू थियो के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
1: होइन के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
1: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि?
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
1: ए हो र, त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ देशीमा।
4: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, एस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
1: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841977913 र 9813915।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ़न सक्छ, त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ, पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
7: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
7: जनरल मेडिसिन सेवा,
1: हाड जोर्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
7: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
7: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
7: भिटामिन डी,
1: भिटामिन बी12,
7: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
7: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
7: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205363।
7: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
4: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63802 98510-63802।
8: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरो।
9: पहिला मलाई विश्वास लागेन, यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
10: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 98550-50934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512-40934।

0: आगो निभाइसकेका थिए। तेहरान लटाउन भनिएको छ। दक्षिण अफ्रिकी अधिकारीहरूले आप्रवासन नियन्त्रण अभियानलाई तीव्र बनाइरहँदा सयौं विदेशी नागरिकहरू घर फर्कन सहयोग खोज्दै दूतावासहरू बाहिर जम्मा भएका छन्। नाइजेरिया र मलावीका दूतावास बाहिर ठूलो संख्यामा मानिसहरू शिविर बनाएर बसेका र देशका विभिन्न स्थानबाट मानिसहरू आउने क्रम जारी रहेको विवरणहरू आएका छन्। घर फर्कन चाहने मानिसहरूको बढ़दो संख्या व्यवस्थापन गर्न कतिपय देशहरूलाई कठिन भइरहेको छ। ब्रिटेनको सत्तारूढ़ लेबर पार्टीले आधिकारिक रूपमा एन्डी बर्नमलाई आफ्नो नयाँ नेता घोषणा गरेको छ। यसले उनलाई कियर स्टारमरका ठाउँमा प्रधानमन्त्री बन्ने बाटो खोलिदिएको छ। यसअघि मन्त्री रहिसकेका बर्नमले हालै उनैका लागि भनेर खाली गरिएको संसदीय सीट जितेका थिए। उनले ग्रेटर म्यान्चेस्टरका मेयरका रूपमा लगभग एक दशक काम गरेका छन्। पार्टी नेताका रूपमा आफ्नो पहिलो भाषणमा उनले उनैको शब्दमा आशा फर्काउने प्रतिबद्धता व्यक्त गरे। भारतले विश्वकै सबैभन्दा ठूलो रेल सञ्जाल मध्येको एउटालाई आधुनिकीकरण गर्ने प्रयासका क्रममा पहिलो पटक हाइड्रोजन ऊर्जाबाट चल्ने रेल शुरू गरेको छ। यो सँगै कार्बन उत्सर्जन घटाउने उद्देश्यले उक्त प्रविधिको परीक्षण गरिरहेका केही सीमित देशहरूको सूचीमा भारत पनि सामेल भएको छ। 10 डब्बा भएको उक्त रेल उत्तरी राज्य हरियाणामा पर्ने जिन्द र सोनीपत बीचको 90 किलोमिटर दूरीमा सञ्चालन हुनेछ। र छिमेकी इराकमा रहँदै आएको इरानको एउटा विपक्षी समूहले ड्रोन र रकेट आक्रमणमा आफ्ना 9 सदस्य मारिएका जनाएको छ। कोमोला पार्टी कुर्द इरानीहरूको समूह हो र उत्तरी इराकको सुलेमानिया शहर नजिकै उनीहरूको एउटा आधार क्षेत्र छ। त्यसका एकजना प्रवक्ताले आज सबेरै त्यहाँ हमला भएको र त्यसका लागि इरानी सरकार जिम्मेवार रहेको बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा तपाईलाई पुनः स्वागत छ। एक साता भन्दा बढ़ी समयदेखि आन्दोलनरत रहेका मिटरवाज पीड़ित र सरकारबीच पटक पटकको छलफल र घण्टौं लामो वार्तापछि 9 बुँदे सहमति भएको सहभागीहरूले बताएका छन्। सहमतिसँगै पीड़ित पक्ष आन्दोलन स्थगित गर्न सहमत भएको सरकारी पक्षले जनाएको छ। सरकारले मिटरवाजलाई आर्थिक अपराध मानेर त्यो पूर्ण उन्मूलन भएको घोषणा गर्न आगामी मन्त्री परिषद बैठकमा प्रस्ताव लैजाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। वार्तामा देखाएको सक्रियताले आफूहरू पनि यसपटक सहमति कार्यान्वयन हुनेमा विश्वस्त रहेको आन्दोलनरत पक्षले बताएको छ। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
2: दुई पक्षबीच भएको सहमति अनुसार गृह मन्त्रालयले 3 महिनाभित्र यो समस्याको समाधानका लागि एउटा विशेष विधेयकको मस्यौदा तयार गरी मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ। त्यसले मुद्दा हेर्न छुट्टै न्यायाधिकरण, पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गर्ने सरकारी पक्षले उल्लेख गरेको छ। वडा कार्यालयमा लेनदेन प्रमाणीकरण गर्दा रकमको वैधानिक स्रोत र ब्याङ्क कारोबारको प्रमाण अनिवार्य गरिनुका साथै आपराधिक लाभ वा भ्रष्टाचारको रकम मिटर ब्याजमा लगाउनेहरूमाथि कड़ा कार्यवाहीको व्यवस्था गरिने सहमतिमा उल्लेख छ। नयाँ ऐनमा वास्तविक भन्दा बढ़ी रकमको कागज बनाउने, ब्याजलाई सावामा जोड्ने, ऋणीलाई भरपाई नदिने, बढ़ी ब्याज लिने, धम्क्याउने, शारीरिक एवं मानसिक शोषण गर्ने, खाली चेक वा कागजमा जबरजस्ती सही गराउने र सम्पत्ति हत्याउने कार्यलाई अपराध मानिने प्रधानमन्त्री सचिवालयले जनाएको छ। यी सहमतिले खास गरी 3 महत्वपूर्ण उपलब्धि भएको वार्तामा सहभागी मिटर ब्याज पीड़ित नवीन निर्गले बीबीसीलाई बताए।
3: यो पटक हामीले 3 उपलब्धि निकालेका छौं। पहिलो उपलब्धि छ मिटर ब्याज जो कुप्रथा थियो, आर्थिक अपराधका रूपमा समाजमा थियो, त्यसलाई उन्मूलनको घोषणा गर्ने राज्यले भनेर पहिलो सहमति गरेका छौं। दोस्रोमा चाहिँ त्यो राजनीतिक घोषणापछि पूर्ण ऐन निर्माण गर्ने र तेस्रो कुरा चाहिँ एउटा विशेष अदालत मार्फत न्यायिक निरूपणको प्रक्रिया अगाडि बढाउने भन्ने 3 दीर्घकालीन विषयका उपलब्धिहरू छन्। इमानदारपूर्वक सहमति कार्यान्वयन भयो भने चाहिँ अब मिटर ब्याज पीड़ितहरूले न्याय पाउँछन् भन्ने हामीलाई चाहिँ विश्वास छ।
2: सहमति पालना गराउने दिशामा निरन्तर खबरदारी गरिरहने पीड़ित पक्षले जनाएको छ। फेरि वार्तामा सहभागी नवीन निर्ग।
3: अहिलेको सम्झौता कार्यान्वयन भएन भने त फेरि लगत्तै आन्दोलनको कार्यक्रमहरू घोषणा गर्छौ, अर्को ढंगको रचनात्मक कार्यक्रम घोषणा गर्छौ।
2: गत असार 25 जनकपुरको तृतीया गाछीबाट पैदल न्याय मार्च 12 निजगढ़ पुगेको तेस्रो दिन गृहमन्त्री सुजन गुरूङ र पीड़ित पक्षबीच काठमाण्डुमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। 12 चिमरामा सरकारी टोली र पीड़ितका प्रतिनिधिहरूबीच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिइएको सहभागीले बताएका छन्। गनी अन्सारी, बीबीसी काठमाण्डु।
1: अब एउटा विषय संक्षेपमा। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल विरूद्ध हिजो दायर भएको सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा आज विशेष अदालतले साधारण तारिखमा उनलाई छाड्न आदेश दिएको छ। अदालतका सदस्यहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पौडेललाई थुनामै राखेर वा धरौटी मागेर मुद्दा अघि बढ़ाउन आवश्यक नरहेको निर्कियोल निकालेको हो। अदालतले पौडेलको संलग्नता तत्काल प्राप्त प्रमाणबाट नखुलेको आरोप माथि उनले इन्कारी बयान दिएको र व्यवसायी दीपक भट्टसँग वित्तीय कारोबार गरेको अनि सम्पत्ति वा लाभ प्राप्त गरेको नदेखिएको भन्दै उनलाई सामान्य तारिखमा छाड्न आदेश दिएको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले नेता पौडेललाई गएको असार 8 गते सुर्खेतबाट पक्राउ गरेको थियो। उनी त्यस यता हिरासतमा रहँदै आएका थिए। अब अर्को विषय। नेपालमा मौसमी विपदबारे हालसम्म एसएमएस र टोल फ्री नम्बर मार्फत पूर्व सूचना दिँदै आइएकोमा यो मनसुनदेखि पूर्व सूचनालाई प्रभावकारी बनाउन फोन कल मार्फत पनि दिइने एक अधिकारीले बीबीसीलाई बताएका छन्। जल तथा मौसम विज्ञान विभागले यो वर्ष पानी थोरै पर्ने अनुमान गरे पनि परेका बेला ठूलो पर्ने र त्यसले जोखिम उत्तिकै निम्त्याउने जनाएको छ। पछिल्ला वर्षहरूमा मौसम सम्बन्धी पूर्वानुमान भरपर्दो देखिन थाले पनि त्यस सम्बन्धी सूचना सम्प्रेषण प्रभावकारी नभएको भन्दै त्यसतर्फ ध्यान दिन विज्ञहरूले सुझाउने गरेका छन्। यसै सन्दर्भमा साथी गनी अन्सारीले विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान शाखाका प्रमुख वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीलाई सम्पर्क गरी शुरूमा तपाईहरूले सूचना सम्प्रेषण प्रभावकारी बनाउन के गरिरहनु भएको छ भनेर सोधेका छौं।
4: एसएमएस मार्फत सूचना पठाउँदाखेरि एसएमएस धेरैले नहेर्ने, रातिको समयमा पनि एसएमएसले मान्छेलाई बिउजाउने भएन, तर त्यसको ठाउँमा कल पठाउन सकियो भने कम्तीमा नउठाउँदासम्म त्यो बजिरहेको छ, त्यसले चाहिँ अलिक प्रभावकारी हुन्छ कि भन्ने एउटा छ। तर अब त्यसमा केही सीमितताहरू पनि देखिए, जस्तै धेरै मान्छेलाई एकचोटि कल पठाउँदाखेरि नेटवर्कमा कन्जेसन हुने समस्या, त्यस कारणले गर्दाखेरि चाहिँ त्यस्तो कलहरू चाहिँ हामी विपद रेस्पोन्डरहरूलाई अलिक महत्वपूर्ण व्यक्तिहरूलाई जस्तै पालिकाको कुरा गर्दाखेरि मेयरलाई, उपमेयरलाई, वडा अध्यक्षहरूलाई, त्यहाँको कम्युनिटीको चाहिँ डिजास्टर म्यानेजमेन्ट हेर्ने रेड क्रस जस्ता संस्थाहरू जसले कल पाए पछाडि उसले समुदायलाई बिउजाउन सक्छ त्यस्तो मान्छेहरूलाई चाहिँ कल पठाउने भन्ने किसिमबाट पनि यसचोटिदेखि तयारी छ। अहिलेको यामयुमा नपरे पनि त्यो छलफल भएर निर्क्युल भएको विषय छ, त्यसमा हामी यो मनसुनमा चाहिँ काम गर्छौँ।
5: त्यसै गरी कति प्रकारका विपद वा प्रकोपहरूबारे यस्तो जानकारी गराइनेछ?
4: बाढी, पहिरो, यस्तै गरेर आकस्मिक बाढीको कुरा, हिमचाल, विस्फोटका कुरा, भारी वर्षा, तातो हावाको लहर, शीत लहर, आँधी हुरी, होइन, तट्याङ, यी सबै कुराहरू समेटेका छौँ। तर अब जल तथा मौसम विज्ञान विभागको पनि सीमितता के छ भने हामी पूर्व अनुमान र पूर्व सूचना दिने नै गरी जस्तै तातो हावाको सन्दर्भमा अथवा तट्याङको सन्दर्भमा पूर्ण तयार पनि छैन, तर भविष्यमा हामी त्यसमा पनि जान्छौँ भनेर अहिले हाम्रो समझदारी पत्रमा चाहिँ सबै प्रकोपहरू परेका छन्। हामीले अहिलेसम्म गरिराखेको चाहिँ बाढी र भारी वर्षाको लागि नै, सँगै हामीले हिमताल विस्फोटको केसमा पनि छोरोल्पा र इम्जा जस्ता ठूला हिमतालमा चाहिँ एसएमएस जाने प्रबन्ध चाहिँ मिलाएका छौँ। तर त्यो हुनको लागि चाहिँ हाम्रो ठाउँमा जडान भएका केन्द्रहरूले हामीलाई पहिला त्यहाँ भएको विपदको सूचना चाहिँ दिनुपर्ने हुन्छ। अब यो अलिकति आकस्मिक रूपमा फुट्न सक्ने र त्यसको सूचना समयमै हामीले प्राप्त गर्न सकेनौँ भने केही क्षणमै त्यो चाहिँ ठूलो बाढी भएर तल आइसक्ने भएको कारणले त्यसमा केही चुनौती चाहिँ छ। तर पनि हामीले अहिले यो यामयु मार्फत चाहिँ त्यसलाई पनि सम्बोधन चाहिँ गरेका छौँ
5: र यी सेवा जुन दिने भनिएको छ त्यो निश्चित क्षेत्रमा केन्द्रित रहन्छ, अलि बढी जोखिम भएका क्षेत्रमा अथवा कस्तो हुन्छ त्यसबारे पनि?
4: यो महत्वपूर्ण प्रश्न हो। यसमा चाहिँ अहिले 273 हामीले बाढीग्रस्त क्षेत्रहरू विगतका बाढीका घटनाका आधारमा तय गरेका छौँ र ती क्षेत्रमा चाहिँ अहिले जान्छ। तर अब बिस्तारै हाम्रो स्वचालित अवलोकन प्रणाली पनि दुर्गम क्षेत्रहरूमा विस्तार हुँदै जाँदा, नयाँ नदीहरूमा विस्तार हुँदै जाँदाखेरि त्यो चाहिँ भविष्यमा पढ्दै जाने देखिन्छ। अब अहिले हामी सरस्वती बाढीको कुरा गर्दाखेरि देशका प्रमुख नदी नालाहरू चाहिँ छुटेका छैनन्, तर अब ससाना खोला खोल्सीहरूमा पनि बाढी आउने त्यसले प्रभाव पार्ने क्रम बढ्दै गएको देखिया छ। पछिल्लो जलवायु परिवर्तन लगायतको प्रभावको रूपमा पनि त्यसलाई सम्बोधन गर्न सकिने गरी यामयुमा प्रबन्ध छ, तर हामी त्यसको लागि तयार हुनको लागि चाहिँ अझै तयारी गर्न पाए।
5: अहिलेलाई चाहिँ पश्चिम राप्ती, कन्काई, कोशी, बागमती, नारायणी, बबई, कर्णाली, महाकाली लगायत नदी तटीय क्षेत्र पर्ने भए
4: भए ती नदीहरू र तिनका उपजलाधारसम्म जस्तै हामी सप्तकोशी भन्छौँ सातवटै कोशीहरूमा पहाड़ी क्षेत्रसम्म हाम्रो चाहिँ अहिले यो एसएमएस जाने प्रणाली चाहिँ छ। काठमाडौँ पोखरा शहरी क्षेत्र पनि त्यसमा समेटिएको छ। अझै नसमेटिएको क्षेत्र भनेको चाहिँ अलिकति दुर्गम क्षेत्रहरू उच्च हिमाली क्षेत्रहरू ती क्षेत्रहरू चाहिँ समेट्न सकिएको छैन। त्यसलाई हामी बिस्तारै समेट्दै जानेछौँ।
5: यहाँले जुन गर्दै आउनु भएको छ यो काम पूर्व सूचना दिने काम यसप्रति कस्तो प्रतिक्रिया कतिको प्रभावकारी
4: दुईवटा तथ्याङ्कले यसलाई पुष्टि गर्छ यसको प्रभावकारिता। पहिलो चाहिँ गृह मन्त्रालय राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको विभिन्न विपदहरूबाट भएको खास गरी मानवीय क्षतिको चाहिँ आँकडा हेर्ने भने पछिल्लो दशक भनौँ न एकदमै घट्दै गएको देखिएको छ। हामी उदाहरणको रूपमा पश्चिम राप्तीलाई नै हेर्ने गर्छौँ। यहाँ चाहिँ सन् 2014 हामीले पूर्व सूचना प्रणाली र यो विभिन्न चाहिँ यो 2016 चाहिँ एसएमएस प्रणाली विभिन्न जुन प्रयोगमा ल्यायौँ त्योभन्दा अगाडि मानवीय क्षति 19-20 र औषध हेर्ने भने 8-9 क्षति हामीले वार्षिक देख्ने गरेका छौँ। तर अब यो पछिल्लो दशक त्यो पूर्व सूचना प्रणाली स्थापना भइसके पछाडि चाहिँ त्यहाँ 2 मात्रै छ भनेको यसको प्रभावकारिता चाहिँ सिद्ध भएको छ। अब यसमा पूर्व सूचना प्रणालीको मात्रै भूमिका नहुन पनि सक्छ, विभिन्न अन्य प्रविधिको पनि त्यसमा आंशिक भूमिका हुन सक्छ। तर हाम्रो विश्वास के हो भने यसमा पूर्व सूचना प्रणाली पूर्वानुमान प्रणालीको प्रमुख हात चाहिँ छ।
1: उनी थिए जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान शाखाका प्रमुख वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुली साथी गनी अन्सारीसँग कुरा गर्दै। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। इरानले पछिल्ला हवाई आक्रमणका क्रममा अमेरिकाले आफ्ना सार्वजनिक संरचनाहरूलाई निशाना बनाएको आरोप लगाएको छ। उसले आफूले पनि कुवेत र बहरेनका साथै जोर्डन र सिरियामा रहेका अमेरिकी सैन्य संरचनालाई निशाना बनाएको भनेको छ। यसबीचमा कुवेतको सेनाले इरानी ड्रोन हमलामा आफ्ना केही सैनिक घाइते भएका जनाएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेल।
0: बीबीसी भेरिफाईले इरानको होर्मोजगान प्रान्तको एउटा पुलमा आक्रमण भएको पुष्टि गरेको छ। अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले निशाना बनाइएका स्थानहरूको सूची सार्वजनिक गरेको छैन, तर ती आक्रमणको उद्देश्य उसैका शब्दमा इरानी सैन्य क्षमतालाई अझ कमजोर बनाउनु रहेको जनाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानलाई वार्तामा फर्काएर युद्ध अन्त्य गर्न दवाब दिन इरानका पुलहरू र विद्युत केन्द्रहरूमा आक्रमण गर्ने चेतावनी दिएका छन्। लगातार 6 रातसम्म अमेरिकाले इरानमा हवाई आक्रमण गरिरहेको हो।
1: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
6: रेडियो बिहानी समय संकेत यति बेला रातको 9:00।

0: किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि बाढ़ी, पहिरो, चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ्न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौ। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश।
6: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
1: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
7: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
1: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
7: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
8: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिलर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेछ।
1: 55 66 56 अनि 98 28 0 49 215 215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र

0: 4039 11।
1: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ़न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
2: तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
2: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
3: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुखद मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
3: हस् बाबा।
4: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
5: सम्पर्क मोबाइल 9741031429।
6: पावर वाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
6: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
6: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843062686 र 9810323354।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
7: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू,
0: जनरल मेडिसिन सेवा,
1: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
0: भिटामिन डी,
1: भिटामिन बी12,
0: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण,
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी, धादिङ।
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नसिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062612 र 9822979693।
4: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानु भयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।